0: कार्यक्रम घोषणामै सीमित मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै
1: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै
0: र फिफा विश्वकपमा अर्जेन्टिना 2-1 गोलले अगाडि आज कोलम्बिया घाना भिड्दै पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16मा
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु भएको प्रसंग
1: यस वर्ष वैशाख 1 गतेदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको छ भने 773 जना घाइते भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर 2721 विपदका घटना भएका छन् ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन् सबैभन्दा धेरै सर्पदंशका 398 घटना भएका छन् सर्पदंशबाट 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन् लेक लाग्ने 54 घटनामा 21 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन् चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ भने 98 जना घाइते भएका छन् घटनाको संख्यामा हिसाबले भने आग लागि सबैभन्दा बढ़ी भएको छ आग लागिका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन् त्यस्तै जनावरको आक्रमणका कारण 147 घटनामा 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन् प्राधिकरणका अनुसार बाढ़ी पहिरो भारी वर्षा डुंगा दुर्घटना वन डढेलो र हिउँ पहिरो जस्ता अन्य विपदबाट पनि मानवीय क्षति भएको छ पछिल्लो 24 घण्टामा मात्रै 27 जिल्लामा 31 विपदका घटना भएका छन् ती घटनामा एकजनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन् वर्षायाम सक्रिय भएसँगै प्राधिकरणले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अप्नाउन सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले आग्रह गर्नुभएको छ
3: र यसमा चाहिँ अब बढ़ी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरे यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी परिसर छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनुपर्ने देखिएको छ आफूले तदारुकताका साथ सबै निकायले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरीको नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध छ
0: यसबीच संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले आगामी केही महिनामा एलनिनो अझ बलियो हुने जनाएको छ जसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी भारी वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ़ने चेतावनी दिएको छ एमडब्ल्यूओका अनुसार एलनिनो अहिले नै सक्रिय भइसकेको छ जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ यसले विश्वभर वर्षाको ढाँचा तापक्रम र हावापानीमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ एलनिनो भनेको प्रशान्त महासागर मध्य तथा भूपूर्वी भागको सतही पानी असामान्य रूपमा तातिँदा हुने प्राकृतिक जलवायु प्रक्रिया हो यो सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र करिब 9-12 महिनासम्म रहन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो
4: सामान्यतया के हुन्छ भने ब्राजिल पेरुदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ तर यो 5-7 वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढ़ाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ 5-7 वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरुतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रियाभन्दा उल्टो जुन पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
0: संगठनले सम्भावित क्षति कम गर्न देशहरूलाई पूर्व तयारी, प्रभावकारी मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन आग्रह गरेको छ।
1: नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले चालू आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियामकीय सुधारका अधिकांश कार्यक्रम कार्यान्वयनमै आएनन्। गवर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू घोषणामै सीमित बन्न पुगे। चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गवर्नर पौडेलले गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेटघाट गरेर व्यावहारिक मौद्रिक नीति ल्याउने बताउनु भएको थियो। सकेर काठमाडौँ आएपछि उहाँले मौद्रिक नीति मार्फत राजमार्ग र लोकमार्ग केन्द्रित उद्योग व्यवसाय प्रबन्धनको घोषणा समेत गर्नुभयो। आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको बुदा नम्बर 79 हुलाकी राजमार्ग तथा मध्य पहाड़ी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण र लोगो लिएका होटल तथा रेस्टुरेन्ट र राजमार्ग तथा लोकमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायलाई प्रवर्धन गर्ने पनि घोषणा गरिएको थियो। मौद्रिक नीतिमै उक्त क्षेत्रमा उद्योग व्यवसायलाई प्रवाह हुने कर्जामा सहुलियत तथा प्रवर्धनको कार्यक्रम घोषणा गरियो, जस अनुसार ती 3 करोड़सम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो, तर त्यो कार्यान्वयनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिर्ने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्धार प्याकेज ल्याई निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग समेत गरेको हो। जानाजानी ऋण नतिर्ने र परिस्थिति वर्ष नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासंघको भनाइ छ। त्यस्तै बैंकिङ प्रणालीको विश्वास पुनर्स्थापना, उत्पादनशील क्षेत्रमा पुँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मौद्रिक नीतिको सफलता मापन गर्नुपर्ने महासंघको भनाइ रहेको छ।
0: बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगरपालिकाका उपप्रमुख नन्द थापाले हिजो एक कार्यक्रमका बीच ती दुवै वड़ालाई औपचारिक रूपमा छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपड़ी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि यी वड़ालाई गोठमुक्त घोषणा गरिएको हो। महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत वड़ामा रहेका छाउपड़ी गोठको अनुगमन, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि महिलालाई महिनावारीका बेला घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्दै छाउपड़ी गोठ हटाइएकाले गोठ मुक्त घोषणा गरिएको वडा नम्बर 7 वडा अध्यक्ष वडा सचिव सरिता ठकुल्लाले बताउनुभयो। नगरपालिकाले छाउपड़ी जस्तो हानिकारक सामाजिक प्रथा अन्त्य गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अन्य वडामा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पानी कम परे छरुवा धान लगाउन सकिने
1: 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mm सम्मको टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ।
2: मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले।
4: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
7: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
10: कार्यक्रम साझा आवाज
7: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
11: महिला किसानका संघर्ष सपना र सफलताका कथा
12: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
9: पसिनाको सम्मान समानताको अभियान
10: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकमा खबर प्रकाशित छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेका छन्। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने समेत निर्णयमा पुगेको छ। त्यस्तै निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिश शीर्षकको खबर छ भने बजेट पेश भएको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी सत्तारूढ एमाले संशोधन दर्ता गर्ने शीर्षकमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 सातापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू गर्ने भएको छ। त्यसका लागि 23 असार बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसेले बताउनु भएको छ। त्यस्तै सरकारका 100 दिन संसदलाई उपेक्षा शीर्षकमा कमल भट्टले खबर लेख्नु भएको छ भने माइतीघरमा 2 सातादेखि दृष्टिबिनको धरना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा हाजिर भएको नभई नियुक्ति मितिबाट ज्येष्ठता कायम हुने सर्वोच्चको फैसला शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा स्वास्थ्य बीमा लिनु न ओक निल्नु न ओकल्नु शीर्षकमा खबर छ भने सुविधा भन्दा स्वास्थ्य बढ़ी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै राहदानी विवादले अन्तर्राष्ट्रिय छविमै आज शीर्षकको खबर प्रकाशित छ। त्यस्तै मन्त्रीलाई

0: व्यापार भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएको खबरमा उल्लेख छ। सरकारले शासकीय सुधारको 100 बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ़ अठोटका साथ सरकारले 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणा सहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढ़ाएको छ। गोर्खा पत्रकै भित्री पृष्ठमा पोषणमा वर्षेनी लगानी तर कुपोषण कायमै शीर्षकमा अर्को खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोड़ौं लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 27% गर्भवती सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्य कोषमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो समयदेखि विभिन्न कोष तथा खातामा निष्क्रिय अवस्थामा रहेका राज्यका स्रोतलाई राज्य कोषमा ल्याउने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। कार्यसूचीको 78 नम्बर बुदा राज्यका निष्क्रिय स्रोतको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढ़ी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख रहेको छ। 2082 फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्ष भन्दा बढ़ी अवधिको निष्क्रिय पूँजी रकम 20 अर्ब 20 वर्ष भन्दा बढ़ी अवधिको रू 7 करोड़ रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गैर भन्सार अवरोध सरकार गुहार्दै उद्योगिक शीर्षकमा राज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। ईपीएसको भिसा शुल्क बढ़्यो शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा समेत खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा वालेन्द्र शीर्षक मार्गको खबर छ। 47 लाख फेसबुक फलोअर्स करोड़ौं भ्यूज र अनगिन्ती पोस्टबीच प्रधानमन्त्री वालेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। वहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न रूचाउनु हुँदैन। अनिल गिरी गौरव पोखरेल र जय सिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री वालेन्द्र शाह चिर परिचित पोशाकमा संसद भवनमा आइपुग्नु भएको कालोकोट काले चस्मा अनि नेपाली ब्राण्ड गोल्ड स्टारको सेतो जुत्ता उहाँले लगाउनु भएको भनेर खबरमा उल्लेख छ। यहाँ पनि 100 बुदा 1/3 मात्र पूरा शीर्षकमा खबर छ। परराष्ट्र नीति उही शैली फरक शीर्षकमा अर्को खबर छापिएको छ। अनिल गिरीले काठमाण्डुबाट लेख्नु भएको सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीतिक संचालन शैलीले हो। विदेशी कूटनीतिसँग व्यक्तिगत भेटघाट नगर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिन नपुग्दै विपक्षीका प्रश्नै प्रश्न शीर्षकमा भित्री पृष्ठमा अर्को खबर छ। सरकार गठनको 100 दिनलाई हनीमून अवधि मानेर शंकाको लाभ दिने परम्परा छ। वालेन्द्र शाह नेतृत्वको सरकार भने गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्रिए। उनीहरूको मोर्चाबन्दी गर्दै सदन नै पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमून अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषदले विश्वका नेताहरूलाई सुडानमा भइरहेको अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेको छ। एल ओभिदबाट आएका संकेतहरूको आधारमा स्पष्ट रूपमा सुडानमा अर्को मानव अधिकार विरूद्धको प्रकोप भइरहेको समेत पुष्टि भएको बताइएको हो। सुडानी सशस्त्र बल र ऱ्यापिड सपोर्ट फोर्सले शहर वरपरका क्षेत्रमा नियन्त्रणका लागि लड़ाई गर्दा नागरिकमा 18 महिनादेखि घेराबन्दीको अवस्था

0: शिकार बन्नु परेको समेत उल्लेख गरिएको छ। युरोपेली आयोगले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने भएको छ। चीनसँगको युएको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गर्दै प्रमुखले यस्तो बताउनु भएको छ, युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने समेत बताएको हो। र नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीमा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग दिने प्रतिबद्धता जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष युए ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश गरिनेछ। यो मुख्य रूपमा प्रतीकात्मक कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाउनका लागि सहयोगी राष्ट्रहरूले युक्रेन विरूद्ध रूसको लड़ाईको खर्च पूर्ण रूपमा आफैले सम्हाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरणमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भेर्दे विरूद्ध 3-2 अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको 111 मिनटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढ़ाएको हो। यसअघि अतिरिक्त समयको 103 मिनटमा सिडनी काब्रालले गोल गर्दै केप भेर्देलाई 2-2 बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। डालास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनटपछि पनि 1-1 गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुट आउटमा भने इजिप्टले उत्कृष्ट प्रदर्शन गरेको हो। यसैबीच आज बिहान 7:15 अन्तिम 32 अन्तर्गत कोलम्बिया र घाना बीच प्रतिस्पर्धा हुँदै दुवै टोली अन्तिम 16 स्थान बनाउन जित निकाल्ने लक्ष्यमा छन्। यस्तै अन्तिम 16 खेलहरूमा आज राति 11:15 क्यानाडा र मोरक्को आम्ने सामने हुँदैछन् भने राति 14:00 पारागुए र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
0: छरुवा धानले उत्पादन लागत घटाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब छरुवा धानको कुरा। यो वर्ष धान रोपाई निकै सुस्त छ। पर्याप्त पानी नपर्दा धान रोपाई प्रभावित भएको छ, तर कोशीमा पानी परे पनि बिउ तयार नहुँदा धान रोपाई प्रभावित भएको छ। यस्तो अवस्थामा किसानले के गर्ने? कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग हामीले कुराकानी गरेका छौं।
5: सुक्खा पनि सहन सक्ने र डुबान पनि सहन सक्ने त्यस्तो किसिमको जातहरू सिफारिश गरेका थियौं। त्यो कुराहरू चाहिँ यदि फलो गर्यौं भने केही नोक्सानहरू
1: होइन
5: राखिसक्नु भएको छ किसान दाजुभाइहरूले। तर अझै पनि हामीले अर्को पनि केही प्रविधिहरू दिएका थियौं, जस्तो कि छरुवा धानका प्रावधानहरू छन्। सुक्खा छरुवा धान अब त त्यो सम्भावना अलिकति छैन, तर यदि पानी पर्ने क्रम रोक्यो भने यो हिले छरुवा धान भन्छौं हामी, त्यो हिले छरुवा धान प्रयोग गर्न सक्छौ। त्यसको लागि बेर्ना राखि राख्नु पर्दैन, होइन ब्याड बनाउनु खेत तयारी गर्ने र त्यसपछि के हुन्छ कि हाम्रो जुन सिड छ सिडलाई चाहिँ त्यही 1-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौँ हामी 2-4 mmसम्मको जो टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ।
1: 2-4 mm भनेको अब
5: जस्तो कि त्यसको मिनिङ के हुन्छ कि खासमा प्र्याक्टिकल हामीले फिल्डमा गर्दै गर्दाखेरि अब हिलो छ त्यो हिलोमा पर्दाखेरि उसले टच गर्छ क्या, समात्छ क्या, त्यसमा चाहिँ
1: त्यो
5: प्रिन्सिपल हो, त्यो छँदैछ यसका साथ
1: उत्पादनमा चाहिँ कस्तो फरक पार्छ?
5: केही पनि फरक पार्दैन, बढी बरु हाम्रा अध्ययनहरूले यो डीएसआर भन्छौँ हामी त्यसमा जुन परम्परागत तरिकाले हामी रोप्छौ त्यसमा उत्पादनमा केही कमी नभइकन बरु अलिकति बढी नै उत्पादन पाएका छौँ हामी, तर त्यति गरेर चाहिँ लागत चाहिँ हामी करिब करिब 35% भन्दा बढी घटाउन सक्छौँ।
1: भनेपछि अब अहिले कोशी प्रदेशमा कतिपय स्थानमा बिउ साने छ र पानी परेर धान रोप्नको लागि एकदमै उपयुक्त बनेको छ वातावरण भनेदेखि हामीले छरुवा बिउ धान चाहिँ हानेर उत्पादन गर्न सक्छौँ।
5: मौसमले साथ दियो भने, जस्तो कि अब पानी पर्ने क्रम पक्कै पनि रोकिन्छ, सधैँभरि यो रहनेवाला छैन ठूलो पानी, अब जब पानी रोकिन्छ र बेर्ना तयारी छैन भने त खेत त्यतिकै छोड्ने कुरा भएन, त्यतिखेर हामीसँग के हुन्छ कि अब छरुवा धानहरूतिर हामी सिफ्ट हुन सक्छौँ। र यदि जहाँ चाहिँ यो यान्त्रिकरणका सुविधा बनाऊ राइस ट्रान्सप्लान्टर उपलब्ध छ कतिपय कस्टम सेन्टर कस्टमाइरिङ सेन्टरहरूमा छ, त्यो भयो भने त्यसको लागि सिड हामी 15-16 दिनमा तयारी गर्न सक्छौँ। त्यो भने हामी चाहिँ अब तराईतिर पुग्नुभयो भने भदौसम्म रोपाई चाहिँ पाउनुहुन्छ क्या, भदौसम्म पाइन्छ रोपाईहरू। त्यो भएर अझै पनि सम्भावनाहरू छ, यदि बेर्ना राख्नु भएको छैन भने मेसिनका प्रयोग गरेर हुन सक्छ अथवा हिले छरुवा धानहरू हुन सक्छ, र छैन भने अहिले पनि बेर्ना राखेर हामीले 20-25 दिनको बेर्ना त धान लाउन सक्छौँ।
1: च्यालेन्जर
5: सबभन्दा गाह्रो कुरा भनेकै सिंचित क्षेत्रमा त ठिक छ, जहाँ सिंचाईको सुविधा छ त्यहाँ चाहिँ केही छैन, तर हाम्रा धान खेती धेरै जसो चाहिँ आकाशे पानीको भरमा चाहिँ छ क्या, त्यो अवस्थामा चाहिँ के छ पक्कै पनि हामीले सुरुमै भनेका छौँ यसपालि धानलाई चाहिँ निकै नै समस्या हुनेवाला छ भनेर हामीले चाहिँ सुरुमै फोरकास्ट गरेका छौँ। त्यो भएर तर त्यति भन्दै गर्दाखेरि जे सम्भावनाहरू छ हामीसँग उपलब्ध प्रविधिहरू छ त्यो चाहिँ पहिचान गरेर प्रयोग गर्यौं भने हुन सक्ने सम्भावित जोखिम चाहिँ कम चाहिँ गर्न सक्छ।
0: कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 घाइते। बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एलनिनो बलियो बन्दै।
0: बाजुराका दुईवटा वडा छाउपडी गोठ मुक्त घोषणा। दैलेखमा कुपोषण बढ्दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
1: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित, मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र, निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
0: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण, युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने, नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
1: र फिफा विश्वकपमा अर्जेन्टिनाले तेस्रो पटक लियो अग्रता, आज कोलम्बिया र घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलिया
0: अन्त्यमा अब कार्टुन हामीले fitkuli.com राजेश मानन्धर राजमानले लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। यो पछिल्लो समय वाम एकताको विषय निकै चर्चाको विषय बनेको छ, पुनः कम्युनिष्ट दलहरू एक हुने प्रसंगलाई उद्धृत गर्दै कार्टुन बनाइएको छ। दुईजना व्यक्तिको बीच छलफल भएको र एकजना दंग पर्दै हुनुहुन्छ र अर्काले अझ थप दंग पर्दै भनिरहेको विषयलाई उल्लेख गरिएको छ। माथि यस्तो लेखिएको छ, वाम एकता मिलीजुली खाम एकता अचम्म हुनु पर्दैन।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्तर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टेकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै
0: महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपाय बारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको सम्मान मिलेको छ त? महिला किसानले के भोगिरहेका छन्?
0: कर्णालीमा खेतबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
2: असारको महिना बिहानको झिसमिसे उज्यालो, चरा चुरुङ्गीको चिरबिर आवाजसँगै हरियालीले ढाकिएका मुगुका खेतबारी, यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
3: त्यस्तो कुरा त अब भोगे आउनलाई धेरै, त्यतिखेर त अब यो तरकारी लग्या के भनेर टाइम पास भएको हामीलाई थाहा हुँदैन, तर थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ। अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो अनुभव त अब जस्तै धेरै छ त। अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेछन् त, समस्या त धेरै छ त। अझ र हामी हेर्नेघातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, तर हामीलाई यो बाटो नराम्रो छ। पहिला प्रथम पुरुषले माथि आफ्नो खुट्टो माथि गर्ने, आफू माथि हुने, अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले, आफूले भने जस्तै गरिकन यी थोरै भए पनि त बेच्न पाए पनि होइहाल्थ्यो अनि के अन्य भनेर, त्यो भनेपछि पुरुषहरूले थोरै कहाँ हुन्छ त, आफ्नो मूल्य त पाउनु पर्यो भनेर अब घर रासल्लो हुन्छ।
2: मुगु मात्र होइन, कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा कृषि उत्पादनको मुख्य आधार महिला हुन्, तर उनीहरूले गर्ने श्रमको मूल्यांकन भने अझै पर्याप्त हुन सकेको छैन। खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
4: बढी मात्रामा त महिलाहरू नै हुन्छन् है, पुलिसहरूले कहिले कसो हामीले सहयोग गरे भनेदेखि हामीले अब तपाईँहरूले यसो गर्नु पर्यो भने हलोसलो जोत्ने काम, यस्तो कहिले काहीँ खेतमा खन्ने काम, त्यस्तो गरे पनि बढी मात्रामा बिहानदेखि बेलुकासम्म खटिएर अब जतिसम्म सकिन्छ छ जतिसम्म गर्छ त्यहाँभन्दा पुरुष भन्दा त डबल त्रिबल नै धेरै महिलाहरूले नै गर्ने अहिलेसम्म हामीले पनि गरिरहेछौँ है हाम्रो गाउँमा पनि गरेको हामीले देखेको पनि छौँ हामीले आफै गरेका कुरा पनि हो कहिले कसो अलिकति हो हलोसलो जोत्दाखेरि खन्दाखेरि केही हामीलाई गाह्रो पर्यो भने चाहिँ हामीले जाउँ भनेर भनेपछि मात्र हो नत्र महिलाहरूले धेरै गर्छन् पुलिस अलिकति हो पुरुषले गर्ने अलिकति कहिले काहीँ सहयोग गर्दाखेरि त हो त्यो होइन अनि खन्दाखेरि जोत्दाखेरि मात्र हो नत्र त गोडमेल हामीले गर्नुपर्छ त्यो उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा
2: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढ़ी छ नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढ़ी छ तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब एक तिहाई मात्र छ अर्थात खेतमा महिलाको श्रम बढ़ी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ
5: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो अहिले गाह्रो छ अब केही यता पर्वजोलतिर हालम भनेपछि को अख्तियारले के गर्छन् भन्छन् कर्मचारी आउनेर यहाँ जग्गा सग्गा हेरिजान्छन् कहीँ पानीको ऊ छैन रोजगार छैन भन्ने भए कोही क्या भन्ने भए अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ अध राति हाँट्छौँ पुरुष दाजुभाइले कोहीले केही नभने भने त हामी कन ढोलको डर छ पहिरोको डर छ बाटो नराम्रो छ हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त कृषि पेसा गर्नलाई त सर त्यस्तो अब गरिए अब दुई पैसा जागिरी हुन त जागिरी बाटी ल्याउने भए अब हामी जागिरी नहुने त यही कृषि काम नगर्यो भने त हामी कन टपक्कै भइजाने भयो अक्का दिनभरि लेबरी काम गर्दाखेरि 1000 रुपियाँ मर्छ भने आम्नो कृषकमा काम गर्यो भनेपछि 2000-3000 मर्छ त्यही भएर पनि केही आम्न झान्कन पाली जाने केही आम्न बाल बच्चा पढी जाने अनि केही आफ्नो खानालाई पनि सुविधा भइजाने अनि त्यही भएर हामीले जति कृषकमा हामीले घाटा नमानेर पनि हामीले जति दुःख भएर पनि मेहनत खटिएर पनि हामीले गर्नु जरुरी छ निरन्तर गरिए अब हाम्रो घर कोही रोजगार पनि छैन आफूले कसैको हात थाम्नु पनि गएको छैन आफ्नो कृषि पेसा गरेर छोराछोरी पढायौँ अब हुन्न जागिरी आफ्नो बाल बच्चाले पढाएछौँ आफ्नो घरमा धुनी पानी गरेर खाएका छौँ
2: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन् यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन् तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ
6: हामीलाई त के छ भनेपछि हामी तरकारी निकाल्नमा धेरै गर्दछौँ अनि एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो हामीलाई अलि मिलाएर दिँदा बजारमा डोका गरिकन लिनु नपर्ने थियो रोड आएको थियो गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाए छैन हामीलाई अहिले बजार नजिक छ र हामी नजिकै छौँ र त्यति अप्ठ्यारो पढेको छैन अब टाढा टाढा किसानहरू गर्नु होला हामी पनि ज्यास ठिकै छ बढी भाग महिलाले गर्छौ अब घर छैन नि त अब के गर्ने अब एक्लै गर्नु परिहाले अब सबैजना भयो भने सजिलो हुने भयो एक्लै त अलिक
2: कृषि क्षेत्रमा समान कामको समान जेलाको व्यवस्था कानूनमै भए पनि व्यवहारमा धेरै ठाउँमा महिला अझै विभेदको सामना गरिरहेका छन् महिला र पुरुष दुवैको समान सहभागिता र सम्मानले मात्रै कृषि क्षेत्र बलियो बन्ने किसान चल्लिसरा बुढाको भनाइ छ
7: हाम्रो विचारमा त पुरुष महिला हामी ठाउँ त हामी जान्दैनौँ हाम्रो गाउँ हेर्नेगर गाउँ त पुरुष महिला एउटै किसानी छौँ अब विश्वास त अब भन्दैछ अब पुरुषले बुन जाने महिलाले घर धान्ने भनिया थियो भन्दैछ अब त्यस्तो छैन महिला पुरुष बराबरी हुनुपर्ने छ अब कोही अब कर्मचारी छन् कोही बेरोजगारी पनि बेरोजगारीले आफ्नो धन्दा चलिया छन् अनि कर्मचारीले आफ्नो चलिया छन्
2: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन् तर उनीहरूको श्रमलाई उचित समान निर्णय प्रक्रियामा सहभागिता सम्पत्ति माथिको अधिकार कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिदैन। खड्का सुनार सीआईएन रेडियो मुगु मुगु गमग।

0: कर्णालीको कृषि महिलाको श्रममा उभिएको प्रश्न छ, तर उनीहरूको मेहनतलाई सम्मान अधिकार र अवसरले साथ दिन सकेको छैन। बिहानदेखि साँझसम्म खेतमा काम गर्छन्, त्यसपछि घरको सम्पूर्ण काम पनि महिलाहरूकै भागमा पर्छ, तर समाजको सोच भने धेरै परिवर्तन भएको छैन।
1: अहिले पनि कतिपय ठाउँमा किसान भनेको पुरूष हो, महिलाको काम घरभित्र, महिलाले बजार जानु हुँदैन जस्ता सोच जीवित छन्।
0: यस्तो सोच परिवर्तन र महिला किसानका लागि सहज वातावरण बनाउन स्थानीय सरकारको भूमिका के होला? महिला किसानको भनाइ सुनौ।
2: मेरो नाम रिता कुमारी थारू हो। हाम्रो लागि अब यहाँ लगाउन पनि दिए छैन, हाम्रो लागि यो त छुट्टै ठाउँ व्यवस्थित रूपमा बनाइदिए राम्रो हुन्छ। एउटा हामी बरु भारै थियौँ जिन्न दैदेखि, अब हाम्रो लागि त भन्छौँ, हाम्रो लागि एउटा त्यो तरकारी लगाउने त मन्डी जस्तै बनाइदिए राम्रो हुन्थ्यो। बरु हामी दैनिकी दिनकै बैठकी पनि जिउँछौँ, अलि राम्रो बनाइदिए। पानी पानी पर्यो भने फेरि दुःख हुन्छ, हामीलाई सम्मान गर्नु पर्यो महिलाहरूलाई, अनि महिलालाई पनि ऊ गर्नु पर्यो समान, अनि महिलालाई छुट्टै ऊ दिनुपर्छ।
3: मेरो नाम विष्णु साई ठकुरी। हामीलाई त अब तरकारी बेच्न कहिले यता साह्रो भन्छ, नगरपालिकाले कहिले उता साह्रो भन्छ। हामीलाई ठाउँ बनाइदिए, व्यवस्थित गराइदिएपछि बरु हल्का न्यूनतम रकम उठाएर त्यहाँको व्यवस्थापन गरेको अनुसार अब बरु रकम उठाएर ऊ गर्दा हामीलाई राम्रो हुन्थ्यो। अनि यत्रो मास छ, लगभग 300 जना छौँ हामी, 300 जना नै एक ठाउँ बनाइदियो भने हामीलाई राम्रो हुन्थ्यो, सुविधा हुन्थ्यो। अनि यस्तो पानीमा छ, अनि घाम छ, त्यही पनि रोडमा छौँ, सुरक्षित अब कुरै छैन। अब हामीलाई एक ठाउँ दियोस्, अनि ठाउँ बनाइदियोस् अनि भन्ने लाग्छ हामीलाई। हामी 6 बजेबाट 9 बजेसम्म, अनि त्यसपछि त कुहिने हो। अब जति छ फेरि भोलि बिहान आउन दियोस् बेच्ने हो, नत्र नगरपालिका आयो भने फेरि लखेट्यो भने डगुर्ने हो, यस्तै हो। अहिलेसम्म हामीलाई अब केही गर्ने कुरा छैन के र नगरपालिकाले, अब उठो भन्ने मात्रै छ, हामी कहाँ जाने भन्ने मात्रै। अन्देवलमा छौँ, अब धेरैजना अब केही दिनसम्म कहीँ ठाउँ बनाउँछु भन्ने कुरा भयो। अहिले त अब केही छैन त्यस्तो हामीलाई राख्ने यता भन्ने केही छैन। दुःख त छ हामीलाई, यस्तो अब रोडमा छौँ, अनि कमसे कम नगरपालिकाले अलिकति व्यवस्थापन गरिदियो भने राम्रो होला भन्ने हो। अब नगरेपछि त अब के गर्नु, यस्तै दुःख छ सबै दिदी बहिनीलाई, यस्तै दुःख छ। त्यसलाई नियन्त्रण गर्नलाई त अब समाजमा अब अलिकति अब परिवर्तन गर्नलाई त अब सबै दिदी बहिनीहरू एकजुट भएर अब काम गर्नुपर्छ, अनि गाउँ समाजमा त्यही त हो।
1: उहाँहरूको अनुभवले पनि महिला किसानलाई कृषि व्यवसाय गर्न केही कठिन रहेको देखाउँछ। महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायमै छ।
0: महिला किसानलाई किसानकै रूपमा चिन्ने, जग्गामाथिको अधिकार सुनिश्चित गर्ने, कृषि तालिम, प्रविधि, ऋण र बजारमा समान पहुँच दिने हो भने कृषि उत्पादन मात्रै होइन ग्रामीण अर्थतन्त्र पनि बलियो बन्न सक्छ।
1: यसका लागि कस्तो व्यवस्था हुनुपर्छ, नीतिगत र व्यवहारिक सुधारका लागि के गर्ने, अब यस विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ व्यावसायिक महिला किसान। उहाँसँग हामीले महिला किसानमाथि हुने विभेद, अदृश्य हिंसा, बजार पहुँच सुधार्न सबैभन्दा प्रभावकारी उपायसँगै महिला किसानको निर्णय क्षमता बढाउन परिवारको भूमिका कस्तो हुनुपर्छ लगायतका विषयमा कुराकानी गरेका छौं।
4: नमस्कार, मेरो नाम चाहिँ अस्मिता थी, म शंकरपुर 8 मनेडाँडा महिला कृषक समूहको सचिव।
5: तपाईँ व्यवसायी किसान पनि हुनुहुन्छ, अहिले कति गरिरहनु भएको छ इस्कुस खेती?
4: अहिले चाहिँ हाम्रो महिला एकता समाजबाट दिएका हाम्रो टनेल र नगरपालिकाबाट दिनुभएको हाम्रो बजेटबाट हामीले 3 टनेल गरेर लगभग हाम्रो 4 टनेल छ। अनि त्यसमा हामीले
5: हाम्रो भन्नाले तपाईँको समूहको,
4: हजुर समूहको महिला,
5: तपाईँले व्यक्तिगत रूपमा चाहिँ व्यवसाय गर्नु भएको छ कि छैन?
4: छ, मेरो पनि व्यक्तिगत रूपमा टनेल 2 छ अहिले चाहिँ मेरो चाहिँ, अनि म अरू जस्तो कि बारीमा मकै कोदो त्यस्तोहरू पनि गर्छु।
5: बेच्ने पनि गर्नु भएको छ?
4: बेच्ने पनि, हजुर।
5: इस्कुस खेती चाहिँ कति छ?
4: इस्कुस खेती हाम्रो 2 रोपनी समथिङ त्यति छ,
5: 2 रोपनीमा गरिरहनु भएको छ,
4: हजुर।
5: कति कारोबार हुन्छ वार्षिक रूपमा, वर्षमा कति बेच्नुहुन्छ?
4: वर्षमा हामीले त्यस्तो नै 1-1.5 लाखसम्म बेच्छ।
5: बेच्नुहुन्छ है,
4: हजुर।
5: कतिको सजिलो हुँदो रहेछ, जस्तो पुरुष किसानले पनि काम गरिरहेछ होइन, महिला किसानले पनि काम गरिरहनु भएको हुन्छ, पुरुषको तुलनामा महिला किसानलाई काम गर्न चाहिँ कतिको सजिलो, गाह्रो, अप्ठ्यारो के हुँदो रहेछ तपाईँको अनुभवमा?
4: महिला र पुरुषको दाजुभाइ हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ, किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ, त्यो माथि बारीको काम जस्तो कि पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिलालाई मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म आफै स्वयंले नै भोगिया छु। तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
5: अहिले अब भारी बोकेर जानु परेन। साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट।
4: हजुर, त्यस्तै यहाँबाट इस्कुस बोकेर त हामी एक घण्टा डेढ घण्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ।
5: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउन जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
4: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाले नै। हजुर, बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो। जस अगाडि बाख्राले दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ।
5: त्यो चाहिँ खास के कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्नेछ, बजारसम्म पनि पुर्याउनु पर्नेछ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
4: पहिला चाहिँ अहिलेको तुलनामा भन्दाखेरि पहिलाको तुलनामा चाहिँ अलिक गाह्रो नै भन्दाखेरि चाहिँ पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो, उनीहरूले
5: काम भन्नाले कस्तो
4: मतलब कि उहाँले एउटा जस कमाएर ल्याउनु पर्ने ठाउँबाट कमाएर ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न। तर
5: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो नि त बजार, होइन र?
4: हजुर,
5: हामी त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार, केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
4: त्यो पुरुष र महिलामा विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
5: कारणले
4: पनि होला।
5: अब अहिले चाहिँ अलिक कस्तो छ?
4: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै। अब उहाँहरू त पसल गएर भट्टीतिर गए आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो, अब
5: अहिले पनि त्यो क्रम जारी नै छ।
4: हजुर, अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो।
5: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न, व्यावसायिक रूपमा अघि बढ्नको लागि?
4: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। जस पुरुष महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो, त्यही हो।
5: महिला अगाडि बढ्नुपर्छ भन्दै गर्दाखेरि त अहिले अब धेरै माने राणाकै कुरा गर्दाखेरि धेरै महिलाहरू व्यावसायिक रूपमा खेती गरिरहनु भएको छ, अब उहाँहरूले घरको काम पनि गर्नु परेको छ, अनि व्यावसायिक रूपमा खेती पनि यता खेतीपातीको काम पनि गर्नु पर्यो, बजारसम्म पनि पुर्याउनु पर्यो, झन् दोहोरो मार परे जस्तो, दोहोरो भार परे जस्तो पनि लाग्दो रहेछ नि, देखिँदो रहेछ। यसलाई चाहिँ कसरी घटाउने त त्यसो भए?
4: अब कतिपय पुरुषहरू त आफ्नै काममा गइराखेको हुन्छ, उहाँ त छैन, तर घरमा भएको पुरुषहरूले चाहिँ महिला नै सघाइदिनु पर्यो। अहिले मने डाँडामा अहिले हाम्रो इस्कुस डाय सेन्टर भइरहेछ, त्यहीमाथि हाम्रो कृषि टनेल पनि गरिरहेछ हामीले, तर त्यति सजिलो चाहिँ छैन। हामी त अब तरकारी नबिके पनि हामी गाउँ गाउँ डुलेर बिकाउनु पर्ने हुन्छ, अब यति बेच्न पायो भने यति हुन्छ भन्ने हुन्छ भने पुरुषहरूमा चाहिँ तिनीहरू गरिहाल्छ नि हे भन्ने जस्तो मोबाइल हेरेर बस्ने, अब घरदेखि यताउति घुम्न जाने, फुटबल भन्ने के भन्ने, तर हामी महिलाहरू चाहिँ घरमै अझैसम्म पनि फुत्किन पाएको छैन। जस घर धन्दा यताउति, यता भाग्ने उता भाग्ने, त्यतिमै
5: थप सहयोग घरको मान्छेले दियो भने अझै प्रगति गर्न सकिन्थ्यो है?
4: हजुर, घरबाट सहयोग पुरुषले गरिदिनु भयो भने त हामी त महिलाहरू त अझै थप अगाडि बढ्न सक्थ्यौ, टाइम पनि हुन्थ्यो। जस हाम्रो महिलाहरू चाहिँ केही हदसम्म अगाडि बढ्न सक्थ्यो? पहिलाको तुलनामा चाहिँ अहिले चाहिँ अलि अगाडि नै बढ्नु भएको छ महिलाहरू
5: आफ्नै हिम्मतले आफ्नै साहसले।
4: हजुर,
5: अब के गर्नुपर्छ स्थानीय सरकारले ताकि तपाईँहरूलाई अझै सजिलो हो?
4: स्थानीय सरकारले चेतनामूलक कार्यक्रमहरू ल्याउनु पर्यो, अनि हाम्रो दाजुभाइहरूमा चाहिँ के को विकास गर्नु पर्यो भन्दाखेरि महिला पुरुष एक हो, उसले गर्नुपर्ने काम मैले सघाइदिए, अलि हामी दुईजनामै बाँडफाँड भयो भने हाम्रै दुईजनाको जीवनमा सहज हुन्थ्यो। एक रथले मात्रै एक पाङ्राले मात्रै रथ चल्दैन, दुईजनै मिल्यो भने जस्तो सुकै गाह्रो पनि सहज हुन्थ्यो।
5: अहिले त अब जस्तो घरको मान्छेहरूले पनि तपाईँहरूले पनि दुई पैसा कमाएर दिनुहुन्छ, घर खर्च चलाउनुहुन्छ, उहाँहरूसँग सबै कुरामा निर्भर पर्नु परेको छैन नि त, बुझ्नुभयो कि? अलि के भन्नुहुन्छ यसमा चाहिँ? तिमीहरू पनि गर्न सक्ने रहेछौ, तिमीहरूले पनि यसरी गरिरहेको छ, मलाई यसरी सबै सहयोग गरिरहेछ भन्ने कुरा बुझ्नुहुन्छ कि नै?
4: अहिले त बुझ्यो भन्नु, पहिला तुलनामा अहिले चाहिँ हाम्रो महिलाहरू चाहिँ आफै कमाउन थाल्नु भएको छ। प्रायले आफ्नो टनेलहरू प्रायको टनेल नै भइसक्यो, रक्सी पार्ने अथवा के न के गरेर कमाइराख्नु भएको छ। श्रीमानसँग चाहिँ त्यस्तो मागिराखिराख्नु पर्ने चाहिँ छैन, अब ठुलो ठुलो कामको लागि केही भए त हो,
5: तर तपाईँहरूले भन्नुहुन्न हामीले पनि यसरी गरिरहेछौ, तपाईँहरूले पनि यो यो काम चाहिँ सघाइदिनु भयो भने यसरी सजिलो हुन्छ भनेर भन्दा चाहिँ के भन्नुहुन्छ नि उहाँहरूले?
4: गर्नु त गरिराख्नु भएको छ, गर्नु राम्रो भन्नुहुन्छ, कुनै
5: मैले यो गर्छु मैले यसरी सघाउँछु चाहिँ भन्नुहुन्न त्यसो भए?
4: हजुर, तर सघाउँछु भन्दा नि त्यति मात्रमा चाहिँ हुँदैन, सघाउने चाहिँ केही हदसम्म चाहिँ सघाउनु भएको छ, अझै बुझ्दिए राम्रो हुन्छ,
5: धेरै बुझ्दै देखि।
4: हजुर,
5: अनि तपाईँहरू त बुझ्दै बुझ्नुहुन्न यसरी सघाइदिनु न भन्दा चाहिँ के भन्नुहुन्छ नि?
4: हे म मोबाइल हेरे बेलामा डिस्टर्ब नगर, अहिले पछि गरिदिन्छु भन्नुहुन्छ, टाइम त्यत्तिकै जाने कि। अनि हाम्रो चाहिँ काम यता नि थाती हुने उता नि, अब भागदौडमै जस दिन गइरहेछ हाम्रो चाहिँ।
5: जस्तो अब घर छोडेर हिँड्दै गर्दा बाहिर निस्किँदा, बजारसम्म पुग्दा, अथवा खेतीपाती गर्नको लागि दसजना मान्छेसँग भेट हुँदाखेरि उहाँहरूको प्रतिक्रिया चाहिँ के आउँछ? कहिले कहिले बजारबाट फर्किन ढिला होला, होइन अबेर होला, त्यस्तो बेलामा बुझ्नुहुन्छ कि किन ढिला गरिस् भन्नुहुन्छ कि के छ?
4: त्यस्तो बुझ्नु त हुन्छ कि कामले यस्तो ढिला भयो भनेर भन्नुहुन्छ, तर यो यो कामले भनेपछि अहिले त हाम्रो महिलाहरू सबैजना सँगै हिँड्ने ग्रुप भएपछि, अनि हामी एक्लै एक्लै त्यति हिँड्न पनि हिँड्दैन, प्राय साथीहरू कामकै कारणले हिँड्ने हुन्छ, त्यस्तोबाट घरबाट त्यस्तो चाहिँ अहिले चाहिँ छैन।
5: अघि निर्मला दिदीले भन्दै हुनुहुन्थ्यो कि बजारबाट हिजो भर्खरै मात्रै दुईजना 8 बजे राति आउँदाखेरि घर आएर फेरि खाना पकाउनु पर्यो अरे, घरमा श्रीमान हुनुहुन्छ
4: हजुर,
5: अनि आएर बजार जा, बजारमा आफ्नो काम सक्का, अनि राति आएर खाना बनाएर फेरि उहाँलाई खुवाउँदा त्यो त हत्ते जस्तो भयो, गाह्रो भइरहेछ भन्ने कुरा गर्दै हुन्छ कि? त्यस्तो अनुभव चाहिँ सके छैन यहाँ?
4: छ त्यो, किन भन्दाखेरि अहिले पुरुषहरू के भइरहेछ भन्दाखेरि टाइम त्यस्तै लस गरिराख्नु भएको छ कि, अनि श्रीमतीलाई सघाउँछु भन्ने त्यति किन सोच नभएको जस्तो लाग्छ मलाई, त्यस्तो फिलिङ आउँछ। किन भन्दाखेरि अब गोलभेडा अहिले हाम्रो पाकिरहेछ टनेलमा, अब भाउ पनि अलिक थोरै नै छ, अब मान्छेहरू त लिन त एउटा दुइटा मात्रै आउँछ लिनलाई, उसको घरमा छ भनेर एउटा दुइटा लिन आउँछ, अरू त सबै त आउँदैन नि। अब त्यो हाम्रो आफ्नै सामान भएपछि बिकाउनु पर्यो, त्यो बिकाउनलाई त हामी त अहिले त हामी गाउँहरू डुल्नुपर्ने हुन्छ, गाउँ डुल्दाखेरि त आफ्नो काम पनि गर्नुपर्ने हुन्छ, प्लस घरको धन्दा पनि गर्नुपर्ने हुन्छ, त्यो पनि बिगाउनु पर्ने हुन्छ। अनि घरमा फर्किँदाखेरि पुरुषहरू पसलतिरै आफ्नै तालमा बिजी हुनुहुन्छ, तर उहाँहरूलाई खाना बनाउनु पर्छ, बच्चालाई दिनुपर्छ भन्ने चाहिँ सोच छैन कि के हो, जस उहाँलाई वास्तव
5: जिम्मेवारी बोध भएकै छ, अझै
4: जिम्मेवारी
5: अझै पनि तिमीहरूकै काम हो,
4: हजुर
5: तिमीहरूले नै गर्नुपर्छ भन्ने खालको अझै पनि छ?
4: अझै पनि छ, त्यस्तो उयो चाहिँ हटेको चाहिँ छैन पुरै, तर केही हदसम्म चाहिँ अलिकति भए पनि परिवर्तन भएको छ, तर पुरै चाहिँ छैन। पुरुष र महिलामा अहिले पनि डिफेन्ट त डिफेन्ट नै छ भनौँ, त्यस्तो सहज चाहिँ भएको छैन महिलालाई।
5: अझै अघि पनि आइसक्यो हामीले कुरा गरिसक्यौँ,
4: हजुर
5: यदि घरका मान्छेले थप सहयोग गर्ने हो भने त व्यावसायिक रूपमा अझै उछाल्ने हुने रहेछ,
4: केही छैन केही छैन, गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिक्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो, हामी दुःख चाहिँ गर्यो
5: भने परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त, म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला होइन कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ के कारण होला जस्तो लाग्छ हजुरलाई
4: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न तिमी यो पढेर बस्दा तिमी काम गर्नु पर्दैन भने
5: काम नगर
4: नगर भन्ने उयो हो कि
5: बहिनीले गर्छ अब सानो बहिनीलाई हराउने
4: त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म दबिरहेको
5: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि
4: हुर्काउँछ
5: बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो
4: त्यो फरक नै पर्ने भयो अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्यो
5: तपाईले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त
4: मैले चाहिँ मेरो छोरालाई मेरो 7 वर्ष भयो मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले
5: गर्न लाउनु
4: हजुर मेरो चाहिँ एउटै छोरा भए पनि हरेक काम छोरी छोरा बराबर नै हुनुपर्छ
5: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन् ती मध्ये 70% चाहिँ किसान महिला छन् कि महिला किसानले काम गरिरहेछन् तर उनीहरूको नपरिचय छ महिला किसान भनेर अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन राहत लिने ठाउँमा पनि पुरुषै बढी छन् सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ यसलाई घटाउन चाहिँ के गर्ने
4: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन विभिन्न सिपमूलक तालिम अथवा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन महिलाले नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ
5: एउटा अब अन्तिम प्रश्न अहिले सरकारले किसानको परिचय पत्र बाँडिरहेको छ नि त यहाँले किसानको परिचय पत्र प्राप्त गर्नुभयो पाउनुभयो
4: प्राप्त चाहिँ गरेको छैन जस मेरो कृषिमा चाहिँ मेरो नाम दिएको छ
5: नाम चाहिँ के कहाँनेरि
4: जस नगरपालिकाबाट टिप्न आउनु भएको थियो
5: ए परिचय पत्रकै लागि भन्नुभयो
4: हजुर
5: के गर्नुपर्ने रहेछ त्यसमा चाहिँ
4: नाम अनि आफ्नो जग्गाहरू कति छ त्यो खुलाउनु पर्ने रहेछ कति रोपनीमा जस खेती गरिराख्नु भएको छ
5: कहिले आउँछ कार्ड चाहिँ भन्नुभएको छ
4: त्यो चाहिँ थाहा भएन
5: यति समय आउँछ भन्ने थाहा छैन
4: छैन
5: तपाईँ के भन्नुहुन्छ अन्तिममा महिला किसान जसले तपाईँहरू जस्तै एकदमै मेहनत गरेर काम गरिरहनु भएको छ छोटकरीमा
4: म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि आफ्नो परिवारबाट महिलालाई सहयोग गरौँ महिलाबाट नै परिवर्तन हुने आफ्नो सन्तान पनि सन्तान राम्रो हुनको लागि आमा सक्षम हुनुपर्छ र आमा सक्षम महिला सक्षम भए पनि हाम्रो समाज पनि सक्षम हुन सक्छ सबैजना एकजुट भएर चाहिँ काम गर्नुपर्छ अनि नयाँ सोच नयाँ विचार र सबै महिलाहरू चाहिँ एकजुट हुनुपर्छ
1: महिला किसान अस्मिता खातीसँगको यो कुराकानीले पनि महिला किसानको समस्या क्षमता नभएर होइन अवसरको असमानता रहेको देखाउँछ जब महिलाले जग्गामाथि अधिकार पाउँछन् किसानको परिचय पाउँछन् तालिम प्रविधि ऋण र बजारमा समान पहुँच पाउँछन् तब उनीहरू केवल राम्रो किसान मात्र होइन सफल उद्यमी पनि बन्न सक्छन्
0: कृषिको भविष्य बलियो बनाउन महिलाको श्रमलाई सम्मान निर्णयमा सहभागिता र अवसरमा समानता आवश्यक
6: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 7 बज्यो

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

मेगाहर्ज चनौले चितवनबाट हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट रेडियो फ्रेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलिबाङ रोल्पाबाट सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज सेटुना मकनपुरबाट रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 20 गते तदनुसार ईस्वी सन् 2026 जुलाई 4 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 तथा रागा रोदन नामक सम्वत्सर उत्तरायण गृहमा ऋतु आज शनिबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज चतुर्थी तिथि रहेको छ। आज 20 गते रहेको छ, शनिबारको दिन चतुर्थी तिथि रहेको छ। 11:38 यानि कि बिहानको 9:53 मिनटसम्म चतुर्थी र उपरान्त पञ्चमी रहनेछ। नक्षत्रमा रहेको छ धनिष्ठा नक्षत्र, 16:41 रहेको छ। योगमा रहेको छ प्रीति योग रहेको छ, 26:50। करणमा रहेको छ बालावाह करण रहेको छ। बिहानको 9:53 मिनटसम्म उपरान्त कौलवा करण रहनेछ, 41:57। चन्द्रमा कुम्भ राशिमा, श्री सूर्यनारायण सिंह मिथुन राशिमा, आनन्दादि योगमा आज प्रवर्तक योग रहेको छ। आज बिहान सूर्योदय 5:14 भयो भने सन्ध सूर्यास्त 7:02 हुनेछ र आजको दिनमा घडी 13:48 रहनेछ। दिन विशेष रहेको छ। आज धनिष्ठा पञ्चक रहेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको राहुकाल कतिखेर रहन्छ, शुभ समय अनि लाभ समय। आजको कालको काल समय यानि कि आजको काल समय भनिरहेको छ एउटा बिहान थियो काल समय। आज बिहानको 5:12:50 बिहानको 6:56:40 काल बेला रहेको थियो भने अब भने काल बेला एकैचोटि साँझमा रहेको छ। साँझको 5:19:44 साँझको 7:03:35 आज काल बेला। यस्तै गरेर शुभ बेला रहेको छ आज विशेष गरी बिहानको 6:56:40 बिहानको 8:40:31 शुभ बेला, यानि कि अहिले यतिखेर शुभ बेला चलिरहेको छ। अब लाभ बेलाको समय रहेको छ दिउँसोको 1:52:03 दिउँसोको 3:35:53 लाभ बेला पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र पनि कर्कट राशिमा, शनि भने मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि आउँछ। धनिष्ठाको तेस्रो चरण नाम आउँछ गेहबाट, गेहराज अथवा गेह लक्ष्मी नाम आउँछ। मध्यनाडी राक्षसी गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि उनीहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउनेछ। आयस्रोत बढ्दै जानेछन् भने उठुपुने रकम हात लाग हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा मनका लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। संचित धनको उपयोगबाट विशेष लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। दिन उत्सव प्रवर्तक नै रहने खालको योग भई राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन कर्मका प्रेरक बढ्नाले अर्थ कर्म साधना सिद्ध हुँदै जानेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो काममा जग बसाउने अवसर समेत प्राप्त हुने खालको योग भूमि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तार्किक काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुलाउनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलो लक्ष्यमा पुग्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले समस्या पर्नेछ। स्वास्थ्यको लागि आहार विहारमा अलि सजग रहनु पर्ला। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्द जाँदैछ। प्रतिष्ठित नतिजा कमजोर देख्नाले कुनै काम दोहोर्याउनु पर्ने खालको योग भई राशि कर्कटलाई

0: मलाई आजको दिन विशेष देखिए कुसा
1: कन्या राशि
0: कन्या राशि उनीहरूका लागि आजको दिन लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुँदै जानेछन्। बुद्धिको उद्वेगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने क्रम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढ़ाईको लगावली बौद्ध क्षेत्र फराकिलो बन्द जानेछ। अभिव्यक्ति लेखन र कलामा पनि निरखता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुधन पालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ समेत अग्रसर हुने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा काम सम्पादन भए पनि परिश्रमका तुलनामा प्रतिफल कम देखिने खालको योग भए राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
1: धनुराशि
0: उनीहरूका लागि आजको दिन विशेष गरी अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुँदै जानेछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा मनका फाइदा हुनेछ। मेहनतले जीवन शैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तरताका लागि अप्ठ्यारो काम समेत बन्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन हडबडीले काम बिग्रिनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना पनि रहेको छ। अध्ययनमा त्यति समय दिन नसकेला अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। केही खर्च लागे पनि शोक पूरा गर्न सकिने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रिन सक्छ। केही चुनौती देखा पर्दै जानेछन्। आफ्नो क्षेत्रमा अरू अधिकार जोगाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। भेटघाटमा अल्मोनियाले चिटाएको काम रोकिन सक्छ। तैपनि आज मेहनत गर्दा पछि फाइदा उठाउन सकिन्छ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका समेत मिल्ने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आँटेको काम अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। आफ्नो कमजोरीले विवादमा परिएला, प्रतिस्पर्धामा केही कमजोर साबित भइएला, आफन्तबाट टाढिनु पर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय रहेको छ। यात्राका लागि खर्च हुन सक्छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन पनि सकिने खालको योग भए राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: उद्देश्य तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: करोड़ों साल बसे पुनः स्वागत है कार्यक्रम ज्योतिष वास्तु में और कार्यक्रम ज्योतिष वास्तु में हमले जाने के लिए भने गए सके हम आज का तिथि मिति पंचांग मिसारी बारह राशि फल के विषय में जाने के लिए भने हमले तो पहले गए सके हम राहु निकाल रहे को साथ अपने भूत वर्तमान और भविष्य के विषय में ग्रह दशा और भाग्य के विषय में जाने के लिए भने गराउने बेला रहेको छ। 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर
1: हजुर नमस्ते
0: नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रेक बहादुर बस्नेतजी, प्युठानको स्वर्गदारी नगरपालिका 8 बाट है।
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: यो दाइको बारेमा।
0: दाइको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2032 साल।
0: 2032
1: 3 महिना 24 गते।
0: हजुर 2032 साल असारको 24 गते। जन्म समय पनि भन्नु।
1: समय बेलुका 5 बजे।
0: बेलुका 5 बजे के बार पर्छ? जन्मबार
1: मंगलबार।
0: मंगलबार मंगलबार पर्छ, ठिक छ। सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2032 साल असार कृष्ण पक्षको मंगलबार चतुर्दशी तिथि रहेछ, तर दाइको चाहिँ औंसीमा जन्म भएको छ है। तिथि चाहिँ औंसी तिथि परेको छ, जन्म हुँदा औंसीको दोष लाग्छ, औंसीको शान्ति गर्नुपर्छ दाइले। उहाँको तपाईँको भाउजूलाई राम्रो गराउँछ। राशि मिथुन राशि पर्छ, नाम घनश्याम भन्ने नाम आउँछ है। उहाँको चाहिँ घनश्याम भन्ने नाम आएको देखाउँछ। आज दिनाडी नरगण परेको छ, घातकमा तिथिहरू परेको छ। द्वितीया सप्तमी द्वादशी तिथि घातक छ, सोमबार पनि घातक छ। स्वाति नक्षत्र घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक भन्ने लेखिया छ। उहाँको ग्रह दशा भाग्य ठिकै मध्यम खालको छ, अलिकति स्वास्थ्यमा समस्या हुने, पेटमा पाइल्स अल्सर ग्यास्ट्रिक सम्बन्धीको समस्याहरू गराउन सक्छ। र श्रीमान र श्रीमतीको दाम्पत्य त्यति राम्रो पनि गराउँदैन, उहाँको बहुविवाहको योग पनि परेको छ। यस्तै गरेर उहाँको चाहिँ लग्नमा राहु छ, अलि एकरो अलि जिद्दी स्वभावको हुनुहुन्छ तपाईँको दाजु है, यसलाई कम गर्नुपर्छ भन्नुहोला। अहिलेलाई ग्रह चलेको छ भद्रिका र अर्को ग्रह केतु भन्ने ग्रह चलेको छ, अहिले ग्रह राम्रो छैन उहाँको लागि चाहिँ। अब 51 वर्ष पूरा भएर 52 वर्ष लागेपछि भनेको अब आउने साउनदेखि उहाँलाई झन अर्को ग्रह चल्छ, उल्का भन्ने ग्रह चल्छ। तपाईँको दाजुको ग्रहको शान्ति गरिदिनु पर्ने बेला भएको छ, ग्रह शान्ति नगरेको पनि निकै समय भएछ। एकपटक घरमा सत्यनारायणको कथा लाउनुहोस्, पूजा लाउनुहोस्, राम्रो हुन्छ। ग्रह शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ, समस्या हुँदैन है। समस्या जिज्ञासा के छ ल
1: गुरु? त्यो निद्रा लाग्दैन भन्नुहुन्छ राखीमा।
0: हजुर
1: त्यहीको लागि हो, त्यहाँ छोरा छोरीसँग सम्बन्ध कस्तो हुन्छ?
0: त्यो ग्रह लागेको कारणले गर्दाखेरि त्यस्तो भएको, अलिकति बेचैनी हुने, मनमा डर आउने, मनमा डर हुने होइन, अनि त्यसपछि राति सपनाहरू राम्रो नदेख्ने, यो ग्रहको कारणले गर्दाखेरि यस्तो समस्या भएको हो। एकपटक सत्यनारायणको पूजाहरू लाउने, हनुमान चालिसा पाठ गर्ने भन्नु, त्यसपछि मलाई राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन क्या है।
1: त्यसको लागि त्यही गर्नु पर्यो।
0: हजुर हनुमान चालिसा पाठ त गर्नै पर्छ, नगरिकन हुँदैन।
1: हनुमान चालिसा सत्यनारायणको पूजा लगाउने, ग्रह शान्ति गर्ने।
0: हजुर हनुमान चालिसा पाठ गर्ने, सत्यनारायणको पूजा लाउने, ग्रह शान्तिहरू गर्ने, राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन। अलि रिसाउनु हुन्छ, रिसलाई कम गर्नुपर्छ भन्नु, नरिसाउनु अरे, रिसायो भने झन् ग्रह लाग्छ अरे भन्नु। अनि दाजु भाउजू दुईजना बुढाबुढीको ग्रह पनि त्यति राम्रो देख्दिन, भाउजू अलिक छुची छुची खालकी हुनुभएको रहेछ क्या, कडा कडा खालकी हो कि होइन? हो, त्यो पनि भाउजूलाई पनि सम्झाउनु, सम्झाइ बुझाइ गर्नु पर्यो। दाजुसँग बोल्दा बिस्तारै बोल्ने, संयमित भएर बोल्ने भन्ने कुराहरू तपाईँहरूले पनि परिवारले पनि गर्नु पर्यो। सबै थोक ग्रहलाई मात्रै दोष दिएर पनि हुँदैन होइन। एकपटक सत्यनारायणको पूजा ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, धेरै समय भएछ नगरेको क्या, गराउनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। त्यति गर्नुभयो भने हनुमान चालिसा पढ्नु पर्यो दिनदिनै एकपटक भए पनि पढ्नु पर्यो क्या बिहान बिहान है नुहाइ धुवाइ गरेर नभए चोखो कपडा लगाएर मुखसुख धोएर भए पनि पढ्नु पर्यो है छोराछोरीसँग सम्बन्ध ठिकै छ मध्यम छ छोराहरूसँग अलि मिल्दैन उहाँको अरू सबै कुरा ठिकै छ राम्रै छ त्यति धेरै नराम्रो भन्न पनि मिल्दैन यो ग्रह लागेको कारणले केतु भन्ने ग्रह पनि त्यत्तिकै खराब हो अनि अहिले भद्रिका भन्ने ग्रह पनि त्यत्तिकै खराब हो अब झन् अर्को खराब ग्रह चल्दैछ उल्का है अब साउनदेखि उल्का चल्दैछ उल्का भन्ने ग्रह पनि त्यत्तिकै खराब हो उहाँको लागि त्यति राम्रो ग्रह होइन त्यो भएर अहिलेलाई एकदम ख्याल गर्नु पर्यो सावधान रहनु पर्छ भन्नु पर्यो है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो प्युठानबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ है यस्तै गरेर तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ गोर्खातिर गोर्खा बजारतिर नजिक हुनुहुन्छ भने एकपटक म चाहिँ तपाईँको गोर्खा बजारमा आउने मेरो कार्यक्रम राखेको छु मैले साउनमा साउनको 2-4 गतेतिर हामी तपाईँको चाहिँ गोर्खा बजारमा आउनेछौँ चिनाहरू हेराउनु परेको छ तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्नु परेको छ माटोहरू परीक्षण गर्नु परेको छ भने तपाईँहरूले चाहिँ गोर्खा बजारमा आएर भेट्न सक्नुहुन्छ साउनको पहिलो हप्ता भनौँ न होइन 2-4 गतेभित्र चाहिँ गोर्खामा केही दिन 1-2 दिनको समय लिएर हामी विशेष केही काम छ अन्य नि केही काम छ तर पनि विशेष तपाईँको लागि समय विशेष गरी चाहिँ वृद्ध बुवा आमाहरूको लागि है उहाँहरू चाहिँ न त फोन गर्न नै सक्नुहुन्छ छिटो छिटो फोन गर्नुपर्छ फोनै लाग्दैन है न त उहाँहरू उहाँबाट चाहिँ भरतपुरमा आउन पनि सक्नुहुन्छ हो त्यस कारणले गर्दाखेरि वृद्ध बुवा आमाहरूको लागि सेवाको लागि चाहिँ हामी आउनेवाला छौँ विशेष गरी गोर्खा बजारमा तपाईँहरू आएर प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ समय मिलेछ भने हामी धादिङमा पनि आउनेछौँ समय मिलेछ भने चाहिँ नभए गोर्खा बजारमा हामी आउनेछौँ साउनको पहिलो हप्ता नबिर्सिनु होला तपाईँहरूले सम्झनु होला अनि त्यसपछि वल्लो घर पल्लो घर छर छिमेक सबैलाई पनि जानकारी चाहिँ नै गराउनु होला तपाईँहरूले चाहिँ होइन अनि वृद्ध बुवा आमाको चिना हेर्नेछौँ समय मिलेछ भने अनि युवा अवस्थाको व्यक्तिको पनि चिना हेर्नेछौँ तपाईँको पनि चिना हेर्नेछौँ अनि तपाईँले के गर्नुहोस् भन्दा सबैभन्दा राम्रो फोन गर्नुहोस् दिउँसो 10 बजेपछि फोन गर्नुहोस् अनि मेरो पनि चिना हेर्नु छ कतिजनाको चिना हेराउनुहुन्छ मेरो 5 जनाको 1 जनाको यतिजनाको चिना हेराउनुहुन्छ नाम टिपिदिनुहोस् भन्नुहोस् नाम टिपिसकेपछि तपाईँको म चिना नहेरिकन चाहिँ फर्किन्न बुझ्नुभयो नि त्यो भएर तपाईँहरू गोर्खा बजारमा तपाईँहरू आउन तयार भएर बस्नुहोला हामी साउनको पहिलो हप्तामा समय मिलेसम्म हामी गोर्खा बजार आउनेछौँ है यो तपाईँलाई जानकारी एउटा सूचना पनि मैले दिन मन लागिहाल्यो 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ वर्षाको धार्केबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम सिंह बहादुर गुरुङ पर्सा धार्केबाट है कसको विषयमा हेराउन चाहनुहुन्छ तपाईँको भाइ देवसिंह गुरुङको लागि जन्ममिति भन्नुहोस् त कति हो
1: 2046 साल असोज 17 गते मङ्गलबार
0: असोज महिनाको 17 गते मङ्गलबार जन्म समय पनि भनिदिनुहोस् त रातिको 9 बजे हो 2046 साल असोज महिनाको 17 गते रातिको 9 बजे जन्म भएको होइन त ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः सर्वमङ्गल मङ्गल्ये शिवे सर्वतसाधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते 2046 साल असोज महिनाको शुक्ल पक्षको चौथी तिथिमा जन्म मंगलबारको दिन तुला राशि विशाखाको तेस्रो चरण नाम आउँछ त्यहीबाट नाम आएको छ तेज नारायण भन्ने नाम आउँदो रहेछ अन्त्यनाडि राक्षस पनि राक्षस गुण पनि परेको छ घातकमा तिथिहरू छ चौथी नवमी चतुर्दशी बिहिबार घातक शतभिसा नक्षत्र घातक नम्बरमा छ नम्बर राशिमा चाहिँ मिथुन राशि घातक छ है अलिकति नागदोष कालो सर्प परेको भएर अलिक ग्रह राम्रो नहुने राति सपनाहरू पनि राम्रो नदेख्ने झस्किने है अनि स्वास्थ्यमा पनि अलिकति चाहिँ समस्याहरू बाधाहरू आउने ग्रहहरू पनि परेको छ उहाँको लागि चाहिँ विदेश यात्रा राम्रो सरकारी जागिर राम्रो छ नराम्रो छैन ठिक छ अहिलेको लागि चाहिँ उहाँलाई ग्रह चलिराखेको छ धन्या भन्ने ग्रह अस्तिसम्म ग्रह नराम्रो थियो भनिसकेपछि अब आउने असोज भने कार्तिक पछि उहाँलाई ग्रह राम्रो हुन्छ है चिन्ता नगर्नुहोस् कार्तिकदेखि ग्रह धेरै कुरामा राम्रो हुन्छ धेरै कुरामा राम्रो हुन्छ अहिले मन चञ्चल छ थिर मन छैन केतु भन्ने ग्रह चलेको छ यो समयमा चाहिँ अलिक विशेष ख्याल गर्नु परिवारमा दाम्पत्यमा बाधा आउने ग्रहहरू परेको छ ठिक छ अरू त्यस्तो नराम्रो छैन दाजुभाइसँग पार्टनरसिपमा काम नगरेको राम्रो दाजुभाइमा पार्टनरसिपमा काम गर्नुभयो भने त्यति धेरै फाप्छ भन्ने हुँदैन त्यो भएर अलिकति विचार गर्नुहोला अरू केही कुरा छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ श्रीमान श्रीमती ग्रह मिलेको छैन राम्रो छैन हो कि होइन राम्रो छैन श्रीमान श्रीमती ग्रह मिल्दैन विचार मिल्दैन बुढाबुढीको श्रीमानको कुरा एउटा हुन्छ श्रीमतीको कुरा एउटा हुन्छ ग्रह मिल्दैन होइन त्यस्तो ग्रह परेको छ क्या अनि फेरि तपाईँको राक्षस गर्न पर्नु भएको छ राक्षस गर्न परेपछि अलिक छिटो रिसाउने एकरो स्वभावको अलिक घमण्डी स्वभावको हुन मन लाग्छ क्या बुढाबुढीलाई हो त्यो भएर समस्या आएको हो अब नागदोष परेको छ नागदोषको शान्ति विशेष गरी नागदोषको कालो सर्प एकको रत्न कवचहरू लाउनु पर्ने कुराहरू लाउनु पर्ने होइन यी कुराहरू चाहिँ गराउनुहोस् राम्रो हुन्छ उहाँलाई समस्याहरू आउँदैन चिन्ता नगर्नुहोस् न है
1: विशेषको लागि कस्तो छ विशेषको लागि एकदम
0: विदेशको लागि राम्रो छ कालो सर्प एकले रोक्छ विदेश जाने हो भने रत्न कवच लाउनु पर्छ रत्न कवच हामीसँग पाउँछ त्यसको लागि दिउँसो 10 बजेपछि फोन गर्नु अहिले 10 बजेपछि हो त्यसको लागि चाहिँ म अर्डर लिएर तपाईँले बनाएर पठाइदिन्छु तपाईँ यहाँ आउनु पनि पर्दैन म तपाईँले पठाइदिन्छु तपाईँको सदरमुकामसम्म गाउँसम्म आइपुग्छ चिन्ता गर्नु पर्दैन सल्लाह गरेर फोन गर्नु दिउँसो यो लगाइसकेपछि बल्ल जापान राम्रो हुन्छ बसोबास गएर मात्रै पनि भएन विदेश जाने भनेको पैसा कमाउनको लागि जाने हो पैसा कमाइ राम्रो हुनु पर्यो कमाइ भयो भने फेरि बचत पनि राम्रो हुनु पर्यो हो कि होइन हो त्यो भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ क्या अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू राम्रै छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो आफ्नो दाजुको विषयमा हेर्नको लागि चाहिँ नै तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा गएर सारा भाग्यको विषयमा हेराउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला विशेष गरी हामी तपाईँको चाहिँ विशेष गरी धादिङ र गोर्खा हामी आउँदैछौँ है साउनको पहिलो हप्तातिर विशेष गरी हामी आउनेछौँ तपाईँको चाहिँ गोर्खामा आउनेछौँ पहिला सुरुमा अनि गोर्खामा सकिसकेपछि चिनासिना हेर्ने काम सकिन्छ अनि मेरो अलिकति काम पनि छ त्यो काम सकिसकेपछि चाहिँ अनि म तपाईँहरूसँग भेट्न धादिङतिर पनि आउनेछु विशेष गरी चाहिँ है तपाईँहरू चिना हेराउने हो भेट्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर नामहरू टिपाउनु भयो भने तपाईँलाई राम्रो हुनेछ धादिङमा आएर पनि तपाईँले हामीसँग भेटघाट गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी म तपाईँलाई गराउनेछु है र तपाईँहरू प्रत्यक्ष रूपमा मसँग भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिष कार्यालयमा पनि आउन सक्नुहुन्छ हाम्रो ज्योतिष कार्यालयको ठेगाना भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि चाहिँ तपाईँले आएर भेटघाट गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा ज्योतिष वास्तुमा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हेलो।
0: हजुर हजुर नमस्ते, काँडो को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट गुरु नारायण।
0: नारायण धादिङबाट बोल्दै हुनुहुन्छ? धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: म धादिङ गङ्गा जमुना पालिकाबाट। हजुर
0: गङ्गा जमुना गाउँपालिकाबाट।
2: हजुर
0: धादिङमा हामी साउनमा आउनु पर्यो भनेको, तपाईँहरूसँग भेट गर्नको लागि आउनु होला नि भेट्नलाई।
2: हस् गुरु हस्। धादिङमा बजारमै आउनुहुन्छ कि?
0: हजुर धादिङमा बजारमै आउँछौ हामी, रेडियो बिहानीको नजिक नजिकतिर आउँछौ हामी।
2: तपाईँहरू
0: आउनु होला अनि अरू सबैलाई जानकारी पनि गराउनु होला। विशेष गरी वृद्ध बुवा आमाहरू कोही हुनुहुन्छ, अशक्त कोही हुनुहुन्छ, धेरै हिँड्न नसक्ने, भरतपुरसम्म आउन नसक्ने कोही हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ विशेष प्राथमिकतामा हामीले राखेका छौँ है। अनि
2: नातिनीको लागि नातिनी जन्म भएको थियो चार गते बेलुका,
0: ए 2083 साल
2: हजुर आशा चार गते बेलुका नातिनी 1:22
0: एक बजेर कति मिनट भन्नुभयो?
2: 1:22
0: 1:22 अनि उज्यालो भएको कति गते? 4 गते कि 5 गते?
2: उज्यालो भएको 5 गते हजुर, 4 गते बेलुका 1:22।
0: ठिक छ, उज्यालो भएको 5 गते हो नि?
2: हजुर हजुर।
0: ल अनि त्यसपछि जन्म चाहिँ यस्तो परेछ के, बिहिबारको राति उज्यालो भएको चाहिँ शुक्रबार परेछ।
2: हजुर हजुर हजुर।
0: अनि राशि चाहिँ कर्कट राशि आउँदो रहेछ, अश्लेषाको दोस्रो चरण नाम आउँदो रहेछ, डुबाट नाम आएको छ नानीको डुक लक्ष्मी है।
2: के नाम भन्नुभयो? सुवर्लक्ष्मी
0: होइन, डुक लक्ष्मी भनेको
2: सुख लक्ष्मी,
0: सुख भनेको होइन, मैले भनेको डुक लक्ष्मी भनेको।
2: ए हजुर हजुर सुवर्लक्ष्मी। हजुर
0: सुवर्लक्ष्मी होइन डुक लक्ष्मी, डु
2: लक्ष्मी
0: है, डुक लक्ष्मी राशि कर्कट आउँछ है।
2: हजुर हजुर
0: राशि कर्कट आउँछ, नाम आउँछ डुक लक्ष्मी।
2: हजुर हजुर।
0: डलाई उकार डु, डुबाट नाम आउँछ, याद गर्नुहोस् है। हजुर हो डुक लक्ष्मी। अहिले भ्रामरी चलेको भएर स्वास्थ्यमा समस्या आउन सक्छ, अलिकति विशेष खानपिनमा अलिकति विशेष ख्याल गर्नुहोस्, हुर्काउन बढाउन ख्याल गर्नुहोस् नानीको लागि चाहिँ। अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, कुण्डली राम्रै छन्, मध्यम खालको छन्, कालो सर्प एक परेको छ, राति अलि नसुत्ने, दिउँसो सुत्ने, राति अलि झस्किने ओर्ने गर्छिन्, यो कालो सर्प एक परेको भएर हो नानीको लागि चाहिँ। अब अलि बिरामी बिरामी हुने ग्रहहरू पनि परेको छ, अलि सावधान रहनुपर्छ। धेरै समस्या पर्यो भने पछि म धादिङतिर आएको बेलामा रत्न कवच म लिएर आइदिन्छु नानीलाई, लिन आउनुहोला तपाईँहरूले, लगाइदिनुहोस्, त्यसले राम्रो गराउँछ यिनलाई, अहिलेको लागि पनि राम्रो हुन्छ, पछिको लागि पनि राम्रो हुन्छ। अनि खानेकुरा खुवाएको खानेकुरा शरीरमा लाग्छ, अलिकति हिष्टपुष्ट मोटो घाटो पनि देखिन्छ शरीर है, नभएपछि नाक दोष परेको भएपछि के हुन्छ भने गाईको दुधहरू आमाको दुधहरू खायो भने पनि त्यो शरीरमा नलाग्ने, लाग्न नदिने नागले चाहिँ त्यस्तो गराउन सक्छ, त्यो भएर अलिकति विचार गर्नुहोला। अब आउने साउनमा नाग पञ्चमी छ, नाग पञ्चमीको बेलामा नागको पूजाहरू गराइदिनु नानीको लागि राम्रो हुन्छ। पछि ठुली भएपछि अलिक एकरो एकरो अलिक जिति जिति स्वभावको हुनेछन् नानी चाहिँ, पढाइ लेखाइमा राम्रो छ, वैदेशिक क्षेत्र जागिरहरू पनि राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन। अहिले नानीको लागि चाहिँ अब 1 वर्ष पुरा भइसकेपछि ग्रह शान्ति गराइदिनु, त्यसपछि ग्रह शान्ति भनेको चाहिँ 9 वर्ष पुरा भएर 10 वर्ष लागेपछि फेरि ग्रह शान्ति गर्नुपर्छ, त्यो बेलामा नबिर्सिनु होला है। त्यति गरिदिनु भयो भने नानीलाई राम्रो हुन्छ, समस्या आउँदैन है।
2: हजुर पछि समस्याहरू केही आउँदैन? हजुर
0: पछि समस्या यस्तो छ नि आउँदैन, ग्रह शान्तिहरू बेला बेलामा गर्नु पर्यो है। अहिले तत्काल ग्रह शान्ति गर्नु पर्दैन होइन, अब 84 सालतिर ग्रह शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ नानीको लागि है। त
2: नानी कतिको लक्षणको छ?
0: एकदमै लक्षण गिन्छन् नानी, राम्रो छ लक्ष्मीकी छिन् त्यस्तो नराम्रो ग्रहहरू छैन. कालो सर्पयोग परेको चाहिँ अलिकति नराम्रो हो. यो कालो सर्पयोगको रत्न कवच पाउँछ त्यो चाहिँ धारण गर्नुपर्छ. त्यो सल्लाह गरेर फोन गर्नुहोस्, मगाउनु भयो भने म लिएर आइदिन्छु क्या है.
2: हजुर आइपुग्ने बेलामा यसो म फोन गर्दै गर्छु.
0: रेडियो सुन्नुहोस् न, रेडियोमा म आएको थाहा पाइहाल्नुहुन्छ कि.
2: हस् हस्
0: हस् हस्. उहाँले फोन गर्नुभएको थियो, हामीले धादिङबाट फोन गर्नुभएको थियो. धादिङ गोर्खातिर हुनुहुन्छ भने धादिङ बजारमा पनि हामी आउनेछौँ है, हेराउनको लागि चाहिँ. यस्तै गरी तपाईँको चाहिँ विशेष गरी धादिङमा पनि हामी आउनेछौँ, गोर्खामा पनि हामी आउनेछौँ. गोर्खाको गोर्खा बजारमा हामी आउनेछौँ, धादिङको पुसा बजारमा हामी आउँछौँ है. तपाईँहरू भेट्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ, मसँग आएर फेस टु फेस कुरा गर्न पनि सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएको छु. 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते. रोल्पा जिल्लाबाट के नाम भन्नुभयो? आशिष विकासजी बोल्दै हुनुहुन्छ. रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? नादी गाउँपालिका. हजुर. अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: आफ्नै विषयमा. हजुर.
0: आफ्नै विषयमा जन्ममितिर भन्नुहोस् त, तपाईँको कति हो?
3: 2068 साल 3 महिना 17 दिन
0: 3 महिना 17 गते
3: राति बिहिबार राति 2 बजे
0: 17 गते रातिको 2 बजे.
3: हजुर सर.
0: उज्यालो भएको कति गते बाबु? 17 गतिको 18 गते उज्यालो भएको?
3: 17 दिन चल्यो सर.
0: 17 गते उज्यालो भएको हो कि 18 गते भनेर सोधेको के मैले तपाईँलाई?
3: 17 दिन चल्यो सर.
0: हजुर.
3: 17 गते.
0: अनि के बार पर्छ त तपाईँको 17 गते के बार पर्छ?
3: बिहिबार.
0: बिहिबार पर्दैन तपाईँको 17 गते?
3: किन पर्दैन सर?
0: तर मलाई पनि थाहा हुँदैन, हेर्नुपर्छ मजाले भित्रभित्र गएर.
3: बिहिबार राति 2 बजे सर.
0: त्यही त. अनि 17 गते के बार पर्छ भन्दा तपाईँले यो बार पर्छ भन्न सक्नु पर्यो नि त मलाई. परेन. अनि तपाईँको जन्मबार के बार हो? बिहिबार हो कि शुक्रबार हो त?
3: बिहिबार.
0: बिहिबार 17 गते पर्दैन.
3: बिहिबार.
0: त्यही त, तपाईँले भनेर बिहिबार हो सर, बिहिबार हो सर भनेर भनिरहनु भएको छ नि जुन मलाई. हो, त्यो कन्फर्म गर्नु पर्यो तपाईँले. 16 गतेको राति उज्यालो भएको 17 गते हो कि 15 गतेको राति उज्यालो भएको 16 गते हो? त्यो कन्फर्म गर्नु पर्यो क्या तपाईँले मलाई.
3: राति 17 गते
0: राति उज्यालो भएको 18 गते. अनि अघि किन 17 गते उज्यालो भएको भन्नुभएको त मलाई? अनि झुकिन हुन्छ त, चिना हेर झुक्यो भने त सबै सकिहाल्यो नि.
3: हजुर.
0: चिना हेराउँदाखेरि झुकिनु हुँदा. अनि तपाईँको जनावर के बार पर्छ त? कुरै बुझ्नु भएन तपाईँले. मैले भन्न खोज्नु कुरा बुझ्नु भएन. अब गुरुले कति कचकच गरेको भन्नुहुन्छ होला. अब यो कचकच नगर्ने हो भने मैले बोलेको कुरा केही पनि तपाईँलाई पुग्दैन. तपाईँको उहाँले फोन काट्नु भएको छ. फोन गर्दाखेरि प्रष्ट रूपमा तपाईँले भन्नुपर्छ. जस्तै रातिको 12 बजे पछिको जन्म तपाईँको यति छ भने चाहिँ तपाईँले यति गतेको राति उज्यालो भएको चाहिँ यति गते यो बार पर्छ भन्न सक्नुपर्छ तपाईँहरूले. यो हचो ताना बोलेर हुँदैन, हचो ताना भनेर हुँदैन क्या कुरा बुझ्नु भयो नि. त्यही भएर एकदम ख्याल गर्नु होला यस्तो कुरामा चाहिँ. अब मैले नहेर्ने होइन, मैले त हेर्ने भनेर तपाईँलाई चाहिँ फोन उठाएको हो नि तपाईँको. अनि तपाईँले चाहिँ कन्फर्म गर्नुपर्छ मसँग चाहिँ बोल्दाखेरि साल महिना गते र समय. अरू त मैले मागेको छैन, पैसा मागेको छैन मैले. होइन मागेको छ त, मागेको छैन नि. अनि निशुल्क हेराएको छु मैले, कुनै शुल्क लाग्दैन. मात्र तपाईँले साल महिना गते र समय कन्फर्म गर्नुपर्छ मसँग बोल्दाखेरि. कन्फर्म छ भने फोन गर्नुहोस्, नभए दुःख नपाउनुहोस्. किनकि तपाईँको साल महिना गते र समय कन्फर्म छैन भने फोन गरेर मात्रै तपाईँलाई अर्थ हुँदैन क्या. त्यो बेकारमा तपाईँले दुःख मात्रै पाउनुहुन्छ क्या. त्यही भएर मैले तपाईँलाई भनेको है यो कुराहरू चाहिँ. अन्य त अन्य थाहा नलिनु होला यसको लागि चाहिँ. कोही मित्र आउनु भएको छ, स्वागत गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते.
4: हेलो.
0: हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट को बोल्दै हुनुहुन्छ? रेडियोबाट अलिकति टाढा जानुहोस् त तपाईँ।
2: तुलसी चापागाई।
0: तुलसी चापागाई कुन ठाउँबाट फोन गर्नुभएको?
2: हनुमान नगर।
0: हनुमान नगर
2: हजुर।
0: अनि यो हनुमान नगर भन्ने कहाँ छ त? हेलो
2: हेलो हेलो
0: खै तपाईँले बोल्नै सक्नु भएन, तपाईँले एन्सर दिन सक्नु भएन।
2: छोरीको लागि भरतपुर हो, छोरीको लागि हो हजुर। नमस्कार।
0: त्यसरी बोलेर हुँदैन के, तपाईँले रेडियोबाट अलिकति टाढा जानुहोस् न भनेर मैले तपाईँलाई भनेको सुन्नु भएन मैले बोलेको कुरा, अनि समय पनि अब सकिन आँट्यो, अनि तपाईँको छोरीको बारे मैले कसरी हेरिदिनु त? यस्तो हुन्छ, मैले तपाईँलाई भनेको छु फोन गर्दाखेरि चाहिँ तपाईँ रेडियो चाहिँ एउटा कोठामा बजाउनुहोस्, घनगाउनुहोस्, तपाईँ एउटा कोठामा गएर बोल्नुहोस्, अथवा रेडियो भित्र राख्नुहोस् कोठामा, तपाईँ बाहिर आएर बोल्नुहोस्, अथवा बाहिर रेडियो राख्नुहोस् तपाईँ कोठाभित्र गएर बोल्नुहोस्, होइन? हो त्यसो गर्नुभयो भने के हुन्छ भन्दा सजिलो हुन्छ। अब म बोलेको कुरा उता रेडियोमा सुनिराखेको छ होइन, अनि तपाईँ बोलेको कुरा उता सुनिराखेको छ, तपाईँको ध्यान कता हुन्छ भन्दा रेडियोतिर ध्यान हुन्छ, अनि तपाईँको फोनतिर ध्यान हुँदैन। मसँग बोल्दाखेरि तपाईँ रेडियो सुन्दै मसँग बोल्दै होइन, मसँग फोन गर्दाखेरि तपाईँ ठ्याक्क मसँग नि तपाईँको चाहिँ फेस जुदाएर बोल्नुपर्छ, ध्यान दिएर मतप्रति हुनुपर्छ, अनि बल्ल तपाईँ म बोलेको कुराहरू बुझिन्छ। अनि परिवारको लागि चाहिँ रेडियोमा सुनिहाल्नुहुन्छ उहाँहरूले चाहिँ होइन, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला है। 9845175223 र 9806675223 नम्बरमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। उहाँले चाहिँ फोन गर्नुभएको, भरतपुरबाट फोन गर्नुभएको छ, उहाँलाई चाहिँ फेरि फोन गर्नुभएको म हेराइदिन्छु। नभए भरतपुरै हुनुहुन्छ, म पनि भरतपुरै छु, यहीँ प्रत्यक्ष आएर पनि हेर्न सक्नुहुन्छ आवश्यक छ भने चाहिँ होइन। 9845175223 र 9806675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। र मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि चाहिँ तपाईँले हाम्रो कार्यालयमा पनि आउन सक्नुहुन्छ। तपाईँहरू धादिङ गोर्खातिर हुनुहुन्छ भने हामी साउनको पहिलो हप्तामा गोर्खा आउँदैछौँ, त्यसपछि समय मिलेछ भने धादिङ पनि आउनेछौँ, सकभर हामी समय मिलाउनेछौँ आउनेछौँ। त्यसको कारणले गर्दाखेरि तपाईँहरूले विशेष ख्याल गर्नुहोला। हेराउन मन छ तपाईँलाई, ग्रह दशाहरूको विषयमा चर्चाहरू गर्न मन छ, मसँग प्रत्यक्ष रूपमा हेराएर समस्याको समाधान गराउन चाहनुहुन्छ भने चाहिँ तपाईँले दिउँसो फोन गर्दै नाम भने टिपाउनुहोला है। म यो ठाउँबाट बोलेको, म यो ठाउँमा हेराउन आउँछु, मेरो यतिजनाको चिना हेराउन परेको छ, मेरो नाम टिप्दिनुहोस् है भनेर तपाईँले भन्नुभयो, म नाम टिप्दिन्छु। अनि आयो तपाईँ नाम टिप्नुभयो के फाइदा हुन्छ भन्दा तपाईँको नहेराइकन म फर्किन पाउँदिनँ, बुक गर्नुभयो तपाईँले मलाई। अनि धेरैजना मान्छे हुनुभयो लाइनमा बढाउनु भयो भने नाम टिपाउने मान्छेको सबैभन्दा पहिला नाम आउँछ, लाइनमा बस्नै पर्दैन उहाँहरूले हेराउनको लागि चाहिँ है। यस्ता फाइदाहरू हुन्छ, त्यस कारणले गर्दा विशेष ख्याल गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा आएका छौँ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर म फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: यो आवाज हो सस्का र संस्कृति को संवाहक सनातन रेडियो नेटवर्क को टाइम चेक अहिले बिहानको 8 बजेको छ। समयको सूचना समयमै तपाईं अहिले सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्क। के तपाईं भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचनको सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिष्टीय हाम्रा मुक्तिदाता प्रभु येशु ख्रिष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्र 1:18-27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यहाँ यसरी हामी पाठ गर्नेछौ। ससाना केटाकेटीहरू, आखिरी घड़ी यही हो, ख्रिस्ट विरोधी आइरहेछ भन्ने तिनीहरूले सुनेका छौ। अब धेरै ख्रिस्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यो अखेरी घड़ी हो। तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन्छ तिनीहरू हामी सँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूठ सत्यबाट आउँदैन भनी तिमीहरूले जानेको हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूठो को हो? झूठो त्यो हो जसले यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, आनन्द जीवन। तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन, तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रिस्टमा रहिरह। आदरणीय श्रोता, यो खण्डमा हामी अभिषेक जनहरूसँग एकसाथ संगति गर्न सकिन्छ भन्ने मुख्य विचार हामी यहाँ पाउँछौ। अभिषेक जनहरूसँग येशु ख्रिष्टलाई विश्वास गरेर पवित्र आत्मामा जिउनेहरू, येशु ख्रिष्टलाई विश्वास गरेर पवित्र आत्मा अनुसार जिउनेहरू अथवा वचन अनुसार जिउनेहरू एकसाथ संगति गर्न सकिन्छ। मण्डली संगतिमा आउने, मण्डलीमा संगति गर्ने कुराहरू र एक अर्कोसँग भेटघाट गरेर एकसाथ परमेश्वरसँग आराधना गर्नको लागि एकले अर्कालाई उत्साह दिनका लागि प्रोत्साहन दिनका लागि र एकसाथ भएर संसारमा सुसमाचार सुनाउनका लागि अभिषेक जनहरूसँगको एकसाथ संगतिले ठूलो काम गर्दछ र युहन्नाले यहाँनिर यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुन् र परमेश्वरको सन्तानहरू एकसाथ भेला भएर आराधना गर्न सकिन्छ, संगति गर्न सकिन्छ, मण्डलीमा एकसाथ प्रभुको महिमा गर्न सकिन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। र विश्वास नगर्नेहरू जसले वचन पालन गर्दैनन्, जसले यीशुलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्न सक्दैनन्, उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ चाहिँ यहाँ भन्छ को झुटो भन्दा यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने व्यक्तिहरू चाहिँ झुटो हो भनेको छ। त्यसकारण युहन्नाले यहाँ के भन्दछ भन्दा ख्रीष्ट विरोधीहरू धेरै आइराखेका छन् भनेका छन्। ससाना केटाकेटीहरू अखेरी घडी यही हो ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। को हो ख्रीष्ट विरोधी? ख्रीष्ट विरोधीहरू भनेको चाहिँ यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेहरू अब अखेरी दिनहरूमा अखेरी घडीहरूमा आउने छन् भनेर लेखकले यो कुरा दर्शकहरूलाई प्रापकहरूलाई अथवा विश्वास गर्नेहरूलाई यसरी सम्बोधन गरिराखेको हामी देख्छौ। र अब धेरै ख्रीष्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यी अखेरी घडी हो। अखेरी घडी भनेको अन्तिम दिनहरूमा चाहिँ ख्रीष्ट विरोधीहरू आउँछन् र येशूलाई ख्रीष्ट भनेर स्वीकार गर्दैनन्। ख्रीष्ट भनेको अभिषेक गरिएको जन, येशु ख्रीष्ट चाहिँ मानव जातिको निम्ति पापको प्रायश्चितको निम्ति क्रुसमा बलिदान गर्नका निम्ति अभिषेक गरिएको अथवा छुट्याइएको एउटा व्यक्ति हो भन्ने कुरा स्वीकार नगर्नु नै झुटो हो, किनभने बाइबल भरि नै यीशु ख्रीष्ट चाहिँ यो संसारमा पापको बलिको निम्ति प्रायश्चितको निम्ति सबै मानव जातिको पापलाई शुद्ध पार्नका निम्ति मानव जातिको पाप र अधर्मलाई क्षमा गर्नको निम्ति उहाँ विश्वास गरेर धर्मी हुनका निम्ति उहाँलाई अभिषेक गरिएको उहाँ ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट भनेको उहाँलाई अलग गरिएको यही कामको निम्ति उहाँलाई अभिषेक गरिएको भन्ने कुरा अर्थ हुन्छ। तर यही कुरालाई विश्वास नगर्नेहरू अखेरी दिनहरूमा हुन्छन् भनेर यहाँ भनिएको हामी यहाँ देख्छौ। र तिनीहरू हामीबाट निस्केर गए भनेको चाहिँ येशु ख्रीष्टलाई यीशुलाई ख्रीष्ट हो भनेर विश्वास गर्ने व्यक्तिहरू, येशु ख्रीष्ट चाहिँ पापको प्रायश्चितको निम्ति हाम्रो लागि बलिदान हुनुभयो भनेर विश्वास गर्नेहरूको लागि, अनि येशूलाई नै प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबैजना अभिषेकको स्थानमा रहेका छन्। जसले येशूलाई विश्वास गर्छन्, जो ख्रीष्ट भनेर विश्वास गर्छन्, उनीहरू चाहिँ पक्कै नै परमेश्वरका सन्तान हुन् र लेखकले हामी भनेर सम्बोधन गरेको चाहिँ येशूलाई विश्वास गरेका हरू उहाँका चेलाहरू आज्ञा पालन गर्ने सबै प्रभुको वचन अनुसार जिउनेहरू सबैलाई एउटा अभिषेकको समूहमा यहाँ संलग्न गराएका छन्। त्यसैले यहाँ के भन्छ भन्दाखेरि ती व्यक्तिहरू जो झुटाहरू हुन्, जो ख्रीष्ट विरोधीहरू हुन्, उनीहरू हामीसँग संगति गर्न सक्दैन भनेको चाहिँ येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरूको समूहमा यी व्यक्तिहरू सँगै रहन सक्दैनन्। अनि यो छुट्टिनुको अर्थ पनि यही हो कि छुट्टिनलाई सजिलो पनि यही हो कि येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरू एक समूहमा हुन्छन् र येशूलाई ख्रीष्ट हो अथवा मसीहा हुनुहुन्छ, उहाँ अभिषेक जन हुनुहुन्छ भनेर विश्वास नगर्नेहरूको समूह अर्को हुन्छ। त्यसकारण स्वत यो दुईटाको बीचमा संगति हुन सक्दैन र उनीहरू आफ्नै किसिमले अगाडि बढ्छन् र यीशुलाई विश्वास गर्नेहरू आफ्नै हिसाबले अगाडि बढ्छ। त्यसैले यहाँनिर हामी यहाँ देख्छौ ख्रिस्ट विरोधीहरू यीशुलाई विश्वास नगर्नेहरू र यीशु ख्रिस्टको ईश्वरत्वलाई इन्कार गर्नेहरू अथवा सजिलो भाषामा उहाँ ख्रिस्ट हुनुहुन्छ भन्ने कुरालाई स्वीकार नगर्नेहरू स्वत उनीहरू अलग हुन्छ र उनीहरू अलग भएकोमा नै यहाँ भन्छ कि यो ठिक हो। 20 पदमा चाहिँ तर तिमीहरूको अभिषेक पवित्र महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछ र यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले सत्यलाई जान्दछ किनभने यीशुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ भनेर उहाँले आफैले यो घोषणा गर्नुभएको छ र जसले यीशुलाई चिनेको हुन्छ विश्वास गरेको हुन्छ त्यो व्यक्ति चाहिँ महापवित्रबाट नै यो अभिषेक गरिएको हुन्छ र आज आदरणीय श्रोताहरू यीशुलाई विश्वास गर्नुपर्छ भनेर भन्दै गर्दाखेरि सोचाइहरू कस्तो हुन्छ किन भनिएको होला यीशुलाई किन विश्वास गर्नै पर्छ भनिएको होला त्यो पनि हामीले एकपटक सोच्नुपर्छ कुनै धर्मान्तरण गर्नलाई पनि होइन यो सत्य कुरो जान्नुपर्छ सबैले यो सत्य कुरो बुझ्नुपर्छ एउटा व्यक्तिले आफ्नो सत्य सिद्धान्तलाई सत्यतालाई बुझ्नु भनेको सबैलाई अधिकार छ सबैले यो बुझ्नुपर्छ किनभने यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको त बाइबल धर्मशास्त्रलाई पढ्नु भनेको त सत्य जान्नु हो नि जुन सत्य चाहिँ सबै मानिसले जान्नु आवश्यक छ यदि बाइबल धर्मशास्त्रले यीशु ख्रिस्टलाई विश्वास गरेपछि सत्य जान्न सक्छन् भने सबैको लागि नै हो नि सत्य जान्ने त सत्य त एउटै हो यीशुलाई सत्य भनेर विश्वास गर्ने हरूको लागि यो एकदमै महत्वपूर्ण छ अनि यो पनि छ तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन तर कुनै पनि झुटो सत्यबाट आउँदैन सत्य जान्नेहरूले झुटा कुरा गर्दैनन् झुट चाहिँ दियाबलसबाट आउँछ झुटको पिता दियाबलस हो त्यसै कारणले गर्दा हामी झुट गर्ने होइन झुट बोल्ने होइन तर सत्य बोल्ने मानिसहरू सत्य कुरा बोल्दा सत्य कुरा परमेश्वरको वचन धर्मशास्त्र बाइबलले हामीलाई सिकाउँछ कि यीशु ख्रिस्ट सत्य हुनुहुन्छ उहाँलाई विश्वास गर्नेहरूले सत्य प्राप्त गर्दछन् सत्यको मूल त्यो हो जसले यीशुलाई विश्वास गर्छ त्यसले सत्य प्राप्त गर्दछन् र त्यति मात्रै होइन यहाँनिर भन्छ कि पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ म त्यो तिमीहरूमा रहिरहोस् यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ उहाँले हामीलाई भन्नुभयो बमोजिम गर्नुभएको प्रतिज्ञा यही हो आनन्द जीवन यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले पाउने कुरा चाहिँ आनन्द जीवन हो यीशुलाई ख्रिस्ट हुनुहुन्छ भनेर विश्वास गर्नु स्वीकार गर्नु सत्य जान्नु हो र सत्य जान्ने व्यक्तिहरूले आनन्द जीवन पनि प्राप्त गर्छन् र आनन्द जीवन भनेको चाहिँ मृत्यु पछिको पनि जिन्दगी हो र मानिसको जीवन क्रुस भनौँ मृत्युमा चिहानमा गएर सीमित हुँदैन जसरी यीशु ख्रिस्टको चिहान ऋतु भयो त्यसरी नै यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र सत्यले स्वतन्त्र चाहिँ आनन्द जीवन हो यीशुलाई ख्रिस्ट हुनुहुन्छ भनेर विश्वास गर्नु स्वीकार गर्नु सत्य जान्नु हो र सत्य जान्ने व्यक्तिहरूले आनन्द

0: छ कि येशूलाई विश्वास गर्यो भने पक्कै पनि मानिसहरू परमेश्वरसँग अनन्त आनन्दसँग संगति गर्नेछन् र उहाँसँग सधैँ रहिरहनेछन्। र तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु, तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यक पर्दैन, तर उहाँको अभिषेक तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रिस्टमा रहिरहो, यीशु ख्रिस्टमा रहिरहो, ख्रिस्ट यीशुमा विश्वास गरिरहो भन्ने कुरा, किनभने उहाँ सत्य हुनुहुन्छ र उहाँमा आनन्द जीवन छ र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनु भएको छ। अब हामी उहाँमा रहिरह्यौं भने हाम्रो जिन्दगी अनन्त अनन्त सम्मा उहाँसँग रहिरहनेछौ। परमेश्वर उहाँ हुनुभएकोले गर्दा उहाँसँग हाम्रो संगति हुँदा हामीले आनन्द जीवनको अनुभूति गर्छौ र उहाँसँगै हामी युग युगसम्म बाँचिरहनेछौ। आदरणीय श्रोता, यदि यति सुन्दर जिन्दगी मृत्यु पछि पनि जिन्दगी देख्न चाहनुहुन्छ भने हामी आज सही शिक्षामा आउनुपर्छ। झुटा शिक्षा पनि छ, सही शिक्षा पनि छ। झुटा शिक्षाले के बताउँछ भन्दाखेरि, यीशु ख्रिस्ट अभिषेक भएर आएको होइन, यीशु ख्रिस्ट यो संसारमा पाप बलिको लागि आउनु भएको होइन, मानव जातिको लागि मरेको होइन भनेर जिउनेहरू चाहिँ झुटा हुन्, झुटा शिक्षा हुन् भने, यीशु ख्रिस्ट यो संसारमा मानव जातिको पापको प्रायश्चितको लागि मानव चोलामा आएर मानव शरीर जो पवित्र शरीर हो त्यसमा बलिदानिक भएर उहाँले रगत बगाएर आफ्नो मृत्युमा सारा मानव जातिको मृत्युलाई बोकेर उहाँ आफै क्रुसमा मरेर उहाँको बलिदान भयो र मानव जातिलाई पापको प्रायश्चित दिनुभयो र पापको क्षमा गरिदिनुभयो। यो कुरामा विश्वास गर्नेहरू चाहिँ सत्य शिक्षा हो। त्यसकारणले यीशुलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र स्वतन्त्र हुनेछन्। र आज यहाँहरूले पनि यीशुलाई विश्वास गरेर सत्यलाई जानेर आनन्द जीवन प्राप्त गरेर युग युगसम्म यीशुसँग राज्य गर्नुहोस् भन्ने यहाँहरूलाई चुनौती दिन चाहन्छु। फेरि यहाँहरूले यीशुलाई विश्वास गर्नुभयो भने सत्य जान्नुहुनेछ र सत्य जानेपछि आनन्द जीवनको भागीदार हुनेछ र यहाँहरू युग युगसम्म परमेश्वरसँग संगति गर्नुहुनेछ। र यो संगति, यो परमेश्वरसँगको आनन्द जीवनको यात्रामा जिउन चाहनुहुन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस् र स्वर्ग राज्य समय आफ्नो यात्रा जीवनको यात्रा पूरा गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै अर्को समय नआउन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो जु रंगला लागिरी आनन्दित तासिला दिन हिन्बा जयमसी तथा लासो फ्याफुला नमस्कार। स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अंक 34 री रंगिदा स्वागत मुला।

0: बियोग तामाङ तिनीङा रङ्गरिदेन रङ्गला नकारात्मक परिस्थिति रि हरङलासी विजय याङसिला बिबा ताम लाबरी सेमुला परिपक्व क्रिस्चियन गरे बुमोदेन गुनासु जे निराश आतामुला क्राबा बिबा जेखेन जत्तुग जेखेन ताबा ताम बिहिम्बा परिपक्व क्रिस्चियन गरे खडा तामुला थेन दे परमेश्वर जा थुजे जे पिनमुला जब परिस्थिति गरे थेने गरे छे सेमलाबा अनुसार आतामुला भजन संग्रह 118 ला 24 रे रंगबी मुला तिनेले दिन परम प्रभु से शुभ हिम्बा चुरी यंग आनंदित तगाई थेंदे रमाई आनंदित तासेला छनोट लावा बीबा यंग रंग से निर्णय लावा हिम्बा यंगला दत्तेला परिस्थिति ला कारण अहिंबा मी यंगला लुईरी सदस्य का दे सामना लावरी आरेबा कारण यंगला वरीपरी जे लगाव तासी यंग आनंदित तासेला आत्मिक निर्णय लाला यंगला आजबा दिन ज्ञान फिरक्या थोनबारी यंग से निरोबा नचाला निन कदम यंगला दिमागी तामुला यंग दा सेम अनिबा नोन यंग से नेबा निर्णय तामुला तिक दा विषम रो पंक्षु मुला यंग नेबा रंगला दिन हाल से बिताबलाला विषि रंगला भावना दा निर्देशन लावरी थापिन्छुगो ngai tini neba den tangba tasela ninai lava mula ngai tini neba den tangba tasela ninai lava मुला बिसि स्वीकार लासी रोसी रंगला दिन द आशिष पिनमुला आशिष पिनबाला लाग्री मृत थोंगसुगो प्रेरित 17 अध्यायला 25 तर म्युन गंगसल री क्यार पावल देन सिलास प्रार्थना लवा परमेश्वर द मय गोवन मुबा ओछि सन्दो कैदी गदिसे जा न्यानमान मुबा पालन देन सिलास द पकराउ तब मुबा थेनी गदेला क्वान च्याजी थेनी गदि द कडी चिपुंजी थेनी गदेदा जेली बोर्जी थेनी गदेला दातिल अवस्था कारण थेनी गदे सजिलोन दुखी देन निराश ताशिला निर्णय लाबरी हमुला राव थेनी गदे ची प्रार्थना लामा वही गोबा देन आनंद मनाव लाबा छनोट लाजी परमेश्वर से आश्चर्य रूपरी थेनी गदेदा जेल ग्याम छुट्याव लाजी प्रतिक्रिया पिंजी एक थेस्लो निकी 5 अध्यायला 16 रहेंज 18 सदन तांगसी च्यू ओचे सदन प्रार्थना लौ दुख सुख जस्तन तसै धन्यवाद पिङ्गो टिक द विषम फिस यसु देन छ्याम गीत तबा एनी गदेसे चुरङमा तगै बिची परमेश्वर से मनमा मुला जेली मुबा पावल देन सिलासे चुनन लजी थेनी गदे आनन्द मनाव लजी थेनी गदेसे प्रार्थना लजी थेनी गदेसे परमेश्वर थुदेसे पिन्जी जेली बाङबा कारण से थेनी गदेसे परमेश्वर दा थुजिजी पिन्जी थेनी गदे दा थुजिजी पिन्जी टिक द विषम थेनी गदे विश्वास त मुबा कि परमेश्वर जे थेनी गदे दा प्रेम लसु ला थेने थेनी गदे ला परिस्थिति ग्याम थेनी गदे दा छुटकारा दिला नहेमेया 8 अध्यायला 10 थेली छ नहेमेया से थेनी गदे दा बिजे तिगा इनी गदे न्यू जब चाबा से चाउ देन जब थुंगबा से थुंगो देन रंगला लागे जुटाबला बारी मी गदे दा एन बो पुगई तिनीला दिन यंगला परमप्रभुला लागि पवित्र मुला उदास थताउ तिक द विषम परम प्रभुला आनन्द नोन एनी गदला बंग हिन्बा जब रंग आजब परिस्थिति दि मुसुला रंग हरंगलासी प्रतिक्रिया पिनबा छनो लसुला नाला प्रश्न तिग रंग चुल बारे गुनासु लसु मुला वा तिग रंग स्वीकार लसु मुला कि परमेश्वरला आनन्द रंगला बंग हिन्बा परमेश्वर जी यंग द आशा देन छुटकाराला प्रतिज्ञा लसु मुबा जब यंग विश्वास लला कि परमेश्वर से यंग दा यंगला समस्या का देखियम उद्धार लसुला यंगला तीन आनंद से प्लिंदेला थेन दे दुख गायब तला हिब्रू 11 अध्याय 1 विश्वास लवचा आशा तब तम यंगला बिसि दुख तब देन अमरंग ब तमरी पुरान भर लव हिंबा मनला आनंद महसूस लसिला निनै तब नच रंगला परिस्थिति परिवर्तन तसेला प्रतीक्षा थलासिगो तिनी रमाउने देन टाङमा छनोट लसी रङला परिस्थिति परिवर्तन लसुगो टिक द विषम रङ द थाहा मुला कि परमेश्वर से रङला हाइमै थासेला अरे वा थासेला अरे थेन दे रोला शक्ति से लिचारी रङ से सामना लसीला बेनन समस्या कदे ज्ञान फिरि रेसु मुला आमेन परमेश्वर से रङले जीवन री प्रशस्त मात्र आशिष दिँदै प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी न्यन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारेरी रङला केही प्रतिक्रिया मुसम 01661946460 रि सम्पर्क नसुगो हस्त त्यो समय रिङ बिदा ताजी रङ्गी छङमदानु जयमसी नमस्कार.
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर. शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ. अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर. सीट सीमित छ. आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्. सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान. उज्जवल भविष्यको बलियो आधार.
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ.
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने.
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर. लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा.
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754. ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ.
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ. के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै.
5: होइन ए दिदी, के भयो? किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त.
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के. घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के. यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो. होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त. म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने.
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त. त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि. प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि.
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी.
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि.
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ. हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला,
5: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
5: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
2: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
8: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट, गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त,
3: हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: ओ मेज्यू, नमस्कार है।
6: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
5: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
6: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
5: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
6: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
5: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
6: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
6: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा दरो बहस नेपाली बहस।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसको डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com संसारभरका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखला पनि, विशेष गरी सरकारका 100 दिन कति काम भए पूरा, कति रहे अधुरा, सरकारले राम्रोसँग काम गर्न सके कि सकेन, 100 दिनमा जुन 100 वटा शासकीय सुधारका बुदाहरू थिए सरकारले ती बुदाहरूलाई पूरा गर्न सके कि सकेन, यो बीचमा सरकारका आलोचनात्मक पक्षहरूका बारेमा पनि हामी आज चर्चा र परिचर्चा गर्दैछौ। सरकारले भनेको छ सुशासन, भ्रष्टाचार रहित समाज र सबै नागरिकहरूले यो देशमा आफन्त हुन पाउने गरी बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्ने गरी जुन ढंगले चाहिँ सरकार अगाडि बढ़ेको दावी गरिरहेको छ, त्यो अनुसारका क्रियाकलापहरू सरकारका भए कि भएनन्, आजको नेपाली बहसमा हामी ती नै विषयमा पनि चर्चा परिचर्चा गर्नेछौं। सरकार कुन कुन विषयमा बीचमा आलोचित हुन पुग्यो, सरकारका गृहमन्त्रीमाथि के विषयका प्रश्नहरू उठे, सरकारका गृहमन्त्रीमाथि छानबिन गर्न बनेको अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खोइ कता हरायो भन्ने खालका विषयहरूलाई पनि जोड्न चाहन्छौं। प्रधानमन्त्री बालिन शाहको सचिवालयले राहदानीमा नयाँ ठेक्का लगाउने जुन विषय बाहिर आएको थियो यसले अन्तर्राष्ट्रिय छविमा समेत आँच पुर्याएको छ। आदरणीय श्रोता, राहदानी विवादमा प्रधानमन्त्री कार्यालयले हस्तक्षेप अनावश्यक हो। यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण पनि फरक देखियो। परराष्ट्रले भने यसलाई सही हिसाबले सम्हालेको देखिएको छ। देशको छविसँग जोड्ने राहदानीमा विवाद हुँदा नराम्रो सन्देश गएको छ। यो विवादमा प्रधानमन्त्री कार्यालयले विदेशी राजदूतलाई समेत बोलाएको सुनिएको छ। विदेशी कूटनीतिज्ञसँग परराष्ट्र मन्त्रालय मार्फत कुरा गर्नुपर्दछ। यसमा एकदमै ठूलो गलत ब्लण्डर भएको छ राष्ट्रका लागि। त्यसैले गर्दाखेरि प्रधानमन्त्रीले तत्कालै सचिवालयका सदस्यहरूलाई हेरफेर गर्ने भन्ने बुझिएको छ, तर उहाँहरूले कला कला हेरफेर गर्दै हुनुहुन्छ। सचिवालयमा कसको दबदबाका कारणले गर्दाखेरि राजधानी जस्तो विषयमा आयो, मुद्दामा विवाद आयो, जुनसुकै सरकार आए पनि जुनसुकै व्यक्ति आए पनि ठूला ठेक्कामा चाहिँ लोपाप गर्ने दृष्टिकोणले गर्दाखेरि राष्ट्रको गरिमालाई नै आचाउने कुरालाई चाहिँ नजरअन्दाज गर्दाखेरि भुल्दाखेरि चाहिँ अहिलेको यो परिस्थिति सृजना भएको छ। सरकारले राम्रो काम गर्नुपर्छ, सरकार देश र जनताको पक्षमा लाउनुपर्छ, लाग्नुपर्छ भन्ने खालका कतिपय विषयहरू सँगसँगै जोडिएर पनि आएका छन्। तर आजको नेपाली बहसमा हामी भन्न चाहन्छौ, अब देश र राष्ट्रका लागि काम गर्नुपर्छ, ना कि कुनै व्यक्तिका लागि चाहिँ काम गर्ने। अबको यो मुलुक भनेको अहिलेको यो सरकार सफल बन्नुपर्छ, यो सरकार फेल हुने छुट छैन, यो सरकार नबन्ने छुट छैन, यो सरकार बन्नुपर्छ। तर सरकारले सही ट्र्याकमा काम गर्नुपर्छ, सरकार कुनै पनि हालतमा दुर्घटनामा फस्नु हुँदैन। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, दुर्घटना घट्दैछ, मृत्यु बढ्दैछ, चालकै लापरवाहीले 80% सवारी दुर्घटनाहरू भइरहेका छन्। सवारी आयात नीति पनि अवैज्ञानिक रहेको छ। पटक पटकका दुर्घटनाहरूले अकालमा नागरिकहरूले आफ्नो ज्यान गुमाउनु पर्ने बाध्यात्मक परिस्थिति छ। आधुनिक स्रोत आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आजको दिनमा जुन ढंगले सरकारका 100 दिन छन्, सरकारका शासकीय सुधारका कामहरू छन्, सरकारले के काम गर्न सक्यो त, जेएनजी विद्रोह पछि बनेको यो सरकार कुन ढंगले अगाडि बढ़िरहेको छ त, यसले सुशासन दिन सक्छ, यसले जनताका लागि काम गर्न सक्छ, जनमैत्रीय बन्न सक्छ, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। जेएनजी आन्दोलनमा गोली चलाउनेको खोजी हुँदैछ, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न पनि छन्, अध्ययन समितिले भेटेन सुरक्षा निकायको कमजोरी भन्ने विषयहरू पनि जोड़िएर आएका छन्। अहिलेको अवस्थामा प्रतिवेदन अध्ययन समिति प्रेमराज कार्की संयोजक रहेको समितिले भनेको छ, हामी अध्ययनको काम सकेर प्रतिवेदनको तयारीमा लागेका छौं, अहिलेसम्म सुरक्षा निकायमाथिको कार्यवाहीका सन्दर्भमा खासै कमजोरी देखिएको छैन, अब दुई दिनमा निष्कर्षमा पुग्ने उहाँहरूको भनाइरहेको छ। त्यसैले गर्दाखेरि अब जेएनजी विद्रोहले जुन किसिमको राप र तापबाट एउटा क्रान्ति शुरूआत गर्यो, त्यसको विचारोपण गरी विद्रोह भयो, अब यसको औचित्यता पुष्टि गर्नका लागि सरकार तयार हुन सक्नुपर्दछ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौं। विभिन्न राजनीतिक दलहरूका आफ्ना मतभेदहरू छन्, उनीहरूले आफूलाई मिलाउने प्रयत्न गरिरहेका छन्, एक ठाउँमा उभिने प्रयत्न गरिरहेका छन्, सफल हुन्छन् हुँदैनन्, यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्नेछौं। र विशेष गरी अब देश बन्ने कुरामा, मुलुक बनाउने कुरामा र मुलुकलाई सही बाटोमा पुर्याउने कुरामा सबै जिम्मेवार राजनीतिक दलहरू एक ढिक्का भएर अगाडि बढ़नुपर्छ, सरकारले सही बाटोमा लाग्नुपर्छ, सही बाटो अवलम्बन गर्नुपर्दछ र सबैको सरकारलाई साथ रहनुपर्दछ। यानकि सत्ताको उन्मादमा रहेर, सत्ताको माथमा रहेर जनता विरोधी काम गर्ने, देशको हित विपरीत काम गर्ने, होइन प्रधानमन्त्री प्रमुख जस्ता व्यक्तिहरूले जीपीटी बोल्ने, होइन यी यावत विषयहरूलाई चाहिँ सरकारले अब त्यसमा आफ्नो मुखमा लगाम लाउनुपर्छ, सम्हालिनुपर्छ। आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौं। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: हाम्रो भेषमा नेपाली कंग्रेसका नेता अंगेलु शेर्पा हुनुहुन्छ। शेर्पाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ, जय नेपाल।
0: सरकारले 100 दिन पूरा गरेको छ, सरकारको सुशासन, सरकारले ल्याएका 100 वटा शासकीय सुधारका बुदाहरू तपाईँको पार्टीले कसरी हेरिरहेको छ? सरकार सफलतातर्फ अगाडि उन्मुख भएको हो?
5: सरकारले केही कुराहरू शुरू गरेका छ तर त्यसका परिणामहरू निस्केका छैनन्। तर अब त शुरू गरेका कुराहरू पनि त्यति राम्रो संकेतहरू दिएको छैन, किनभने सकारात्मक बाटोमा गएको जस्तो लाग्दैन। जस्तो तपाईँ किसरी सुशासनको कुराहरू गर्नुभयो, सुशासनमा भ्रष्टाचारको कुराहरूमा उहाँहरूकै मान्छेहरू कतिपय इन्भल्भमेन्ट भएको देखिन्छ। अब ठुल्ठुलो घटना 100 दिनभित्र तपाईँको चाहिँ बिहारी गाडीका काण्डहरू देखियो एउटा, त्यसपछि स्मार्टफोनका चाहिँ काण्ड घटनाहरू, त्यसलाई पनि कुनै तार्किक निष्कर्षतिर लगिएन। अनि तेस्रो कुरो चाहिँ तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन प्रश्न उठाएको थियो त्यो प्रश्नको जुन छानबिनबाट चाहिँ छानबिन आयोग गठन गरेर छानबिनको प्रतिवेदन नै प्रकाशित गरिएन, त्यसलाई जनताको सुसूचित हुने अधिकारलाई त्यहाँ कुण्ठित गरियो र ती कुराहरू सार्वजनिक भएनन्। त्यस कारणले गर्दाखेरि जुन ढङ्गको पारदर्शिताको साथ, जुन ढङ्गले चाहिँ सारा जनताले थाहा पाउने सुशासनको चाहिँ को चाहिँ क्रियाकलापमा अगाडि बढ्नु पर्थ्यो त्यो क्षेत्र बढ्न सकेका छैन। त्यस्तै किसिमको तपाईँको चाहिँ सुकुम्बासीको केसमा पनि सुकुम्बासीलाई पहिलोपल्ट वर्गीकृत गर्न सकेनन् एउटा कुरा। अर्को कुरा होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीहरूलाई त्यसको भविष्य के हो त? अब उनीहरू व्यवस्थापन कसरी हुन्छ त्यसको कुनै ग्यारेन्टी गरेका छैन, अस्त व्यस्त ढङ्गले छोडेका छ। अब त धेरै ठाउँमा चाहिँ पदाधिकारीहरूलाई राजीनामा दिन लाएर त्यसको नियुक्तिहरू प्रक्रिया पनि पूरा गरेका छैन। त्यस कारणले गर्दाखेरि कामहरू सुरु गरेका छन् तर धेरै ठाउँमा चाहिँ लथालिङ्ग छोडेका छन्। त्यस कारणले गर्दाखेरि सरकार एउटा जिम्मेवार सरकारको हिसाबमा अगाडि बढेर जस्तो देखिया छ।
0: होइन, सरकार चाहिँ सही बाटोमा छैन, सही ट्र्याकमा छैन। जनतालाई सेवा सुविधा दिने नाममा जनतालाई रोजगारीको हिसाबले अब भ्रष्टाचारीहरूको होइन एक एक गरी चाहिँ सम्पत्ति छानबिनदेखि लिएर सम्पत्ति शुद्धिकरणमा सरकार निर्मम बनेको छ नि त, होइन हाङ्गेलजी? अहिले
5: हजुर त्यो सरकार निर्मम भनेको छ, त्यो वर्ग बन्नुपर्छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने कुरा म एकदम सहमत छु। किन सहमत छु भने भ्रष्टाचार नेपालको एकदम सबभन्दा ठूलो समस्याभित्रको एउटा समस्या हो। तर के छ भने भ्रष्टाचार आफ्नो भ्रष्टाचारीलाई केही नगर्ने अनि त्यसपछि रात्रि आग्रह र पूर्वाग्रह राखेर केही व्यक्तिहरूलाई चाहिँ भ्रष्टाचारमा छानबिन गर्ने।
0: अनि तपाईँको पार्टी सभापतिले पनि भन्नुभएको छ नि त, गगन कुमार थापाजीले, भ्रष्टाचारीहरू जोसुकै होस्, नेपाली कंग्रेसको होस्, कसैको होस्, होइन कसैलाई पनि नछोड्नुहोस्, हामी सहयोग गर्न तयार छौं सरकारलाई, तर देशको विपक्षमा बोल्ने सरकारले चाहिँ गलत बाटोमा हिँड्ने छुट छैन, यदि त्यो भयो भने कंग्रेसले खबरदारी गर्छ भनेर उहाँले त भन्नै भएको छ नि, होइन?
5: त्यसमा मेरो असहमति होइन, त्यसमा मेरो सहमति हो। तर सरकारले के गर्यो भने तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन आरोप लाग्यो, तर त्यो आरोप लागेको चाहिँ गृहमन्त्रीको माथि छानबिन भएको प्रतिवेदन सार्वजनिक नगरिकन उहाँलाई पुनर्बहाली गर्यो। अनि त्यो प्रतिवेदनको दोषी त्यो प्रतिवेदन के थियो भन्ने कुरा जान्ने अधिकार त नेपाली जनतालाई छ नि त, त्यो जान्ने हक त नेपाली जनतालाई छ। अब बिवाइडी गाडीमा चाहिँ छानबिन उहाँहरू हिजो प्रतिपक्षमा हुँदाखेरि चाहिँ एकदम संसदीय छानबिन चाहिन्छ भन्नुहुन्थ्यो, पूर्व न्यायाधीशको चाहिँ अध्यक्षतामा छानबिन समिति गठन गर्नुपर्छ भन्थ्यो। तर आज चाहिँ तपाईँ के छ भने एउटा सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्यो, त्यो छानबिन समितिको फाइन्डिङ पनि के हो भन्ने कुरा चाहिँ बाहिर ल्यायो। स्मार्टफोनको चाहिँ काण्ड त्यही हो, अब जहाँ चाहिँ उहाँहरूको चाहिँ एकजना पूर्व मन्त्री उहाँहरूको बालबाट सांसद त्यसो पर्यो, उहाँको अर्थमन्त्रीको चाहिँ प्रश्न माथि पनि प्रश्न उठ्यो, अनि उहाँहरू आफ्नो मान्छेमा चाहिँ प्रश्न उठेकोमा चाहिँ उहाँहरू कुनै पारदर्शी ढङ्गको छानबिन नगर्ने, अनि त्यसपछि तपाईँ के छ भने अरूको बारेमा छानबिन गर्दाखेरि त्यस्तै तपाईँको एउटा आशंका र एउटा संशय के जन्मायो भने अब यो जम्मै छानबिन आफ्नो र अर्काको छुटाएर गर्न थालिसकेपछि छानबिनको नियतमाथि शङ्का आउँछ, छानबिनको आशयमाथि शङ्का आउँछ। त्यसैले गर्दाखेरि तपाईँ के छ भने उहाँहरूको छानबिन कति पारदर्शी छ, उहाँहरूको छानबिन कति न्यायिक छ, उहाँहरूको छानबिन कति निष्पक्ष छ भन्ने कुरामा पनि आज प्रश्न उठेको कारण चाहिँ त्यो
0: होइन। आङ्गेलजी, अब पासपोर्ट ठेक्काको कुरा पनि उठ्याएको छ, होइन? सरकारले चाहिँ अब एक कम्पनीबाट छुटाएर अर्कोलाई दिने, त्यहाँ सचिवालयको पनि गम्भीर त्रुटिका विषयहरू आएका छन्। बालिनले प्रधानमन्त्रीजीले चाहिँ सचिवालयका सदस्यहरू हेरफेर गर्दै हुनुहुन्छ भन्ने विषय पनि आएको छ, सुशासनको सुरुवात पनि त छ नि, होइन?
5: पासपोर्टको पनि तपाईँ के छ भने तपाईँ चाहिँ पासपोर्ट छानबिनको बारेमा पनि त्यहाँनिर देखियो नि त, उहाँहरूको चाहिँ तपाईँ के छ भने त्यहाँनिर त्यो पासपोर्टको चाहिँ छानबिन गरेर एउटा निष्पक्ष र पारदर्शी ढङ्गले जाने कुरा भन्दा पनि एउटाबाट ठेक्का दिएर कोसेर अर्कोबाट ठेक्का दिने जुन नियत देखियो त्यस्तै त उहाँहरूको नै नेतृत्व सभा देखिएन नि त। त्यस कारणले गर्दाखेरि मेरो चाहिँ भने के हो भने तपाईँ चाहिँ ठिक छ, छानबिन गर्नुपर्छ, छानबिन त
0: सय दिन र उहाँहरूका चाहिँ शासकीय सुधारका 100 बुदाहरू त्यसो भए क्रमशमा कार्यान्वयनको पाटोमा भन्दा पनि त्यसले चाहिँ थप द्वन्द्व निम्त्याउने खतरा हो।
5: त्यसमा यस्तो हो, 100 तपाईँको चाहिँ 100 जुन चाहिँ कार्यसूची उहाँहरूले ल्याउनु भएको छ, मलाई लाग्छ त्यो सबै कार्यसूची उहाँहरूले कार्यान्वयन गर्नु भएको छैन। उहाँहरूले कार्यान्वयन गर्न खोजेको प्रारम्भ करिब करिब तपाईँको चाहिँ 1/3 जति एजेन्डामा उहाँहरू प्रवेश गर्नु भएको छ, एक नम्बर कुरो। अब दोस्रो नम्बर कुरो, उहाँहरूले 100 जस्तो सहकारीको ठगीको मुद्दाको बारेमा चाहिँ पनि उहाँहरूले कुरा उठाउनु भएको छ। त्यहाँ पनि एउटा ठुलो चाहिँ विवाद के खडा भइदियो भने तपाईँ व्यक्तिले ठगी गर्ने त्यसलाई राज्यले तिर्ने जुन किसिम मनोस्थिति र जुन किसिमका चाहिँ एक दृष्टिकोण उहाँहरू ल्याउनु भएको छ त्यो आफैमा अत्यन्त खराब छ, किनभने तपाईँको ठग्ने एक खाले ठग्ने, ठगेर भाग्ने, ठगेर खाने, लु देश चाहिँ समाजको पैसा जनताको पैसा लुट्ने, अनि त्यो पैसा राज्य कोषबाट तिर्छु भन्दाखेरि त्यो चाहिँ आम जनताले तिरेको ट्याक्सबाट, आम जनताले तिरेको करबाट चाहिँ पैसा तिर्न खोज्नु त्यो अत्यन्त गलत नियत हो, त्यो अत्यन्त खराब नियत हो। त्यसले तपाईँ के छ भने एउटा गलत प्रविधि र एउटा गलत परम्पराको चाहिँ सुरुवात गर्छ, त्यस कारणले गर्दा त्यो आफैमा त्यो एउटा आफैमा पोलिसी करप्सन हो।
0: तर आज मर्निङ सो अफ द डे भन्छ, अब नेपाली जनताले कहिलेसम्म दुःख पाउने त्यस्तो भए? अब यो दुइटैको सरकारले पनि सही बाटोमा सही काम गर्न सक्दैन भन्ने खालको जुन हाम्रो एउटा निराशाको कुरा छ नि, होइन? अब यसलाई चाहिँ पूरा गर्न सकिएन भने चाहिँ अब यो कहिलेसम्म ल्याब टेस्ट हुने क्या, पोलिटिकल ल्याब टेस्ट देश चाहिँ? आङ्गेलजी,
5: पोलिटिकल ल्याब टेस्ट यस्तो भयो तपाईँको अब यो सुशासन कुरा चाहिँ एउटा पोलिटिकल ल्याप्टेस्ट सबै कुरामा पोलिटिकल ल्याप्टेस्टमा लगाएको छ उहाँहरू जस्तो अब अन्तर्राष्ट्रिय सम्बन्ध पनि त्यति राम्रोसँग सुचारू ढङ्गले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जस्तो देखिया छैन एउटा एक नम्बर कुरो अब जस्तो इन्डियासँग धेरै व्यापारिक समस्याहरू आइरहेको देखिन्छ एउटा चाहिँ अब चाइनासँग त्यति खुलास्तो सम्बन्ध विकास भएको देखिया छैन दोस्रो नम्बर कुरो अनि तेस्रो नम्बर कुरो तपाईँ के छ भने अब यो जुन जति संवैधानिक निकायहरू छ ती संवैधानिक निकायहरूमा भने उहाँहरूको खुला हस्तक्षेप र तपाईँ के छ भने जुन किसिमको शक्ति पृथकीकरणको सिद्धान्त छ त्यो सिद्धान्त अनुसार सबै संवैधानिक निकायहरूले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न पाउने अधिकारलाई पनि उहाँहरूले ठाउँ ठाउँमा हस्तक्षेप गराएको छ त्यस्तै किसिमको त्यस्तै किसिमको यो 100 दिनमा के देखियो भने प्रधानमन्त्रीले संसद पूर्ण रूपमा त उपेक्षा गरेको देखियो किनभने अब संसद भनेको तपाईँको जनताको सर्वोच्च निकाय हो आम जनताले आफ्नो मत दिएर अख्तियारी दिएर संसद निर्वाचित गराएको हुन्छ त्यो संसदमा गरिने प्रश्न भनेको जनताको प्रश्नहरू हुन् र त्यो जनता प्रश्नहरू गरिँदाखेरि प्रधानमन्त्री त्यहाँ उपेक्षा प्रधानमन्त्री उपेक्षा गर्नु भनेको जनताप्रतिको उपेक्षा हो र त्यो त्यसले एउटा तपाईँको स्वस्थ लोकतान्त्रिक पद्धतिको विकास गर्ने कुरामा र स्वस्थ लोकतान्त्रिक पद्धतिलाई सञ्चालन गर्ने कुरामा त्यसले ठूलो बाधा पुर्याएको देखिन्छ त्यस कारणले गर्दाखेरि अब अहिलेको चाहिँ सरकारको के देखियो तपाईँ भने उहाँहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धता अत्यन्त फिताउलो कमजोर देखियो एक नम्बर कुरो दोस्रो नम्बर कुरो न्यायपालिकामा र त्यो जुन संवैधानिक निकायहरूमा हस्तक्षेपले त्यसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेको पनि देखिएन दोस्रो नम्बर कुरो अनि अर्को कुरो चाहिँ के हो भने राष्ट्रियताको सवालमा उहाँहरूले जुन किसिमको अभिव्यक्ति प्रधानमन्त्री दिनुभयो नेपालले इन्डिया चाहिँ भारतीय भूमि मिचेको छ भन्ने जुन किसिमको चाहिँ आशाको मन्तव्य दिनुभयो त्यसलाई अहिलेसम्म तपाईँहरूले उहाँहरूले अफिसियल्ली पनि र उहाँले व्यक्तिगत ढङ्गले पनि पार्लियामेन्टभित्र आएर खण्डन गर्नु भएको छैन त्यस कारणले गर्दाखेरि उहाँहरूको नियत के हो भन्ने कुरा पनि जनताले बुझ्न सकेका छैन र उहाँले त्यसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेको पनि देखिएन दोस्रो नम्बर कुरो अनि अर्को कुरो चाहिँ के हो भने राष्ट्रियताको सवालमा उहाँहरूले जुन किसिमको अभिव्यक्ति प्रधानमन्त्रीले दिनुभयो नेपालले इन्डिया

0: तरिक चाहिँ छलफल र बहस छलफल छँदैछ। त्यसले एउटा चाहिँ त्यो त तपाईँको चाहिँ नेपाली काङ्ग्रेसभित्र बहस छलफल त्यो चलिरहेकै कुरा हो, किनभने तपाईँको चाहिँ आम जनतालाई के थाहा छ भने नेपाली काङ्ग्रेस हिजो एउटा चाहिँ विशेष महाधिवेशन र नियमित महाधिवेशन दुर्विकृत भएको थियो र त्यस कारण गर्दाखेरि ती बहसहरू छलफलहरूको एउटा चाहिँ वैधानिक छलफल र विवादलाई
1: होइन अब तपाईँको विषयमा त खासै केही रहेन, तपाईँले त क्याम्प चेन्ज गरेर यता गगनजीतर्फ वा कंग्रेसतर्फ आइ नै सक्नु भएको छ, कतिपय त क्रियाशील सदस्य त अध्यापदिक नगराउनेहरू त अब महाधिवेशनमा छुट्नुहुने भयो नि त अब उहाँहरू होइन
0: कसैको पक्ष भन्दा पनि म नेपाली काङ्ग्रेसको आधिकारिकता र अफिसियलिटी निर्वाचन आयोग र चाहिँ सर्वोच्च अदालतले जुन फैसला र निर्णय दिएको छ र त्यो अफिसियलिटी र पार्टीलाई यो संकटको घडीमा पार्टीलाई संस्थागत गरेर अगाडि जानुपर्छ र पार्टीलाई सबलीकरण गरेर जानुपर्छ र त्यसमा सबै कार्यकर्ताले योगदान गर्नुपर्छ भन्ने दृष्टिकोणसँग म अगाडि आएको हुँ। अब यसमा तपाईँको चाहिँ अब अहिले पनि तपाईँको असहमतिको छलफलहरू चलिरहेको छ, पार्टीभित्र वार्ताहरू चलिरहेछ, तर के छ भने धेरै साथीहरूले अध्यावधि गरिसक्नु भएको छ, त्यसमा केही नेताहरू छुट्नु भएको छ, त्यो बाहेक अरू सबै साथीहरू आइसक्नु भएको छ।
1: तर अब कंग्रेसलाई एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य नेतृत्वले किन राखिरहेको छैन?
0: अब यो चाहिँ तपाईँको चाहिँ यो अहिले नेपाली काङ्ग्रेसभित्र मैले भने नेपाली काङ्ग्रेसभित्र बहस नैतिक बहस पनि होइन, नेपाली काङ्ग्रेसभित्र बहस वैधानिक र संवैधानिक विधानगत बहस पनि होइन, यो बहस राजनीतिक बहस हो र यो राजनीतिक बहस अधिवेशन यो नेपाली काङ्ग्रेस 15 महाधिवेशन उन्मुख भइसकेको परिस्थितिभित्र यो खालको राजनीतिक बहस हुनु अत्यन्त अस्वाभाविक होइन।
1: तर कंग्रेस जुन प्रतिपक्षको प्रमुख प्रतिपक्षी दलको एउटा भूमिकामा छ, संसदीय अभ्यासमा केही नयाँ अनुहारहरू पनि यतिखेर संसदमा देखिएका छन्, उहाँहरूको जुन तरिकाको चाहिँ खबरदारी जुन तरिकाको चाहिँ प्रेसर हुनुपर्ने हो त्यो ढंगले उहाँहरू प्रस्तुत हुन सक्नु भएको छ आजको दिनमा?
0: यस्तो अब आजको दिनमा तपाईँले चाहिँ जुन प्रश्न उठाउनु भएको छ, अहिलेसम्म नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, नेपाली काङ्ग्रेसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जुन चलेको प्रचलित चलन 100 डेज हनीमुनको पिरियडभित्र नेपाली काङ्ग्रेसले त्यस्तो ठूलो चाहिँ तपाईँको सरकारले गरेको कतिपय गल्तीमा पनि नेपाली काङ्ग्रेसले सशक्त विरोध गरेको छैन, किनभने बेनिफिट अफ डाउट सरकारले आजभन्दा भोलि केही गर्ला कि आजको गल्ती भोलि सुधारला कि भनेर यो 100 दिनसम्म नेपाली काङ्ग्रेसले हेरेको छ। अब नेपाली काङ्ग्रेस हिजोकै रूपमा र हिजोकै विरोधको शैलीभित्र रहँदैन, अब नेपाली काङ्ग्रेस सशक्त ढंगले प्रतिवाद गरेर त्यो 100 दिनको चाहिँ हनीमुन डेज पनि सकेको कारणले गर्दाखेरि अब अझ अलिक बढी सशक्त प्रतिपक्षको भूमिका नेपाली काङ्ग्रेस आउँछ।
1: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। आङ्गेलो शेर्पाजी नमस्कार, गुड मर्निङ।
0: हस् थ्याङ्क यू बमजी।
1: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका नेता आङ्गेलो शेर्पा, भने श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: बुढी हेर त लाउ,
3: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ, प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।

0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला वरिष्ठ पत्रकार हामीसँग हुनुहुन्छ। धमलाजी नमस्कार, स्वागत छ, अहिले सुन्दै हुनुहुन्छ। तपाईँहरू आज स्वतन्त्र नागरिक समूहको एउटा प्रतिनिधित्व गरेर, नेतृत्व गरेर सड़कमा जाने तयारीमा हुनुहुन्छ। माइतीकर मण्डलामा चाहिँ केही कार्यक्रमहरू राख्नु भएको परिस्थिति छ। सरकारलाई यहाँको खबरदारी के हो? तपाईँहरू के गर्दै हुनुहुन्छ?
4: अब स्वतन्त्र नागरिक अभियानले सरकार बनेको 100 दिनको अवसरमा अब नागरिकहरूको विचार के छ, यो नागरिकहरूले सरकारको काम कारवाहीलाई कसरी हेरेको छ, सरकारले 100 दिनको अवसरमा सुशासनमा कति प्रगति गर्यो, जनतालाई सुशासनको प्रत्याभूति सरकारले दिन सके कि सकेन, भ्रष्टाचार अन्त्य नेपाली जनताको चाहना हो र भ्रष्टाचारका काण्डहरूमा यो सरकार कति सफल भयो, फाइलहरू खोल्न र दोषीलाई कारवाही गर्ने जुन प्रक्रिया अगाडि बढाउन सरकारले सके कि सकेन, अथवा विकास निर्माणमा सरकारले के गर्यो, खास गरी भनियो भने विगतमा जनताको एउटा चाहना ठुलो थियो र जनमत पनि राष्ट्रिय सुन्दरवादीलाई जनताले के दियो भन्दाखेरि, किन दियो भन्दाखेरि विकास निर्माण एकदम तीव्र गतिमा होस्, समृद्धि र विकासको यात्रा अगाडि बढोस् र युवाहरूले स्वदेशमै रोजगारी पाओस्, विदेश जान नपरोस् र लगानीकर्ताहरू अब उत्साहित भएर नेपालमा चाहिँ लगानी गर्न तयार होस्, विदेशी स्वदेशी सबै त्यो किसिमको एउटा जनमत चाहिँ यो सरकारलाई जनताले किन दियो भन्दाखेरि विगतमा पुरानो दलले काम गर्न सकेन, न विकास गर्न सक्यो, न सुशासन दिन सक्यो, न तपाईँको भ्रष्टाचारीलाई कारवाही गर्न सक्यो, अब नयाँ सरकार राष्ट्रिय सत्ता पार्टीको दुईटै मतको सरकारले चाहिँ जनताको चाहना अनुसार काम गर्नुपर्छ भन्ने व्यापक रूपमा नागरिकको अहिले पनि चाहना छ, संकल्प पनि छ, सोच पनि छ, चिन्तन पनि छ, तर नागरिकहरूको चाहना अनुसार सरकारले काम गर्न सके कि सकेन, सरकारले कहाँ चाहिँ कमी कमजोरी गर्यो भनेर खबरदारी गर्नको लागि स्वतन्त्र नागरिक अभियानले आज माइतीघर मण्डलामा सरकारको काम कारवाहीको बारेमा, सरकारले चालेका कदमहरूको बारेमा, बारेन्साको नेतृत्वको सरकारको सय बुदा जो वाचा पत्र अनुसार काम भए कि भएन, वाचा पत्रमा सरकार कहाँ छुट्यो, सुशासनको लागि सरकारले कति राम्रो काम गर्न सक्थ्यो, कति गर्यो, कति गर्न जाहेर पनि गर्न सकेन भन्ने बारेमा आज हामी एउटा बहस गर्नेछौँ। हामी तटस्थ निष्पक्ष छौँ खेमजी, हामी आग्रह पूर्वाग्रह नराखिकन सरकारको सही दिनको आज मूल्याङ्कन गर्छौँ।
3: होइन, अब सरकार सही बाटोमा छ कि छैन, ऋषि धमलाजी तपाईँ पत्रकार पनि हो, होइन, वरिष्ठ पत्रकार हो, त्यसको राजनीति पनि राम्रोसँग बुझ्नु भएको छ, हिजोका राजनीतिज्ञहरूसँग राम्रो साथ संगत गर्नु भएको छ, जनताले जुन किसिमले विश्वास गरे, जुन किसिमले भरोसा गरे, अहिले धेरै आलोचनाहरू पनि सरकारले ब्याउनु पर्यो, पासपोर्ट ठेक्का प्रकरण होस् कि वा बीवाईडी गाडीका काण्डहरू हुन् कि, होइन, त्यसपछि गृहमन्त्रीको प्रतिवेदनका विषयहरू हुन् कि, सीमाका विषयहरू हुन् कि, बग्रेल ती कुराहरू आइरहेका छन्, यसलाई सुशासन मान्ने कि अब सरकार चाहिँ कता कता चिप्लिरहेको भन्ने मान्ने?
4: होइन, सरकारले अब कमी कमजोरी गर्ने छुट छैन है, वर्तमान सरकारलाई, राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व सरकारलाई, बालन शाहको नेतृत्व सरकारलाई कुनै पनि हातमा कमी कमजोरी गर्ने छुट छैन। यो सरकारले गल्ती गर्नै पाउँदैन, गल्ती गर्नै मिल्दैन। यो सरकारले भ्रष्टाचारको छ नि, कुनै पनि काण्डहरूमा यो सरकार मुछिनु हुँदैन। यो सरकारले त भ्रष्टाचारलाई कारवाही गर्ने हो, सुशासन दिने हो, त्यसैले गर्दाखेरि जनताको चाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ। जनताकै एजेन्डालाई सरकारले सर्वस्वीकारे चाहिँ एउटा गरेर जनताको भावना अनुसार विकास मन्त्रीमा अगाडि बढ्नुपर्छ। तपाईँले भन्नुभयो यो सरकार बनिसकेपछि केही काण्डहरू बाहिर आएको छ, तर त्यो प्रमाणित भएको छैन। आजको दिनमा नारी अभियानले सरकारले भ्रष्टाचार गर्यो भनेर भन्ने पक्षमा आफूलाई पुर्याएको छैन। तर सरकार काहीँ चुक्दैछ कि, सरकारले काहीँ कमी कमजोरी घट्दैछ कि, अथवा यो सरकारले छ नि जनताको चाहना अनुसार किन काम गर्न सकेन, सरकार कतै अल्मलिएको छ कि, रुमलिएको छ कि भन्ने हाम्रो खबरदारी हो। तर यो सरकारप्रति हाम्रो आस्था, विश्वास, भरोसा सुतो नागरिकको किन छ भन्दाखेरि, यो सरकारले भ्रष्टाचार गर्ने छुट छैन, भ्रष्टाचार गर्दैन। बालेमसाले प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुहुन्न भन्ने कुरामा मलाई विश्वास छ, किनभने भ्रष्टाचारीलाई यो सरकारले कारवाही गर्नै पर्छ। र भ्रष्टाचारका काण्डहरूको फाइल यो सरकारले खोल्न सकेन, मेरो प्रश्न कहाँनिर भन्दाखेरि, सय दिनमा सरकारले धेरै भ्रष्टाचारको फाइलहरू खोल्नु पर्थ्यो, ती फाइलहरू खोल्नको लागि सरकारले किन खुट्टा कमाइराखेको छ? मेरो आग्रह हो, प्रधानमन्त्री यति शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ, एक्सन ओरिएन्टेड प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई अपार जनमत छ, समर्थन छ, यत्रो अपार जनमत प्राप्त सरकारले पनि किन भ्रष्टाचारको काण्डहरूको फाइल खोलेर भन्ने मेरो प्रश्न हो। सुशासनको
3: फाइलहरू खोलिरहेका छन्, होइन, कतिपयलाई सम्पत्ति शुद्धिकरण लागिरहेको छ, भिआईपी भिभीआईपी भनेर चाहिँ दर्जा दिएका व्यक्तिहरू पनि खोरमा छन्, विभिन्न घरानाका व्यक्तिहरू पनि खोरमा छन्, होइन, यहाँले देखिरहनु भएको छ नि त।
4: होइन, ठुलो ठुलो काण्डहरूको फाइल कहाँ खोलेको छ? जस्तो हाम्रो देशमा 25-30 काण्ड छ, ती काण्डको फाइल, नकल भुटान शरणार्थीको काण्डको फाइल खुल्यो, वीरबन्त स्त्रीको फाइलहरू खुल्यो, वाइटबरीको फाइलहरू खुल्यो, आलिङ्गम भ्रष्टाचार काण्डको फाइलहरू खुल्यो, धेरै काण्डहरू छ हाम्रो देशमा, ओमी काण्डको फाइलहरू खुल्यो, यति प्रकरणको भ्रष्टाचारको काण्डहरूको फाइल खुल्यो, खुलेको छैन। यसैले गर्दाखेरि सरकारले भ्रष्टाचारको काण्डहरूको कुरा गर्दा, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको भ्रष्टाचारको काण्डहरूको छ नि, पहिलो रिपोर्टिङ गर्ने मान्छे म हो नि त, होइन, मैले गएर देखाएको मान्छे पनि हो, त्यहाँ गएर अन्त स्पोर्ट रिपोर्टिङ गरेको मान्छे पनि म हो नि। हाम्रो देशमा तमाम पनि भ्रष्टाचारका काण्डहरूको सबै फाइल अब यो सरकारले खोल्नुपर्छ। यो सरकारले अब जनताको चाहना अनुसार, जनताको भावना अनुसार काम गर्नुपर्छ। यो सरकारले छ नि अब डेलिभरी दिनुपर्छ, जनतालाई डेलिभरी दिनुपर्छ, किन डेलिभरीमा यो सरकार अब काहीँ पनि चुक्न मिल्दैन, यो सरकारले गल्ती गर्नै मिल्दैन। के भन्दाखेरि जनताको चाहना अनुसार बनेको सरकार हो नि त, जिन्दी आन्दोलनपछि, जिन्दी विद्रोहपछि, जसरी आम निर्वाचन भयो, त्यो आम निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय मध्ययो, भालेन्सा प्रधानमन्त्री बन्नु, युवाहरूको चाहना अनुसार प्रधानमन्त्री बन्नुभएको हो नि, होइन, नेपाली जनताले उहाँलाई मन पराएको हो नि, होइन, नेपाली जनताको आस्था, विश्वास र भरोसा र भालेन्सातिर छ नि अझै पनि, तर त्यो विश्वासलाई कुनै पनि हालतमा हामीले चुक्न दिनु हुँदैन, त्यो विश्वासमा कुटाघात गर्नु हुँदैन। मेरो प्रश्न त्यहाँनिर खेमबिजी, त्यसरी स्वतन्त्र नारी अभियानको एउटा
3: एकदेखि कसरी हुनु भएको छ, होइन, त्यो अभियानमा चाहिँ को जोडिनु भएको छ, उहाँहरूको खबरदारी कतिको पुग्छ, सरकारले तपाईँहरूलाई चाहिँ, होइन, तपाईँहरूको खबरदारीले चासमा साथ गर्छ कि गर्दैन, नागरिकहरूको खबरदारीले त सरकारले सुन्दैन नि त, अहिले त सरकार त आफ्नै, होइन, कानमा तेल हालेर सुत्या छ, सरकार आफ्नै लयमा अगाडि बढ़िरहेको छ, कसैका कुरा त सुन्दैन सरकारले भनिन्छ नि अहिले, होइन,
4: होइन, सरकारले सुन्छ, सुन्नुपर्छ, यो नागरिकको सरकार हो, जनताको सरकार हो, लोकतन्त्र, विधिको शासन र कानून राज्यको प्रतापी सरकारले दिनुपर्छ। मैले भनेको छु अस्थावीहरूलाई कारवाही गर्न पनि सरकारले प्रक्रिया पुर्याएर गर्नुपर्छ, किन भन्दाखेरि हाम्रो देशमा विधिको शासन छ, भनेर यो सरकारले विश्व सामुलाई प्रत्याभूति दिनै पर्छ. किन भन्दाखेरि नेपालमा लोकतन्त्र विधिको शासन कानून राज्यको प्रत्याभूति छ भनेर सरकारले पनि जनतालाई छ नि यसको आवाज दिन सक्नुपर्छ. त्यो भन्नुमा त सरकार बलियो हुन्छ. यो सरकारलाई बलियो बनाउने हो, यो सरकारलाई सफल बनाउने हो. सरकारले कमी कमजोरी गर्यो भने खबरदारी गर्यो. स्वतन्त्र नागरिक अभियानको एउटा निष्कर्ष के छ भन्दाखेरि सरकारले गल्ती गर्ने बित्तिकै हामी खबरदारी गर्छौँ. यहाँ गल्ती गर्यो सरकारले तुरन्त यसलाई सच्याउनुपर्छ. सरकारले फेरि जनताको चाहना अनुसार काम गर्ने हो. अब विकास निर्माणमा नयाँ मोडल अगाडि सार्नुपर्छ. मैले भनेको छु अहिलेको विकासले जनता खुसी छैन. यो विकासको मोडलबाट नेपालमा तीव्र गति विकास हुँदैन खेमजी. अब देशको विकासको छ नि एजेन्डा भनेको के हुनुपर्छ तपाईँलाई थाहा छ. कृषि क्रान्ति गर्नु पर्यो. हामीले उत्पादनमा जोड दिनु पर्यो. हामीले टुरिज्म क्षेत्रको चाहिँ भाषिक चेन्ज गर्न सक्नु पर्यो. विश्वका चाहिँ धेरै पर्यटकहरूलाई नेपालमा भित्राउनु पर्यो. भारतबाट 1 करोड चाहिँ भारतीय पर्यटकहरू नेपालमा ल्याउन सक्नु पर्यो. चीनबाट हामीले 50 लाख पर्यटकहरू ल्याउन सक्नु पर्यो. विश्वका नागरिकहरूलाई नेपाल अब सुरक्षित छ, नेपालमा आउनुहोस्, भ्रमण गर्नुहोस् भनेर हामीले प्रत्यापन दिनुपर्यो. त्यसको लागि एउटा अभियानै सुरु गर्नु पर्यो. ठुल्ठुला एयरपोर्टहरू बन्न पर्यो, प्लेनहरू खरिद गर्न पर्यो. किनभने देशको विकासको मोडलमा अब चेन्ज गरेर राष्ट्रिय सहमति गर्नुपर्छ. मैले भनेको छु विकासको लागि सबै शक्ति एक ठाउँमा उभिनुपर्छ. सबै शक्तिलाई एक ठाउँमा उभ्याएर प्रधानमन्त्रीले अब यो देशको विकास छ नि तीव्र गति हुन्छ भने सन्देश विश्वलाई पनि दिन सक्नुपर्छ. लगानीकर्ताहरूलाई नेपालमा ल्याउनुपर्छ. विदेशी लगानीकर्ताहरू आउन तयार छन्. त्यसको लागि चाहिँ अर्थमन्त्रीले नयाँ योजना कार्यक्रम ल्याउनु पर्यो, मास्टर प्लानहरू ल्याउनु पर्यो. खेमजी देश त्यसै भन्दैन. जनता अहिले विकासको पक्षमा छन्. जनता अहिले अब समृद्धि र विकास तीव्र गतिमा नेपालमा होस्, भारतमा कसरी विकास भइराखेको छ, चीनमा कसरी विकास भइराखेको छ, नेपालमा त्यो किसिमको विकास किन हुन सकेन. आज हामी गाउँघरमा गइराखेका छौँ. गाउँघरमा समस्या छ, जनताहरू पीडामा छन्. आज बस्तीहरू खाली छ. मलाई थाहा छ गाउँघरमा जानुहोस् न कस्तो समस्या छ. खेतबारीहरू अझै पनि बाँझैछ, त्यहाँ रोपाइ हुन सकेको छैन, काम हुन
3: सकेको छैन. किसानहरू उत्पादन बजारीकरण नभएर रोइरहेका छन्. मल हेर्नुहोस् न आज आकार छ अहिलेको अवस्थामा. पेट्रोलियम पदार्थको मूल्य हिजो मात्रै अलिकति घट्यो, समायोजन भयो, ग्यास आधा पाइरहेको छ. जनताहरूमा त निराशा छ नि त यतिखेर.
4: होइन, जनताहरू त्यति निराशा छैनन् होइन. अझै पनि जनतामा आशा छ. किन भन्दाखेरि महँगी नियन्त्रण गर्नुपर्छ, कालोबजारीहरूलाई कारवाही गर्नुपर्छ सरकारले. अर्को कुरा तपाईँले भन्नु, किसानहरूलाई मल दिनुपर्छ, सिँचाइ गर्नुपर्छ. किसानहरूलाई चाहिँ नयाँ प्रविधि भित्राउनको लागि पनि सरकारले अब विशेष सेवा सुविधा दिनुपर्छ. किन भन्दाखेरि कृषि क्रान्तिको जग बलियो बनाउनुपर्छ, पर्यटन क्षेत्रको विकास गर्नुपर्छ. हामीले अब बिजुली उत्पादन गरेर भारतलाई बेचिराखेका छौँ, तर त्यतिले पुग्दैन. बङ्गलादेशलाई बेचिराखेका छौँ, त्यतिले पुग्दैन. नेपालमा छ नि ऊर्जा क्रान्ति पनि हुनु पर्यो क्या. ऊर्जाको विकासमा हामीले विशेषमा ध्यान दिनु पर्यो र युवाहरूलाई रोजगारी दिनु पर्यो क्या. स्वदेशमा धेरै छ नि चाहना सम्भावना हुँदाहुँदै पनि विदेशमा रहेका युवाहरू नेपाल फर्केका छैनन्. किन, के कारणले थाहा छ. हामीले अझै पनि लगानीको वातावरण बढाउन सकेका छैन, ठुल्ठुलो उद्योगहरूलाई सञ्चालन गर्न सकेका छैन, रोजगारीका सबै हामीले माध्यमहरू अझै पनि तयार पार्न सकेका छैनौँ. त्यसैले गर्दाखेरि वर्तमान सरकारले बालन साको नेतृत्व सरकारले अब देशको कायापल्ट गर्नुपर्छ क्या विकासमा पनि. र सरकारले अब निर्णय लिनुभन्दा पहिला व्यापक रूपमा सोच्ने, व्यापक रूपमा
3: सम्पूर्ण नेपाली जनताहरूलाई, नागरिकहरूलाई, नेपाली बस सुनेर बसेका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ जान्दै.
4: होइन, सलाह रूपमा खेमजी म 4 वटा कुरा भन्न चाहन्छु. पहिलो कुरो, नेपाली जनताको चाहना भनेको सुशासन हो. सुशासनमा यो सरकार अब अझै सबल र सक्षम बन्नुपर्छ है. अझै सुशासनमा विशेषमा यो सरकारले ध्यान दिनुपर्छ. के कामहरू सुशासनमा भएका छन् म त्यतिर जान चाहन्न. दोस्रो कुरा, यो सरकारले छ नि अब व्यापक रूप संविधान संशोधन कुरा आएको छ, त्यसमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ है. संहिताको बारेमा अब पुनर्विचार गर्ने कि नगर्ने, अथवा संहिता सँगै छ नि देशको विकासको छ नि एजेन्डामा अगाडि बढाउन सकिन्छ कि सकिँदैन, अथवा संहिताले साँच्चीकै देशलाई साँच्चीकै विकास र समृद्धिमा साँच्चै कतिको मद्दत पुगिराखेको छ. अब प्रदेश सरकार आज कति काम गरिराखेको छ. प्रदेश सरकारले अधिकार पाएको छैन नि त. प्रदेश सरकार त कमजोर छ. किन, प्रदेशका मुख्यमन्त्रीहरूले केही गर्नै सकेका छैनन्, न अधिकार छ, एउटा कानुन उनीहरूले पाएका छैनन्, सौदा गर्न सक्दैनन्, प्रहरी परिचालन गर्न सक्दैनन्, कर्मचारीलाई घाम लगाउन सक्दैनन्. यस्तो प्रदेशको औचित्य छ, यस्तो प्रदेश सरकारको औचित्य छ, प्रश्न उठेको छ. प्रदेश सरकारले आज हाम्रो देशको जनताको चाहना अनुसार काम गर्न सक्यो, सकेको छैन. यो कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु. त्यसैले गर्दाखेरि पहिलो कुरो सुशासन, दोस्रो कुरा अब संहितामा पनि व्यापक रूपमा सरकारले छलफल गरेर सबै शक्तिहरूको बीचमा सहकार्य गरेर संहिता चाहिँ चाहिँदैन भन्ने बारेमा अब विशेष रूपमा बहस गर्ने, संहिताको मोडलले चेन्ज गर्नुपर्छ. यस्तो किसिमको संहिता चाहिँ अधिकारविहीन संहिता के काम त्यसको लागि. त्यसैले गर्दाखेरि मन्त्री पाल्ने, मुख्यमन्त्री पाल्ने, नेता पाल्ने, सांसद पाल्ने र अर्बौँ रुपियाँ नेताहरूलाई तलब खुवाउनको लागि के चाहियो, संहिता त्यस बारेमा छलफल नगर्ने, संहिताको मोडल हामी चेन्ज नगर्ने, विकास र समृद्धिको लागि संहितालाई हामी प्रयोग गर्न सकेनौ, जनतालाई अधिकार दिन सकेका छैनौ, जनतालाई हामीले सेवा सुविधा संहिता बाह्र के प्रदेश सरकारले दिन सकेको छ त्यो सकेको छैन, दोस्रो कुरा त्यति ध्यान दिनुपर्छ, त्यसो कुरा मैले भनेको छु। अब विश्वलाई विश्वासमा लिनुपर्छ, भारतलाई चीनलाई नेपालले विकास गर्नको लागि कुटनीति जातिता चाहिन्छ र नेपाल भारत सम्बन्ध सुमधुर बनाउने, प्रगाढ बनाउने, चीनको पनि विश्वास जित्ने र अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास जितेर नेपालले अब विकासको गतिमा फेरि विश्वलाई आश्वस्त पार्ने, अब नेपाल विकासमा अगाडि बढ्यो, नेपालमा कानुन राज्य छ, लोकतन्त्र छ, विधिको शासन छ, तपाईँहरू आउनु ढुक्क भर लगानी गर्नुहोस् भन्ने बाटोमा बनाउनु पर्छ, त्यतातिर सरकारले ध्यान दिनुपर्छ। र चौथो कुरा सिमजी, अब नागरिकहरू सचेत हुनुपर्छ, नागरिकहरू गम्भीर हुनुपर्छ, नागरिकहरूले सरकारलाई खबरदारी गर्नुपर्छ, नागरिकहरू चुप्लाएर बस्नु हुँदैन, त्यसैले स्वतन्त्र नारी अभियानको एउटा अभियान छ, हामी देशभरि नै जान्छौँ, 77 जिल्लामा जान्छौँ र अब गैरदलीय स्थानीय तहको हामी परिकल्पना गर्दैछौँ, हाम्रो देशमा 753 स्थानीय तह छ, त्यसमा अब गैरदलीय उम्मेद्वार आगामी स्थानीय तहको निर्वाचनमा राम्रा योग्य सक्षम मान्छेलाई भने दलभित्रको मान्छे होइन, एकदम दल बाहिरको मान्छे जसले स्थानीय सरकारलाई सबल बनाउन सक्छ, विकासको लागि अगाडि बढाउन सक्छ, जनताको चाहना अनुसार काम गर्न सक्छ, इन्जिनियर डाक्टर राम्रा काबिल युवाहरूलाई चाहिँ अब स्थानीय तहमा गैरदलीय उम्मेद्वार बनाएर चुनाव जिताएर स्थानीय तहलाई बलियो र सबल बनाउन सक्यो भने देशको विकासमा कायापल्ट हुन्छ, रोजगारी सिर्जना गर्ने हो, उद्योग धन्दा सञ्चालन गर्नको लागि वातावरण बनाउने हो, उद्योगपतिलाई छुनेर हुँदैन, उद्योगपतिले छ नि कर तिरेको छैन, ट्याक्स तिरेको छैन भने बोलाउने ट्याक्स तिर्न लगाउने, तर उनीहरूलाई अब देशको उद्योग धन्दामा अगाडि बढ राज्यले सुरक्षा दिन्छ, सुरक्षाको प्रस्ताव दिन्छ भनेर कस्टरमा भन्न सकेन, देशमा विकास हुन्छ, त्यसैले अहिले बालेन्साको नेतृत्व सरकारको विरोध गरेर समस्याको सन्धान हुँदैन, सहकारी गर्ने हो, अब प्रतिपक्ष दलहरूले पनि विरोधको लागि विरोध गर्ने होइन, सहकारी गर्ने, यस्ता गर्ने र विकास र समृद्धिको लागि 5 वर्षसम्म यो सरकारलाई काम गर्न दिने र 5 वर्ष अहिलेसम्म कुनै पनि प्रधानमन्त्री काम गर्न पाएको छैन, बालेन्साले 5 वर्ष यो देशको विकास र समृद्धिमा काम गर्न पाउनु भयो भने देशमा प्रगति हुन्छ, त्यतातिर सबै एक हुनुपर्छ, सरकारले गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ, सरकारलाई भन्छौँ त्योतिर गल्ती नगर्नुहोस्, जनताको चाहना अनुसार काम गर्न
3: वरिष्ठ पत्रकार एवं नागरिक स्वतन्त्र अभियानका संयोजक ऋषि धमलाले सोधा छोटो विश्राम लिन्छौ। विश्रामपछि नेपाली बहसमा पछिल्लो समय निकै उचालिएको निर्मला पन्त हत्या प्रकरण आज 8 वर्ष पूरा हुँदैछ। साउन 10 गते जुन ढंगले निर्मला हराइन्, बेपत्ता भइन् र त्यसपछि बलात्कारपछि हत्या भएको विषय आयो, त्यसमा बम दिदी बहिनीहरूको घरबाट निर्मला निस्किएको भनेर आजसम्म पनि उहाँहरूको नाम जसरी त्यहाँ जोड़िएको छ, जसरी उहाँलाई सामाजिक हिसाबले प्रहार गर्न खोजिएको छ, प्रहार भइ नै रहेको छ, त्यसको वास्तविकता के हो, उहाँहरूको भूमिका चाहिँ के हो, बम दिदी बहिनीको भूमिका के हो, त्यो घरसम्म निर्मला सकुशल थिइन् र त्यसपछि कसरी निस्किन् र त्यस पछाडि चाहिँ यो घटनाक्रम कसरी मोडियो, आज दुई दिदी बहिनीहरूमाथि सामाजिक हिसाबले कस्तो अप्ठ्यारो एउटा परिस्थितिको सृजना अहिलेसम्म भोग्नु पर्यो लगायतका विषयमा चाहिँ एकैछिनपछि कुराकानी गर्नेछौ। छोटो विश्राम छ, विश्रामपछि उपस्थित हुनेछौ।
0: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
5: अस्ति
6: भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
8: सम्पर्क मोबाइल 97140131429।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल,
1: अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूबीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0997-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-433।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।
3: यतिखेर हाम्रो 22 निर्मला पन्त प्रकरण जुन अहिले पछिल्लो समय फेरि एकपटक चर्चामा आएको छ, उनको मृत्यु हत्या बलात्कारपछि हत्या भएको करिब करिब 8 वर्ष व्यतीत भइसकेको छ। 2075 साउन 10 गतेबाट हराएकी निर्मलाको अपराधी अहिलेसम्म पत्ता लाग्न सकिरहेको छैन। यसमा धेरै विषयहरू सामाजिक सञ्जालमा त्यसपछि संचार माध्यमहरूमा आएका पनि छन्। हामीले पनि यो विषयलाई चाहिँ अब किन निर्मलाले न्याय पाउनुपर्छ भन्ने ढंगले उठान पनि गरेका छौं। तपाईँ कल्पना गर्नुहोस्, एउटा घरबाट निर्मला हराइसके पछाडि त्यो घरमा बसेका दिदीबहिनीहरूमाथि जुन किसिमको आरोपहरू आज लागिरहेका छन्, बम दिदीबहिनीको नामले जसरी निर्मला पन्त हत्या प्रकरण उहाँहरूमाथि पनि अनुसन्धान हुनुपर्छ, छानबिन हुनुपर्छ भनेर पटक पटक आवाजहरू उठेका छन्। यद्यपि निर्मला पन्तको आमाले केही दिनसम्म त्यसमा आशंका गरे तापनि पछि उहाँले किटानी गर्नुभएको छैन। यो विषय वैयक्तिक हिसाबले त यो रापसाप भइसकेको विषय छ, तर सञ्जालदेखि लिएर अन्य ठाउँहरूबाट अझ फेरि एकपटक यो विषय उठिरहेको छ। त्यसलाई के हो त आखिर, त्यसको वास्तविकता के हो, त्यहाँ आखिर के भएको थियो भन्ने विषयमा कुराकानी गर्नका निम्ति मैले आचल बमसँग म कुराकानी गर्दैछु। आचलजी, नेपाली भाषमा यहाँलाई स्वागत छ, नमस्कार, गुड मर्निङ।
10: नमस्ते, गुड मर्निङ।
3: अब यो धेरै लामो समय भयो, मलाई धेरै यसलाई उछाल्नु पर्ने, धेरै यो विषयलाई चाहिँ होइन उचालिराख्नु पर्ने त होइन, तर म सामाजिक सञ्जालमा देख्छु, मैले केही समय अगाडि अन्तर्वार्ता लिएँ र त्यस पछाडि चाहिँ बम दिदीबहिनीको अनुसन्धान गर्नुपर्छ, उहाँहरूलाई चाहिँ माथि छानबिन भयो भने केही कुराहरू आउँछन् भनेर जसरी मैले सामाजिक सञ्जालमा एकपछि अर्को विषयहरू उछालिएको देखेँ, त्यसपछि एकपटक मैले तपाईँसँग बुझ्ने आवश्यक ठाने र त्यस पछाडि आज म तपाईँलाई एउटा प्रश्न गर्दैछु। निर्मला तपाईँको घरमा कति बजी आउनु भएको थियो, उहाँसँगको तपाईँको सम्बन्ध के थियो, एकपटक तपाईँ सम्झिन सक्नुहुन्छ त्यो बेला 8 वर्ष अगाडि?
10: त्यो निर्मला चाहिँ त्यही 11:15 आएथ्यो मेरो घरमा चाहिँ, अनि जाने टाइम त म फिक्स भन्न सक्दिनँ किनकि त्यो टाइम मैले घडी हेरेको थिएन, तर मेरो विचारमा 2:30 भन्दा अगाडि अनि 2:15 भन्दा पछाडि 20 या 25 नै होला जस्तो लाग्छ। मेरी
3: आउने जाने भइरहन्थ्यो होइन साथी,
10: पहिला नै आउँथ्यो, अरू साथी पनि आउँथ्यो, त्यस्तो केही पनि माहौल थिएन मेरो, अरू साथी पनि आउने बस्ने, म पनि उसको घरमा जाने, रिलेसन पनि राम्रै थियो, पारिवारिक सम्बन्ध होइन तर मसँग चाहिँ राम्रो रिलेसन थियो उसको फ्यामिली
3: सँगै पढ्ने हो एउटै क्लासमा,
10: हजुर सँगै पढ्ने हो।
3: ए भनेपछि अब त्यहाँ आउने जाने भनेको मतलब आइरहने गइरहने हुन्थ्यो होइन जहिले पनि?
10: हजुर, पहिला नि आइरहन्थे गइरहन्थे, तर कहिले काहीँ यसो कस कहिले काहीँ कसो मात्र आउँथ्यो होइन, तर त्यसरी नि मान्छेले अब यताउता खै अब के भयो अब म के भनौँ।
3: त्यहाँबाट निस्किँदाखेरि एक्लै निस्किनु हुने होइन ट्युसन पढ्न भनेर होइन,
10: घरदेखि निस्किँदा त ट्युसन पढ्न भनेर घर जान्छु भनेर गएको थिएँ, अब त्यसपछिको त मलाई त्यति जानकारी भएन।
3: ए भनेपछि अब तपाईँहरूको घरबाट निस्किसके पछाडि चाहिँ निर्मलासँगको सम्बन्ध कन्ट्याक्ट चाहिँ त्यतिखेर
10: त्यसपछि होइन, त्यसपछि त्यसको मम्मी नै आउनु भएको थियो कि सिधै, निर्मलाको मम्मी आन्टी आउनु भएको थियो बेलुकातिर चाहिँ, त्यो टाइममा चाहिँ मेरो दिदी म अनि छिमेकी आन्टी देवकी भट्ट अनि तिनको छोरी कृतिका भट्ट पनि हुनुहुन्थ्यो मसँग, अनि निर्मलाको मम्मीले पनि भेट्नु भएको थियो कि आन्टीलाई चाहिँ, तर कुनै पनि निदामा उनले उन देवकी आन्टी हुनुहुन्थ्यो, यताउता केही कुरा गर्नु भएन।
3: भनेपछि त्यहाँबाट निस्किसके पछाडि चाहिँ कन्ट्याक्ट भएन होइन निर्मलासँग घरबाट गइसकेपछि चाहिँ, अनि त्यसपछि यो घटना चाहिँ हुन त अब यसका धेरै विषयहरू त बाहिर आइसकेका छन् होइन, त्यहाँबाट निस्किसके पछाडि चाहिँ अनि प्रहरीले सोधपुछ गर्यो होइन त्यति बेलातिर तपाईँहरूलाई?
10: हजुर, 11 गते चाहिँ उसको सर मिल्यो होइन, अनि त्यसको अघिल्लो दिन बिहान नै पुलिस उज्यालो पनि भएको थिएन, सबै चेकिङ त अघिल्लो दिन नै गरिसके थिए। फेरि हामीलाई हिरासतमा राखे, हामी दुईटा दिदी बहिनी मात्र थियो कि त्यतिखेर, घरमा कोही पनि थिएन, अनि पक्राउ पुजी पनि अब त्यस्तो मलाई रुल थाहा पनि थिएन, 14 वर्ष मात्र थियो नि त्यतिखेर चाहिँ मलाई। अब एकछिनमा एकछिनको लागि हो भने खाना पनि त्यस्तै छोडेर गएको थियो, अनि त्यसपछि 24 घन्टाको लागि दुइटैले राखेको थियो, त्यही पनि म 14 वर्ष त्यतिखेर
3: 24 घन्टा जति हिरासतमा,
10: हजुर 24 घन्टा पुरै हिरासतमा राखेँ, अनि पछि रिलेटिभ आएर छुटाउनु भयो, घरमा कोही पनि थिएन त्यतिखेर चाहिँ।
3: ए भनेपछि अब यो एउटा कुरा के हो भने नि, जस्तो त्यो घरबाट निर्मला निस्किसके पछाडि तपाईँ त त्यही घरमै हुनुहुन्थ्यो नि, घरमै बस्नुभयो होइन, बाहिर
10: घरमै हो। त्यसपछि त मेरो घरमा 3 जना अरू आए, भाउजू दिदी फुपू आए, त्यसपछि मैले भने अगाडि नाम ती आन्टीको नाम भने नि तिन पनि त्यहीँ थियो होइन, तिनले अनुसन्धानमा बयान पनि दिनु भएको छ तर मिडियामा चाहिँ बोल्न सक्नुहुन्न, किनभने अब हाम्रो जस्तो हालत भएको छ तिनीहरू पनि डराउँछन् के, त्यसैले कोही पनि बोल्न चाहनुहुन्न यताउताको मान्छेहरू चाहिँ केही पनि।
3: ए भनेपछि त्यो दिन त्यही घरमा बसेको अर्को आफन्त पनि हुनुहुन्थ्यो,
10: 4 जना आएछ त्यो दिनमा, फुच्ची लागेर 5 जना आए, तर 3 जना चाहिँ भित्र आएन, उनीहरू चाहिँ बाहिरदेखि नै अम्बा खाए गए होइन। अनि निर्मलाको मम्मी आउँदाखेरि चाहिँ देवकी आन्टी अनि उनको छोरीहरू भित्र नै थिए, निर्मलाको मम्मीले पनि देख्नु भयो तर कहिले पनि उनले काहीँ पनि उल्लेख गर्नु भएन कि मैले त्यहाँ एउटा अरूलाई पनि देखेँ भनेर, आफै देख्नु भएको थियो उनले, सोध्न सक्नुहुन्छ।
3: ए भनेपछि दुई बहिनीहरू बाहेक अरू पनि मान्छे थियो त्यहाँ होइन?
10: हजुर थिए, 2 जना अरू थिए, फुच्चे र उनको मम्मी।
3: ए अब निर्मलाको आमाको भनाइ चाहिँ के रह्यो, एकपटक त उहाँ तपाईँहरूमाथि पनि शङ्का गर्नुभयो होइन उहाँले?
10: यस्तो भएको छ, सुरुमा चाहिँ अब डाइरेक्ट त्यस्तो भएको थिएन, अब सुरुमा उनले पनि सिधै आएर अब मेरो छोरी कहाँ गयो के गयो भने यसो हुन्छ नि त इमोसनली गएर छोडेन, सिधै उनले पनि मेरो छोरी के भन्छ जिम्मा होलिस् भनेर यसरी भन्दे। अब त्यो बेला म त केही बोल्दैन, मेरो दिदीले पनि अब हजुरको छोरी पहिलो गयो कि कहाँ गई हामीलाई के थाहा, हाम्रो के जिम्मा, यति मात्र भनेको मात्र हो। अब त्यही कुरालाई तिनले कति इस्यु बनाए कति के गरे थाहा भएन, तर लास्ट टाइम चाहिँ त्यो देवकी आन्टीको पसल थियो होइन, मेरो घरको अगाडि सटर छ तिनको, त्यहाँ पसल थियो किराना पसल उनको, त्यहाँ आफै निर्मलाको मम्मी आउनुभयो, त्यतिखेर देवकी आन्टीको छोरा थियो अनि देवकी आन्टी थियो अनि म चाहिँ उतिखेर के भन्नुभयो, म चाहिँ बोलेन, के भन्नुभयो निर्मलाको मम्मीले, यताउता उसको बोलीले गर्दा यस्तो भाव शङ्का गरे, अहिले मलाई मान्छे नै मलाई पैसा खायो भन्छन्, मलाई यस्तो भन्छन्, मलाई उस्तो भन्छन् भनेर अलि हुन्छ नि त इमोसनल पुरा गएर गएर के, अनि म त केही पनि बोलेन किन मसँग कुनै शब्द नै छैन होइन बोल्नलाई, सो म बोल्ने पनि बोलेँ।
3: अनि त्यस पछाडि चाहिँ जस्तो त्यहाँ पत्रकार खेम भण्डारी लगायतहरूले चाहिँ यो मुद्दालाई फेरि ट्विस्ट गर्नुभयो भन्ने विषय पनि आयो, तपाईँहरूमाको बारेमा चाहिँ के आयो त्यसपछि?
10: खेम भण्डारी उनले त सुरुदेखि नै यो केसलाई के गरे के गरे के भन्नु सबैले थाहा नै छ, तर हामीले खेम भण्डारी पत्रकार अनि इन्द्र अरियाल मानव अधिकार कर्मी अनि फुलारा 3 जनामा दिदीको नामबाट केस गरेको थिएँ, किनकि म नाबालिग थिएँ त्यतिखेर चाहिँ, मबाट भएन, अनि त्यो मानहानिको केस पनि 6 वर्ष जति चल्यो, त्यसपछि केही पनि रिजल्ट आएन त हामीले तारिक छोडिदिए त्यसपछि।
3: ए भनेपछि कति वर्षसम्म तारिक गरियो?
10: 5-6 वर्ष, 3 वर्ष भन्दा बढी त मैले नै तारिक बोकेको थिएँ, 1.5 वर्ष 2 वर्ष जति दिदीले नै बोक्नु भएको थियो।
3: अहिले पनि सामाजिक सञ्जालमा बम दिदी बहिनीहरूको अनुसन्धान हुनुपर्छ, छानबिन हुनुपर्छ भनेर जसरी चाहिँ कतिपय लेखेको मैले त्यहाँ हेर्छु, के लाग्छ
10: सर? लेखेको मात्र होइन, रुबी शर्मा भन्ने एउटा हुनुहुन्छ फेसबुकमा, मैले देखेको थिएँ उनको भिडियो चाहिँ, उनले चाहिँ मेरो घरमा कलर भएको कुरा भन्नुभएको छ, जुन कुरा रवि लामिछानेजी पनि आउनु भएको थियो, उनले साबित पनि गर्नु भएको थियो, कुनै पनि पेन्ट त कलर केही पनि भएको छैन, तिनले जहाँ पनि लास के अरे साइकल कहाँ मिल्छ त्यही लास मिल्छ भन्ने कुरा पनि तिनले भन्नुभएको, त्यसमा त्यस्तो केही पनि भनेको छैन दिदीले, त्यो कुरा होइन, यो सबै अफवा कुरा, त्यहीँबाट अनुसन्धान गर्नुपर्छ, तिनीहरू नै हेर्नुभयो त्यस्तै कुरा गर्नुभएको, यसको लागि केही छैन, साइकल क्राइम छ किन के होला, म जान्छु त्यस्तै छोड्दैन, किन एकचोटि तारिक छोडे दोस्रोचोटि त्यो गल्ती गर्दिनँ भन्ने मेरो त्यो सोच छ, कानुनी प्रक्रिया गर्छु म
3: होइन। तर त्यहाँ चाहिँ केही धेरै आरोप लाग्यो, अम्बाको रुख काटेकोदेखि लिएर कलर पेन्टिङदेखि लिएर होइन घटनालाई ट्विस्ट गर्ने कुराहरूमा चाहिँ देखि लिएर धेरै कुराहरू उठे होइन,
10: अम्बाको रुख चाहिँ काटेकै हो, किन भनेपछि हाम्रो अम्बा चाहिँ धेरै मिठो हुन्थ्यो कि, त्यहाँ सबैले थाहा छ, मान्छेहरू आएर आउँथ्यो लगेर आउँथ्यो होइन, मैले भन्ने त्यही दिन पनि 3 जनाले अम्बा लगेर गए भन्थ्यो मलाईसँग होइन, त्यो ठुलो रुख पनि थिएन, एउटा बोटो थियो सबैले देखेको थियो, रोडी चाहिँ घर पनि छ होइन, अनि अर्को कुरा अम्बाको रुखसँगको केही सरकार नै छैन, किनकि पोस्टमार्टमा रेप गरेको देखाएको छ भनेपछि बलात्कारीलाई खोजिरहेछन् भनेपछि अम्बाको रुखले त बलात्कार गरेको होइन, हो कि होइन भन्नु त एउटा लजिक कुरा. अनि अम्बाको रुखसँग चाहिँ त्यो सरोकार नै छैन भनेपछि काटी मान्छु किनकि त्यो टाइम त्यस्तै भयो. अब घरको मान्छेले सोचे 24 घन्टा हिरासतमा बसेर आए कि अम्बाको कारणले हुन्छ यस्तै साथीहरू आउँछन् फेरि केही न केही होला भन्ने हुन्छ नि त खावट सबको आफ्नो आफ्नो सोच होइन. भिडभाड हुन्छ धेरै कुरा हुन्छ त्यसरी रिसले काट्दै होला तर प्रमाण नष्ट गरे यताउता अम्बासँग त केही सरोकार नै छैन.
3: अम्बासँग घरमा कलर गर्नेसँग पनि त सरकार
10: कलर त गरेकै छैन सर. रवि लामिछानेजी पनि आउनु भएको थियो त्यो घटना भएको 3-4 दिनपछि आफै भनेर जानु भएको थियो उनको त्यो इन्टरभ्यूमा पनि छ मम्मीसँगको. कुनै कलर हाम्रो घरमा गरेकै छैन. अनि अर्को कुरा ल मानौँ कि एकचोटि कलर गरी पनि हाल्यो तर किन गरे कलर निर्मललाई मारकाट गरेको थियो कसैले कि खुनको थोपा थियो उसको शरीरमा त्यस्तो घाउ थियो कि के लुकाउन कलर गरे एउटा भन्ने नै सीमा हुन्छ कि मान्छेले दिमाग ब्याएको छ भनेपछि त्यसको युज गर्न सिक्नुपर्छ कि पब्लिक विषयमा त्यो भन्न चाहन्छु.
3: तर अहिले पनि जुन सामाजिक सञ्जालमा तपाईँहरूमाथि जुन किसिमका आरोप प्रत्यारोपहरू कटाक्षहरू आइरहेका हुन्छन् यो हेर्दा सुन्दा के लाग्छ?
10: हेर्दा सुन्दा लाग्ने के होइन सर त्यस्तै लाग्छ मलाई चाहिँ कस्तो कि के के पनि लाग्ने 8 वर्ष भइसक्यो होइन बस यही भन्छन् अब हिजो सुरु भएको छ अहिलेसम्म केही पनि भएको थिएन अब बम दिदी बहिनी भन्नु सुरु पनि त्यस्तै गरेको थिएँ लास्टमा त्यस्तै नतिजा निकाले चाहिँ अहिले पनि त्यस्तै गइरहेको छ नि हेरौँला कस्तो नतिजा निस्क्यो.
3: अनि त्यो निर्मला पन्तको आमा त्यहाँ आइसके पछाडि चाहिँ घरभित्र जान दिएन के गरिएन भन्ने खालका पनि आवाजहरू उठाएको थियो होइन त्यो बेला?
10: होइन सर सुरुचोटि आउँदाखेरि तिमी आफै आउन कोसिस गरेनन् दोस्रोचोटि चाहिँ एउटा एउटा जेन्स मान्छेलाई लिएर आएको थिएँ तिमीले अनि मैले भनेको पनि आन्टी त्यति शङ्का भएपछि हेरेर जानु भनेको तिमीले के भन्यो तेरो पनि त भविष्य छ अनि कति भलो होला यस्तो कुरा गर्नुभएको थियो कि मलाई त्यतिखेर तर तिमीले त्यस्तो भन्नुभयो तर अब मैले मानौँ कि हामीले घरभित्र छिनमङ त्यहाँ भयो भने यताउता मान्छेलाई भन्न सकिन्थ्यो नि त रोडमै घर थियो तर अहिले अति नै पछि पहिला तिमीको छोरी जुझ्दा चाहिँ म सबै हुने अनि तिमीको छोरी नहुँदा पछि म केही पनि नहुने मलाई एकदम दुःख लागेको थियो नभएको नभएको कुराहरू तिमीहरूले फैलाएछौ.
3: भनेपछि अब अहिले त त्यस्तो केही पनि छैन है अहिले सामाजिक सञ्जाल बाहेक अन्य कुरा तपाईँहरूलाई तनाव दबाव त्यस्तो प्रभाव अहिले नयाँ एउटा समिति पनि गठन भएको छ अरे एसएसपी कृष्ण पङ्गेनीको नेतृत्वमा कसैले केही पनि सोधपुछ गरेका छैन होइन?
10: होइन अनुसन्धान त भइरहेछ हामीलाई पनि सोधिरह हुन्छन् किन कन्ट्याक्टमै छौँ पुलिसले सोधिरह हुन्छन् कि के क्वेसनको आन्सर चाहियो भने कल गरेर सोध्छन् कहिले घर आएर सोध्छन् अब त्यसरी तनाव दिने ऊ गर्ने चाहिँ अहिले गर्नु भएको थियो होइन नर्मली चाहिँ सोधिरह हुन्छन् बिच बिचमा चाहिँ.
3: अब अन्तमा के यो जस्तो अब यो घटना तपाईँहरूको घरबाट निस्किसके पछाडि निर्मला पछि सम्पर्कमा आइनन् भन्ने कुरा त अब हिजोदेखि नै क्लियर तपाईँहरूको विरुद्धमा केटानी जाहेर केही भएको थियो त्यो बेला?
10: नै भएको थिएन निर्मलाको मम्मीले चाहिँ यिनीहरूमा शङ्का छ भनेर मात्र निवेदन दिनुभएको थियो. सुरुचोटिमा चाहिँ पुलिसले नै आफै हिरासतमा ल्याएको थियो क्या हो अब त्यति मलाई कानुनको बारेमा थाहा पनि छैन. सेकेन्ड चोटि चाहिँ पक्राउ पुजी दिएर नै हिरासतमा राख्यो चाहिँ मलाई 7 दिन बिदिएर 18 दिन राख्यो त्यो
3: हिरासतमा. भनेपछि किताबी जारी कसैको पनि परेन?
10: नै कसैको परेको छैन त्यस्तो केही पनि छैन. जहाँ पनि जान सक्छु अहिले पनि जे पनि गर्न सक्छु तर त्यस्तो मैले अपराध गरे अब अहिलेसम्म नेपालदेखि बाहिर गइसकेँ अन्त म सबै कुरा गरिसकेँ अन्त तर मान्छेहरूले बुझ्दैनन् त्यसैले मलाई केही भन्ने मन पनि लाग्दैन कसैलाई.
3: भने चाहिँ होइन यो हामीले भण्डारीजीको अलिकति त्यो छुटायौँ खेम भण्डारीजीले तपाईँहरूमाथि त्यस बेला के खालको आशंका के खालका आरोपहरू लगाउनु भयो?
10: त्यस्तै लाउनु भएको थियो त्यो अम्बाको रुखको त्यो पोस्टमा यताउता के भनेर त्यो जोड्नु भएको थियो एउटा अनि तिमीले चाहिँ त्यही ओपेरा होटल खै के तिमीले नै गर्दा भाव भन्छन् सबै मान्छे आज भोलि उस्तै नि यताउता हो किन पोलिटिक्स भाव यस्तो भाव उस्तो भाव भन्छन् एसपीको छोरा आउँथ्यो मेरो भतिजा आउँथ्यो भन्थे मसँग फोनै थिएन मैले 11मा पढ्दाखेरि भर्खर भर्खरै पछि पछि फोन त हाम्रो दिदीसँग मात्र त्यो कल डिटेल चेक गरे सबै गरे पुलिसले केही पनि पाएन त्यसरी नै छोड्या त्यस्तै कसैले पनि छोड्या होइन जस्तो कुरा गर्छन् भ्रम फैलाउँछन् होइन त्यस्तो केही पनि छैन सबै भइसक्यो अहिलेसम्म.
3: जाँदा जाँदै यो जस्तो सञ्जालतिर तपाईँहरूमाथि चाहिँ लाउने लान्छनाहरू आरोपहरू यी यावत विषयहरूमा के भन्नु छ?
10: भन्नु त धेरै छ सर तर सुन्ने मान्छे छैनन् भने पनि मलाई गाली नै गर्ने हुन् त्यसैले म धेरै कुरा भनेर पनि के भन्दिनँ तर हिजो एउटा रुबी शर्मा भन्नेले चाहिँ मेरो बारेमा धेरै कुरा भन्नुभएको छ तिनको लागि चाहिँ मैले साइबर क्राइम गऱ्यो भने बालिन सरकारले पुरा सपोर्ट गर्नुपर्छ किनकि म पनि त छोरी हुँ एउटा निर्मला मात्र छोरी होइन
3: रुबी शर्मा के भनिन् उनले
10: मलाई थाहा छैन सर कुन भयो तर तिमीले भिडियोमा चाहिँ त्यो कलर घर कलर गरेको कुरा अनि त्यो लास भेटेको कुरा चाहिँ अनि यिनीहरू घरदेखि पत्ता लाग्छ यिनीहरू नै हुन् मलाई थाहा छ पुरै 3 करोड नेपालीलाई थाहा छ भनेर यस्तो इन्टरभ्यू दिनु भएको छ उनले चाहिँ
3: अनि रुबी शर्माजीलाई थाहा छ भन्ने कुरा आएको छ, त्यसो भए निर्मलालाई के भयो भनेर त्यो त प्रहरीले अनुसन्धान गरे भइ भन्ने रुबी शर्मालाई भनेर
10: मेरो बारेमा नि धेरै भन्नु भएको छ होइन, अब हेर्छु खै के हुन्छ किनभने उनले त्यस्तो भन्नुभएको
3: होइन। तपाईँले अप्ठ्यारो लागेको हो तपाईँलाई चाहिँ यो प्रति म माथि चाहिँ प्रहार भयो मानानी भयो भन्ने कुरा लागेको हो भने प्रहरी कहाँ गएर उजुरी गर्न सक्नुहुन्छ त्यसमा साइबरमा। हस् यो समय छोटो अवधिमा अहिले भर्खरै बिहानैबाट कन्ट्याक्टमा समय दिनुभयो धेरै धेरै धन्यवाद। र सामाजिक हिसाबले आउने कतिपय कुराहरूलाई चाहिँ इग्नोर गर्दै पनि हिँड्नुपर्छ र प्रहरीलाई तपाईँले साथ दिनै राख्नु भएको छ, आशा गरौं चाँडोभन्दा चाँडो यो घटनाको पटाक्षेप होस्। नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पन्तको हत्या प्रकरण भइसकेको 8 वर्ष बितिसक्दा पनि बम दिदीबहिनीहरूको नाम लिएर त्यसमाथि निकै ठूला प्रहारहरू र सामाजिक सञ्जालमा पनि कैयन विषयहरू जोडिएर आएका छन् र उहाँले चाहिँ ती कुराहरू राख्नका निम्ति एउटा प्लेटफर्मको पनि आवश्यकता छ भन्ने हिसाबले हामीले 8 वर्षपछि पहिलो पटक मैले बम दिदीबहिनीसँग चाहिँ कुराकानी गरे। हामी आशा गर्न चाहन्छौं निर्मला एउटा प्रतिनिधि पात्र मात्र हुन्, यस्ता हजारौं निर्मलाहरू मरणासन्न अवस्थामा छन्, हत्यापछि बलात्कार धेरैको भएको छ र उनीहरू चाहिँ अब न्याय पाउनुपर्छ र चाँडोभन्दा चाँडो अहिले कृष्ण पंगेनी एसएसपी साहब नेतृत्वको टोली जुन अनुसन्धान एउटा गठन भएको छ त्यसले चाँडोभन्दा चाँडो यो विषयको पटाक्षेप गर्नुपर्छ। आजको नेपाली बहसमा हामीले यो विषयलाई पनि फेरि उठायौं र निरन्तर हाम्रो फलोअप रहनेछ। आदरणीय श्रोता, नेपाली बहसको आजको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: तपाईँ चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यस गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि। यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।

0: श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
1: लस्त है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छ यो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
8: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ देशी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 9841639953।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
10: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
10: बाल रोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
10: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
10: भिटामिन डी,
9: भिटामिन बी 12,
10: आइरन प्रोफाइल
9: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
10: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
10: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
10: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्डा सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
7: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93270 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
7: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: दादा दादा, म टाढा स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
0: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
0: 98167045 47। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
7: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
8: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिप, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270, 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851187882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
12: छोराछोरीको लागि कलेजको ड्रेस,
9: मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने। बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
11: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
11: 9860248543।
10: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
9: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004737 र 010590093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004737।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
10: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
13: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिच्दा आलोचना।
1: दैलेखमा दुर्घटनाग्रस्त गाड़ी र यात्रु 3 दिनसम्म भेटिएनन्। 5 जनाको शनाखत, कुरिन्टारबाट सशस्त्रको गोताखोर परिचालन।
0: सुस्ता क्षेत्रका स्थानीयको नागरिकता समस्या समाधान गर्न गृह मन्त्रालयको पत्राचार, राहदानी सेवा 3 दिनलाई बन्द।
1: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहराउन सक्ने मौसमविदहरूको चेतावनी।
0: र अर्जेन्टिना, कोलम्बिया र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश, आज राति क्यानाडा र मोरक्को तथा पाराग्वे र फ्रान्स भेट्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन दर्शन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज 100 दिने उपलब्धि सार्वजनिक गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित 100 दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। दिउँसो 3 बजी सिंहदरबारबाट सरकारका कार्य प्रगति सार्वजनिक गर्ने तयारी छ। जेएनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। सरकारले 2062-63 पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनैतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोबिउ खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको बताइएको छ। सरकारले केही सकारात्मक कामको शुरूआत गरे पनि विकल्प बिनै सुकुम्बासी हटाउने, बिना तथ्य र प्रमाण उद्यमी व्यवसायीहरूलाई दुःख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साँधेर विभिन्न मुद्दा लगाएको, शिक्षा लगायतमा कर थपेको, महँगी नियन्त्रण गर्न नसकेको, गरिखाने वर्गका लागि ठोस योजनाहरू ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ। तीन दिन अघि कर्णाली नदीमा खसेको गाड़ी र यात्रु अझै बेपत्ता छन्। असार 18 गते दैलेखको चामुण्डा भिन्द्रा सैनी नगरपालिका साथ साङ्गे तडा स्थित कर्णाली राजमार्गमा भएको दुर्घटनामा बेपत्ता यात्रु र गाड़ीको खोजी कार्य जारी छ। आजदेखि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाड़ी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो। उहाँका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक म्याग्नेट लगायत उपकरणको सहयोग लिनेछ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको यात्रुवाहक गाड़ी यही असार 18 गते सड़कबाट अन्दाजी 600-700 मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटना लगत्तै 6 जना गोताखोर सहितको टोली उद्धारमा खटिएको थियो। सोही दिन दुर्घटनास्थलबाट करिब 400 मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरूषको शव निकालिएको थियो। ती पुरूष कालीकोटको पचाल झरना गाउँपालिका 9 का जेखे तिरुवा रहेको प्रहरीले बताएको छ। उनको शव आफन्तले बुझिसकेका छन्। सम्बन्धित परिवार सम्पर्कमा आएको आधारमा प्रहरीले गाड़ीमा सवार 5 जनाको पहिचान खुलाएको छ, जसमा सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका चालक तुलाराम सुवेदी, सोही ठाउँका सहचालक रामप्रसाद सुवेदी, कालीकोट राजकोट नगरपालिका 2 खड्गा गाउँका सृजना खड्का, पचाल झराना 9 का मेखे तिरुवा गाड़ीमा सवार रहेको प्रहरीले बताएको छ। सो गाड़ीमा अरू यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक अनुसन्धान र यथार्थ विवरण संकलनको काम भइरहेको प्रहरीले बताएको छ।
1: <ण्ण।
0: गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा र नागरिकका समस्याका सम्बन्धका लागि आवश्यक काम अघि बढ़ाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमलाई जारी गरिएको निर्देशनमा सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न भनिएको छ। यस्तै नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण संकलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावली बमोजिम प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन प्रशासनलाई भनिएको छ। विद्यमान कानूनी व्यवस्था अनुसार नागरिकता दिन नमिल्ने अवस्था देखिएमा त्यसको आधार र कारण स्पष्ट खुलाएर नीतिगत निर्णयका लागि गृह मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ। सुस्ताका विभिन्न समस्या लिएर सुस्तावासी काठमाडौँमा आन्दोलन गरेका थिए। गृह मन्त्रालयमा भएको द्विपक्षीय छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो।
6: देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा तीन दिनसम्म बन्द रहने भएको छ। हाल संचालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते दुई दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणाली मार्फत संचालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाह खबर अनलाइनमा थाह संचार र थाह खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। बाजुराको बढ़ीमालिका नगरपालिका वडा नम्बर 1 र 7 छाउपड़ी गोठ मुक्त वडा घोषणा गरिएको छ। नगर उप प्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपड़ी गोठ मुक्त घोषणा गर्नुभएको हो। छाउपड़ी गोठ मुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा भएपछि मुक्त घोषणा गरिएको हो। वडा नम्बर 7 की वडा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी ओडालाई औपचारिक कार्यक्रमका बीच छाउपड़ी गोठमुक्त घोषणा गरिएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युरोप अभूतपूर्व गर्मीको चपेटामा परेको छ। जुलाई शुरू भएको केही दिनमै बेलायतसहित युरोपका धेरै देशमा लगातार दोस्रो शक्तिशाली तातो लहर फैलिएको छ भने मौसमविदहरूले अर्को गर्मीको लहर पनि आउन सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको मौसम सम्बन्धी निकायले जून महिनाको गर्मीलाई युरोपभरि असाधारण घटना भनेको छ। पश्चिम मध्य र पूर्वी युरोपका एक दर्जनभन्दा बढ़ी देशले जून महिनाको अधिकतम तापक्रमको पुरानो रेकर्ड तोडेका छन्। कतिपय स्थानमा पुरानो र नयाँ रेकर्ड बीच 2-3 डिग्री सेल्सियससम्मको अन्तर देखिएको छ। बेलायतमा जून महिनामा तापक्रम 37.7 डिग्री सेल्सियस पुगेको छ, जुन महिनाको अघिल्लो राष्ट्रिय रेकर्ड भन्दा धेरै माथि हो। वेल्स र इंग्ल्याण्डका अधिकांश क्षेत्रमा रातिको तापक्रम 20 डिग्री सेल्सियस भन्दा तल नझर्ने ट्रपिकल नाइट समेत अनुभव गरिएको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ। फ्रान्स, स्पेन, जर्मनी र स्विटजरल्याण्ड लगायत देशमा पनि तापक्रम 40 डिग्री सेल्सियसको हारारी पुगेको छ। जर्मनीले यसलाई इतिहासमा लेखिने गर्मीको लहर भनेको छ भने फ्रान्सको मौसम निकायले ऐतिहासिक र असाधारण भनेको छ। वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्सर्जित हरित गृह ग्यासका कारण जलवायु परिवर्तन तीव्र बन्दै जाँदा यस्तो तातो लहर थप बारम्बार र अझ शक्तिशाली हुने बताएका छन्। युरोप विश्वका अन्य क्षेत्रको तुलनामा छिटो तातिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ। वैज्ञानिकहरूले हरित गृह ग्यासको उत्सर्जनलाई नेट जेरोमा नधारिएसम्म युरोप र बेलायतमा प्रत्येक वर्ष गर्मीको तीव्रता बढ़दै जाने चेतावनी दिएका छन्।
6: अब खेल समाचार के बर्डे विरूद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मद्दतले 3-2 गोलको जीत निकाल्दै अर्जेन्टिना अन्तिम सोह्रमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डेरोए डुआर्टेले गोल गर्दै केप बर्डेलाई बराबरीमा ल्याए। थपिएको समयको 2 मिनटमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै पुनः केप बर्डेलाई खेलमा फर्काए पनि 111 मिनटमा भएको आत्मघाती गोलबाट अर्जेन्टिनाले 3-2 गोलको जीत सुनिश्चित गर्यो। यो जीतसँगै अर्जेन्टिनाले जुलाई 7 एटलान्टामा हुने राउण्ड अफ 16 खेलमा इजिप्टसँगको भेट पक्का गरेको छ। त्यसअघि डलासमा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको थियो। निर्धारित र थप गरिएको समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 को अन्तिम खेलमा कोलम्बियाले घानालाई पराजित गरेको छ। आज बिहान सम्पन्न खेलमा कोलम्बियाले घाना विरूद्ध 1-0 गोलको जीत निकालेको हो। उसले अब प्री क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आज रातीदेखि प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछन्। राति पाउने 11 बजे हुने पहिलो खेलमा क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। आज राति पाउने 3 बजे फ्रान्स र पाराग्वे भिड्नेछन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिस्दा आलोचना।
0: बैलिखमा दुर्घटनाग्रस्त गाड़ी र यात्रु 3 दिनसम्म भेटिएनन्। 5 जनाको शनाखत। कुरिन्टारबाट सशस्त्रको गोताखोर परिचालन।
6: सुस्ता क्षेत्रका स्थानीयको नागरिकता समस्या समाधान गर्न गृह मन्त्रालयको पत्राचार। राहदानी सेवा 3 दिनलाई बन्द।
0: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
6: र अर्जेन्टिना, कोलम्बिया र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। आज राति क्यानाडा र मोरक्को तथा पाराग्वे र फ्रान्स भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: मानसिक स्वास्थ्य समस्या का लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
2: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
5: झोला बोकेर लुकुर लुकुर कतो जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चु हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने,
3: त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
5: झोला बोकेर लुकुर लुकुर कतै जाने।

0: कार बाइक स्कूटर सिकाइन्छ नि, बरु तिमी पनि आजै बाटो जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएसी किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगा फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अतेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 रे फोन सिन्जिम सेगो है रोमा।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणको लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052470
4: 98511 87882 गोल्छे बजारको लागि 01041316 र 920 बजारको लागि 98512049090 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको, हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 98704548443।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न

0: ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: बाबा बाबा, म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861975447।
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802, 9851063802।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: के त तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
2: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
2: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
2: 98-61-97-65-47
7: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाटो नगर
8: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम चमटारकी टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा अस्तिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आइन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
1: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसु गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थित भए आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु का साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु का साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045 47।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै दादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 01052314 र 98607121।
14: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
17: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
4: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
5: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
4: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाउ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
5: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
4: ल टिप प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270 9851-93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि स्थापिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
11: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।

0: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
2: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
3: सम्पर्क मोबाइल 97140031429
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141667064 98141667064
0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्से बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतु, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र। केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो
5: हो। होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिपा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
6: 98511-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: मैले गहना लिएर थिएँ।
9: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
8: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
9: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
10: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
8: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
10: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
11: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
12: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
12: जनरल मेडिसिन सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
12: बालरोग सम्बन्धी सेवा,
11: स्त्री रोग सम्बन्धी सेवा,
12: मुटुको इको र भिडियो एक्सरे सेवा,
11: ल्याब टेस्ट,
12: भिटामिन डी,
11: भिटामिन बी 12,
12: आइरन प्रोफाइल
11: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
12: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
11: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर,
2: कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
12: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
12: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
13: बाबा बाबा म त आज स्कुल जान्न।
14: म पनि स्कुल जान्न मम्मी।
15: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
16: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
15: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
17: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
17: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
17: 9861705544।
18: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
19: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
20: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
21: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: कंग्रेस संस्था नेतरका शीर्ष नेताबीच छलफल बाक्लियो। आन्तरिक किचलो असार 25 भित्र मिलाउन नेतृत्वलाई अल्टिमेटम। विवादका बीच बागमती प्रदेशको बजेट पारित हुँदै सांसदहरूलाई कंग्रेसको ह्विप। अवकाश प्राप्त कर्मचारीको भुक्तानी अवधि थप। काठमाडौँ महानगर पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा। बाल अधिकार रक्षाका लागि जुट्न महानगर प्रमुख डंगोलको आह्वान। कंगोमा इबोला भाइरस जटिल बन्दै प्रमाणित खोप नभेटिएपछि क्लिनिकका परीक्षण शुरू। ट्रम्प र नेतन्याहुको प्रत्यक्ष संवाद हुँदै छिट्टै भेटवार्ता गर्ने सहमति। र फिफा विश्वकपमा आज रातीदेखि प्री क्वार्टर फाइनलका खेल शुरू। पहिलो खेलमा क्यानाडा र मोरक्को भिड्दै।

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। गृहमन्त्री गुरूङ कोशी प्रदेशका सीमा नाकामा पुग्नु भएको खबर सम्बन्धी खबरबाट गृहमन्त्री सुधन गुरूङ कोशी प्रदेश का विभिन्न जिल्लाहरूको सुरक्षा अवस्था र सरकारी सेवाको स्थलगत अनुगमनका क्रममा आज मोरङको विराटनगर पुग्नु भएको छ। यसै क्रममा उहाँले जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गर्दै सरकारी सेवालाई छरित बनाएर नागरिकलाई सहज रूपमा सेवा दिन र आवश्यक परेमा भौतिक संरचना थप्न कर्मचारीहरूलाई भन्नुभएको छ। यसअघि विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरूङले धेरै ठाउँमा प्रहरीका भवनहरू पुराना र जीर्ण भएकाले तिनको सुधार र पुननिर्माण गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। गृहमन्त्री गुरूङले आज मोरङ स्थित नेपाल भारत सीमा क्षेत्रको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ। सीमा व्यवस्थालाई बलियो बनाउन, चोरी तस्करी नियन्त्रण गर्न र सुरक्षा निगरानी बढ़ाउन उहाँले सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुहुनेछ। मोरङपछि उहाँले सुनसरी जिल्लामा अनुगमन गर्ने र समग्र सुरक्षा अवस्थाको समीक्षाका लागि धनकुटासम्म पुग्ने कार्यतालिका रहेको छ। राष्ट्रिय गौरवको बेनी जोमसम कोरला सड़क खण्डको कामलाई गति दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल सहितको टोलीले मुस्ताङ पुगेर सड़क आयोजनाको अनुगमन गरेको हो। अनुगमनका क्रममा मन्त्री लम्सालले कोरला सड़क खण्डमा पर्ने पाँचवटा पुल निर्माण कार्यलाई तत्काल ठेक्का प्रक्रियामा लैजान निर्देशन दिनुभयो। सो अवसरमा आयोजना प्रमुख तेजस्वी शर्माले जोमसम कागबेनी सड़कको उन्नति र कागबेनी छोसाङ खण्डमा भइरहेको कालोपत्रको प्रगतिबारे जानकारी गराउनुभयो। निरीक्षणका क्रममा स्थानीय बासिन्दाले मन्त्रीहरूलाई काली गण्डकी नदीको कटान, बाढ़ी र पहिरोका कारण सड़क तथा पुलहरूमा वर्षेनी पुग्ने क्षतिबारे ध्यानकर्षण गराएका छन्। नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन नेतर समूहले पार्टी नेतृत्वलाई निश्चित समयसीमा तोकेको छ। नेता डाक्टर शेखर कोइरालाले उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टी एकताबारे आगामी असार 25 गतेभित्र स्पष्ट निर्णय लिन नेतृत्वलाई अल्टिमेटम दिनुभएको हो। पार्टी नेतृत्व एकताको पक्षमा नरहेको निष्कर्ष निकाल्दै नेता कोइरालाले पछिल्ला दिनमा आन्तरिक राजनैतिक भेटघाटलाई समेत बढ़ाउनु भएको छ। उहाँले बिहिबार र नेताहरू पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश चरण महत र एनपी साउदसँग छुट्टा छुट्टै छलफल गर्नुभएको थियो। यसैगरी आज बानेश्वर हाइट पुगेर कोइरालाले पूर्व उपसभापति विमलेन्द्र निधिसँग झण्डै एक घण्टासम्म कुराकानी गर्नुभएको छ। बागमती प्रदेश सरकारको नयाँ बजेट पारित गराउन नेपाली कंग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयक पारित गराउने सिलसिलामा कंग्रेस संसदीय दलले आफ्ना सबै प्रदेश सभा सदस्यहरूलाई व्हीप जारी गरेको हो। पार्टीभित्र बजेट र सरकारको नेतृत्वलाई लिएर विवाद चलिरहेका बेला मुख्य सचेतक पुकार महर्जनले बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिनुभयो। बजेट पारित हुने निर्णायक चरणमा सांसदहरू अनुपस्थित हुँदा सरकार अप्ठ्यारोमा पर्न सक्ने भएकाले यो कदम चालिएको हो। बागमती प्रदेश सभाको आजको बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि विनियोजन विधेयकलाई निर्णयका लागि पेश गर्ने कार्यसूची रहेको छ। नेकपा संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली र कार्य सम्पादनप्रति आलोचना गर्नुभएको छ। वर्तमान सरकारका शुरूआती 100 दिन पूर्ण रूपमा असफल र उपलब्धि शून्य रहेको उहाँको टिप्पणी छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि आज रूपन्देहीको बुटवल पुग्नुभएका प्रचण्डले संचारकर्मीहरूसँग कुरा गर्दै जनतालाई भ्रम र आश्वासन दिएर बनेको सरकारले कुनै परिणाम दिन नसकेको दावी गर्नुभएको छ। वामपन्थी एकताका विषयमा सोधिएको प्रश्नमा उहाँले तत्काल एकताको सम्भावना नरहेको तर कंग्रेस र एमाले सहितका सबै दलहरूसँग सहकार्यका लागि आफूहरूले समन्वय गरिरहेको प्रश्न पार्नुभएको छ। पार्टी एकता पछिको पहिलो संयुक्त कार्यक्रमका लागि संयोजक प्रचण्डसँगै सह संयोजक माधव कुमार नेपाल, वरिष्ठ नेता नारायण काजी श्रेष्ठ र वर्षमान पुन लगायतका शीर्ष नेताहरू बुटवल पुग्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सिनियर राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउन चार बुधे प्रस्ताव अघि सार्नु भएको छ। काठमाण्डुमा आयोजित चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसका अवसरमा उहाँले दुई देशबीच गरीबी निवारणका अभ्यास साटासाट गर्ने बीआरआई अन्तर्गत हिमाली सम्पर्क सञ्जाल विस्तार गर्ने अन्तर्राष्ट्रिय मंचमा समन्वय बढ़ाउने र युवा पुस्ता मार्फत मैत्री सम्बन्ध पुस्तान्तरण गर्ने उल्लेख गर्नु भएको छ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीहरूले पाउने भुक्तानीको समय थप गरेको छ। कार्यालयले आगामी असार 25 गते भित्रै अवकाश प्राप्त कर्मचारीहरूको सुविधा बापतको रकम निकासा गरी भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको हो। यसअघि आज असार 20 गतेसम्म मात्रै भुक्तानी गर्ने भनिए पनि नयाँ निर्णय अनुसार केही दिन समय बढ़ाइएको लेखा अधिकृत सुभाष चन्द्र अर्यालले जानकारी दिनुभयो। कार्यालयको यो निर्णयसँगै अब सेवानिवृत्त कर्मचारी हरूले आफ्नो उपदान संक्षेप विदा र औषधि उपचार बापतको रकम असार 25 गतेसम्म पाइसक्नेछन्। काठमाण्डु महानगरपालिकाभित्रका सबै बाल बालिकालाई स्वास्थ्य सुरक्षाको दायरामा ल्याइएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगुलले काठमाण्डु महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो। खोपलाई बाल बालिकाको जन्मसिद्ध अधिकारका रूपमा उल्लेख गर्दै उहाँले बाल मृत्युदर र अपाङ्गता घटाउन यो सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले बाल बालिकालाई रोगको जोखिमबाट बचाउन सक्रिय रूपमा खटिने स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै आफ्ना बाल बालिकालाई खोपबाट वञ्चित हुन नदिन अभिभावकहरूलाई समेत आग्रह गर्नुभएको छ। जेन्जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार भएका एक थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ। गत भदौ 24 गते भएको आन्दोलनका क्रममा काठमाण्डुको जगन्नाथ देवल स्थित केन्द्रीय कारागार कार्यालयबाट भागेका सर्लाहीका 26 वर्षीय रमन भनिने रामलाल योञ्जन पक्राउ परेका हुन्। सर्लाहीको हरिवन नगरपालिका एक स्थायी घर भएका योञ्जन डाका चोरी मुद्दामा कारागारमा सजाय काटिरहेका थिए। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

थ्री ए आई टीवीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड.

Dag is bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। कंगोमा इबोला भाइरसको घातक प्रकोप फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म त्यहाँ 1,502 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 473 जनाको मृत्यु भएको छ। कंगोका जनस्वास्थ्य अधिकारीहरूले हाल 228 जना संक्रमितहरू अस्पतालमा उपचाररत रहेको र 229 जना निको भएको जनाएका छन्। अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जनाबीले कंगोको पूर्वी प्रान्त इटुरी र उत्तरी किभूमा संक्रमण फैलिरहेकाले अवस्था निकै जटिल बनेको बताएका छन्। असुरक्षा, सशस्त्र समूहका गतिविधि र खानी क्षेत्रमा मानिसहरूको निरन्तर आवागमनका कारण बिरामीहरूको पहिचान र सम्पर्क खोजीमा कठिनाई भइरहेको छ। हालसम्म यो रोगको कुनै प्रमाणित खोप वा विशिष्ट उपचार नभएकाले बुन्दी बुग्यो भाइरसबाट हुने इबोलाको सम्भावित उपचारका लागि कंगोमा क्लिनिक परीक्षण शुरू गरिएको छ। यता इजरायल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबूत बनाउन दुई देशका शीर्ष नेताहरू बीच उच्चस्तरीय छलफल हुने भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच छिट्टै प्रत्यक्ष भेटवार्ता हुने सहमति भएको हो। इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दुई नेताबीच भएको टेलिफोन कुराकानीका क्रममा यो निर्णय भएको हो। नेतन्याहूले अमेरिकालाई विश्वमा स्वतन्त्रताको रक्षा गर्ने मुलुक भन्दै इजरायलले अमेरिकासँगको घनिष्ठ सम्बन्धलाई सधैँ उच्च महत्व दिने बताएका छन्। र अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको यात्रा आज रातीदेखि शुरू हुँदैछ। समूह चरणका अन्तिम खेलहरू सकिएसँगै अन्तिम स्वरमा पुग्ने सबै टोलीहरू टुंगो लागेको हो। यस पटक पूर्व विजेता जर्मनी, नेदरल्याण्ड्स, क्रोएसिया र जापान जस्ता स्थापित टोलीहरू बाहिरिएका छन् भने सह आयोजक क्यानाडा र अमेरिका सहित ब्राजिल, फ्रान्स, मेक्सिको, अर्जेन्टिना, मोरक्को र पाराग्वे लगायतका टोलीहरू अर्को चरणमा पुगेका छन्। क्वार्टर फाइनल पुग्ने पहिलो दुई टोलीको टुंगो लगाउन आज राति दुईवटा खेल हुनेछन्। नेपाली समयअनुसार राति पाउने 11 बजे क्यानाडा र मोरक्को आमने सामने हुनेछन् भने बिहान पाउने 3 बजे फ्रान्स र पाराग्वे बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कोशी प्रदेशको अनुगमनमा गृहमन्त्री गुरूङ आजै नेपाल भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गरिँदै राष्ट्रिय गौरवको बेनी जोमसम खण्डमा सरकारी टोलीको सक्रियता, मुस्ताङका सड़क पुलहरू तत्काल निर्माण गर्न मन्त्री लम्सालको ताकेता। कंग्रेस संस्थापन स्तरका शीर्ष नेताबीच छलफल बाटलियो। आन्तरिक किचलो असार 25 भित्र मिलाउन नेतृत्वलाई अल्टिमेटम। विवादका बीच बागमती प्रदेशको बजेट पारित हुँदै सांसदहरूलाई कंग्रेसको हुई। अवकाश प्राप्त कर्मचारीको भुक्तानी अवधि थप। काठमाडौँ महानगर पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा। बाल अधिकार रक्षाका लागि जुट्न महानगर प्रमुख डंगोलको आह्वान। कंगोमा इबोला भाइरस जटिल बन्दै प्रमाणित खोप नभएपछि क्लिनिक परीक्षण शुरू। ट्रम्प र नेतन्याहूको प्रत्यक्ष संवाद हुँदै छिट्टै भेटवार्ता गर्ने सहमति। र फिफा विश्वकपमा आज राति प्री क्वार्टर फाइनल खेलहरू शुरू। पहिलो खेलमा क्यानाडा र मोरक्को भिड्दै। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
7: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपर मूल्यमा तयार गरिन्छ
8: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
7: 9860248443
8: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
9: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो तयार गरिन्छ
8: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
7: 9860248443
8: स्थान धा

0: 5 मिनेटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: बाबा बाबा, म चाँडै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
5: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934।
0: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हाम्रो नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भो मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861705454।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 98-511-87-882, गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
7: 98-61-97-65-47।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
2: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: झोला बोकेर लुखुर लुखुर कसो जान लाग्छ हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
0: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यस गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाडीबाट भन्नुभयो, दस सीताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
7: रामराजीपुर कलिम्पुर भन्छ न तितरमारी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै, कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
8: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो जु रंगला लागिरी आनन्दित तासिला दिन हिन्दा जयमसी तथा लासो फ्याफुला नमस्कार। स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अंक 34 रंगिदा स्वागत मुला ना वियोग तामाङ तिनिङा रंग दिदेन रंगला नकारात्मक परिस्थिति रि हरङलासी विजय याङसिला विवाद ताम लाबरी सेमुला परिपक्व क्रिस्चियन गरे बोमोदेन गुनास निराश आतामुला क्राबा विवा जेखेन जत्तु गजे जेखेन ताबा ताम बिहिम्बा परिपक्व क्रिस्चियन गरे खडा तामुला थेन दे परमेश्वर जा थुजे जी पिनमुला जब परिस्थिति गरे थेने गरे से सेमलाबा अनुसार आतामुला भजन संग्रह 118:24 रङबिमुला तिनीला दिन परम प्रभु से शुभ हिम्बा चुरी यंग आनन्दित तगाई थेन्दे रमाई आनन्दित तासेला छनोट लावा बिबा यंग रंगसे निर्णय लावा हिम्बा यंगला दत्तेला परिस्थितिला कारण अहिन्बा मी यंगला लुइरी सदस्य गदे सामना लाबरी आरेबा कारण यंगला वरिपरि जे लगव तासी यंग आनन्दित तासेला आत्मिक निर्णय लाला यंगला आजबा दिन ज्ञान फिरक्या थोनबारी यंगसे निदोबा नछाला निन कदम यांगला दिमागी तामुला यांगदा सेम अनिबा नोन यांगसे नेबा निर्णय तामुला तिग्द विषम रो पंक्षुमुला यांग नेबा रंगला दिन हालसी बिताबलाला बिसी रंगला भावना द निर्देशन लावरी थापिन्छुगो ngai tini neba den tangba tasela ninai lava mula ngai tini neba den tangba tasela ninai lava मुला बिसी स्वीकार लसी रोसी रंगला दिन द आशिष पिनमुला आशिष पिनबाला लाग्री नाप थोंगसुगो प्रेरित 17:25 तर म्युन गंगसल री क्यार पावल देन सिलास प्रार्थना लमा परमेश्वर द मुई गोवन मुबा ओछे सन्दो कैदी गदेसे चा न्यानमान मुबा पालन देन सिलास द पक्राउ तब मुबा थेनी गदेला क्वान च्याजी थेनी गदे द कडी सिपुङजी थेनी गदे दा जेली बोर्जी थेनी गदे ला दातेल अवस्था कारण थेनी गदे सजिलोन दुखी देन निराश ताशिला निर्णय लबरी हमुला राव थेनी गदे से प्रार्थना लामा वही गोबा देन आनंद मनाव लबा छनो लजी परमेश्वर से आश्चर्य रूपरी थेनी गदे दा जेल ग्याम छुट्याव लजी प्रतिक्रिया पिंजी एक थेस्लो निकी 5:16-18 सदन तांगसी च्यू ओचे सदन प्रार्थना लौ दुख सुख जस्तन तसै धन्यवाद पिङ्गो तिग्द विषम ख्रिस यसु देन ख्याम गीत तबा एनी गदेसे चुरङमा तगै बिची परमेश्वर से मनमा मुला जेली मुबा पावल देन सिलाचे चुनन लजी थेनी गदे आनन्द मनाब लजी थेनी गदेसे प्रार्थना लजी थेनी गदेसे परमेश्वर थुदेसे पिन्जी जेली बाङबा कारण से थेनी गदेसे परमेश्वर दा थुजीजी पिन्जी थेनी गदे दा थुजीजी पिन्जी तिग्द विषम थेनी गदे विश्वास त मुवा कि परमेश्वर जी थेनी गदे दा प्रेम लस्यु ला थेनी गदे ला परिस्थिति ज्ञान थेनी गदे दा छुटकारा पिला नहेमेया 8:10 थेली छ नहेमेया से थेनी गदे दा बिजि तिगा एनी गदे न्यू जब चाबा से चाउ देन ज्याब थुङबा से थुङ्गो देन रंगला लागि जुटाबला बारी मी गदे दा एन बो पुगै तिनीला दिन यंगला परमप्रभुला लागि पवित्र मुला उदास थताउ तिग्द विषम परमप्रभुला आनन्द नोन एनी गदला बङ हिन्बा जब रंग आजब परिस्थिति रि मुस्युला रंग हरङलासी प्रतिक्रिया पिनबा छनो लस्युला ङाला प्रश्न तिग रंग चुल बारी गुनासु लस्यु मुला वा तिग रंग स्वीकार लस्यु मुला कि परमेश्वरला आनन्द रंगला बङ हिन्बा परमेश्वर जी यंग आशा देन छुटकाराला प्रतिज्ञा लस्यु मुबा जब यंग विश्वास लला कि परमेश्वर से यंग यंगला समस्या गदे ग्याम उद्धार लस्युला यंगला तीन आनन्द से प्लिङदेला थेन्दे दुख गायब तला हिब्रू 11:1 विश्वास लबच्चा आशा तब तम यंगला बिसी ढुक्क तब देन आमरंग तमरी पुरान भर लब हिन्दा मनला आनन्द महसुस लासिला निर्णय तबा नच्छ रङला परिस्थिति परिवर्तन तासेला प्रतीक्षा थालासुगो तिनी रमाउने देन टाङमा छनोट लसी रङला परिस्थिति परिवर्तन लसुगो तिग्द विषम रङदा थामुलकी परमेश्वर से रङला हाइमै थासेला अरे वा थासेला अरे थेन्दे रोला शक्ति से लिछारी रंगसी सामना लसिला बेनन समस्या कदे ज्ञान फिरी रेशुमुला आमेन परमेश्वर जी रंगनी जीवन री प्रशस्त मात्र आशीष गई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित संदेश यांगला भाषारी न्यूजी कार्यक्रम स्पार्क माई फिट कार्यक्रम ला बारे री रंगला केही प्रतिक्रिया मुसम 0166194604 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार
1: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
9: बुढी हेर त लाउ
10: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
9: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनचाँदी गरगहना उद्योगबाट ल्याएको नि
10: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
9: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
11: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
10: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
11: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
10: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
11: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
12: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
12: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
10: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
12: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
13: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0105204070
12: 9851-87882 गल्छी बजारको लागि 0104031
14: र 920 बजारको लागि 9851209590 ओम 24 इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम 24 इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
15: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
16: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त चाहिँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
15: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
16: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि
15: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-433
17: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छारसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: लस्तो है मेभे फेभेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको।
2: 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरसाइज सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन, आज भोलि मलाई यस्तो के भा होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदी बहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा। सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसु गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भए आफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
1: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाइ?
0: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
0: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: लस्सो हे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसु गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भए आफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते समय बिहान 11 बजे स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ
2: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
2: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855-50-9334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855-40-9334।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्न गए जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
0: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिंगबै सुर सेंजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी स्टेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511 87-882 फोन सिन्जिम सेगो है रोमा।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन् अनि उसले ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि। विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
2: त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
6: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रतिपूर्ति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनैतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गाधनी पूर्जा, लाल पूर्जा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडैयाताल नगरपालिकाका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधि कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधि कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता विष्णुराज आङदिम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालिन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा वहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
1: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनि उसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
5: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
7: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 30-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
5: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, झाझाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएमसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
8: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र

टाढो रहेछ सहर सिरिसकेपछि त झन् के हो के हो, कुन दुर्दशामा आया जस्तो, कहाँ आया जस्तो हुने होइन। त्यस्तै आएँ, म लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ, काठमाडौँमा छिरेको थिएँ, अनि लोकसेवा पनि तयारी गरेँ मैले। पहिलो वर्ष चाहिँ दिएँ सिआइएमए कम्प्लिट गर्ने बित्तिकै, म पढेको सिआइएमए, अनि निस्केन नाम, निस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ, स्कुलमा पढ्दाखेरि चाहिँ

होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या। होइन, त्यहाँ बिरामी पर्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि

0: त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई, बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
1: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभन्दाजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नाक दिनु 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
2: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
1: अब त म त बचेँ भनेछ नि। म
2: रामराजीपुर कलिमपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
8: 98167045 47।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
1: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741-031-429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।

0: प्रोपाइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: लस्त है मेभे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843060947337 र 01052090393 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843060947437।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। ओहो, होइन के हो, नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
3: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यस गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बालरोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान।
3: हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: लस है भेबे फेबेमा रङमा जे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्बे सुर सिङ्जेपल मुबा होले सिङ्बे सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बे अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
6: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
1: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
6: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
1: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि
6: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
6: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
1: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बात नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतु डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
1: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ
6: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
1: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511 74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवन का आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नमस्कार नमस्कार मिज्यू नमस्कार
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
0: ल धन्यवाद धन्यवाद मिज्यू अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: खै मिज्यू म त बिहेमा आउँदिन होला
0: ल मिज्यू मेरो बिहेमा किन नआउने नि
1: किन हुने नि मिज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
0: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
1: लौन हो र अनि ठ्याक्कै कहाँ हो नि
0: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक पिल्लर टायल आँखी झ्याल बालुवा ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ
2: कालिका ब्लक उद्योग निलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
2: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
7: सम्पर्क मोबाइल 9741001349
8: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
9: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
8: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354
9: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
10: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
10: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
11: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि
12: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी।

0: एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
1: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारदिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिलो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छारसूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुन्निने,
4: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन B12,
0: आइरन प्रोफाइल
4: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: झोला बोकेर लुखुर लुखुर कतो जान लागेको हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पार्टीमा गए जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
6: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिभा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511793270, 98511793270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाको सामानहरू पनि उपलब्ध छ।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्यांगला चोक कीर्तिपुर काठमाडौँ 9855240934
10: रेडियो बिहानी 97.6 मेगाहर्ज